0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथम मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो साँझ नयाँ दिल्लीमा पार्टी मुख्यालयमा भारतीय जनता पार्टीका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूसँग कुराकानी गर्नुभयो। सरकारले टेलिभिजन च्यानलहरूको लागि 12 मिनटको विज्ञापन अवधि हटाउन अधिसूचना जारी गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह आज कोलकातामा गार्डन रिच शिप बिल्डर्स एण्ड इन्जिनियर्सका जीआरएसई लिमिटेड र यन्त्र इण्डिया लिमिटेडको 5 एकाइहरूको भूमि पूजन समारोहमा भाग लिनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि 2 दिने औपचारिक भ्रमणमा रूस जानुहुँदैछ। अनि मौसम विभागले आज छत्तीसगढ र ओडिसामा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो साँझ नयाँ दिल्लीमा पार्टी मुख्यालयमा भारतीय जनता पार्टीका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूसँग कुराकानी गर्नुभयो। बैठकमा पार्टी अध्यक्ष नितिन नवीनसँगै पार्टीका राष्ट्रिय उपाध्यक्ष र महासचिव पनि सहभागी थिए। प्रधानमन्त्रीले सांगठनिक बैठक नयाँ विचार र दृष्टिकोणमा आधारित हुने बताउनुभयो। उनीहरूको उद्देश्य पार्टीलाई बलियो बनाउनु र जनतासँग सम्पर्क बढाउनु हो। त्यसअघि पार्टी अध्यक्ष नितिन नवीनले पनि पार्टीका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूसँग बैठक गर्नुभएको थियो। सरकारले टेलिभिजन च्यानलहरूको लागि 12 मिनटको विज्ञापन अवधि हटाउन अधिसूचना जारी गरेको छ। यो निर्णय केवल टेलिभिजन नेटवर्क नियम 1994 संशोधनको अधिसूचनासँगै आधिकारिक राजपत्रमा लागू भएको हो। यसअघि सूचना तथा प्रसारण मन्त्रालयले टीभी प्रसारण क्षेत्रमा आएको परिवर्तनलाई मध्यनजर गर्दै विज्ञापन अवधिसँग सम्बन्धित प्रावधानमा पुनर्विचार गर्न आवश्यक रहेको बताएको थियो। टेलिभिजन उद्योग र डिजिटल मीडिया बीच निकै प्रतिस्पर्धा भइरहेको मन्त्रालयको भनाइ छ। टेलिभिजनको लागि विज्ञापन अवधि सीमा सन् 2006 केवल टेलिभिजन नेटवर्क नियम 1994 अन्तर्गत लागू गरिएको थियो। त्यसबेलादेखि टेलिभिजन प्रसारण क्षेत्रमा महत्वपूर्ण परिवर्तन आएको छ। सन् 2006 62 टीभी च्यानल रहेकोमा आज 900 भन्दा अधिक च्यानलहरू रहेका छन्। रक्षा मन्त्री राजनाथ सिंह आज कोलकातामा गार्डन रिच शिप बिल्डर्स एण्ड इन्जिनियर्सका 5 एकाइहरू जीआर

0: एसएल लिमिटेड र यन्त्र इण्डिया लिमिटेडको भूमि पूजन समारोहमा भाग लिनुहुनेछ। सो अवसरमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित रहनुहुनेछ। शिलान्यास समारोहपछि जीआरएसई भवनमा साना तथा मझौला उद्यमहरूसँग अन्तर्क्रिया गरिनेछ। रक्षा मन्त्रीले युवा भारतीय क्रीडाङ्गनमा इस्ट बंगाल एफसी र मोहन बगान सुपर जोइन्ट बीचको दुरन्त कपको फाइनल खेल हेर्ने पनि कार्यक्रम रहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले अहिंसा र शान्ति भारतको संस्कृतिको अभिन्न अंग भएको र कसैले पनि अहिंसाको मूल्यलाई यसको कमजोरीको रूपमा गल्ती गर्नु नहुने बताउनु भएको छ। श्री सिंहले देशको सुरक्षा, सार्वभौमिकता र सम्मानको रक्षा गर्नु सरकारको सर्वोपरि कर्तव्य रहेको बताउनु भएको छ।
1: अहिंसा का अर्थ केवल इतना ही नहीं है कि किसी को की हत्या मत करो, किसी को मारा नहीं जाना चाहिए। अहिंसा का अर्थ है मन, वचन और कर्म से किसी भी रूप से किसी को पीड़ा न पहुंचाए। अहिंसा के मूल्य को हमारी कमजोरी किसी भी सूरत में नहीं समझी जानी चाहिए। हमारे अहिंसा को गलत मत समझो, अहिंसा और शांति हमारी संस्कृति है।
0: विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि दुई दिने औपचारिक भ्रमणमा रूस जानुहुँदैछ। उहाँले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग सम्बन्धी भारत रसिया अन्तर सरकारी आयोगको 27 सत्रको सह अध्यक्षता गर्नुहुनेछ। भ्रमणका क्रममा डाक्टर जयशंकरले रूसी विदेश मन्त्री सर्गे लारोसँग पनि भेट गर्नुहुनेछ अनि क्षेत्रीय तथा वैश्विक मुद्दाहरूमा आफ्ना विचारहरू राख्नुहुनेछ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भारत बंगलादेश सम्बन्ध आपसी सम्मानमा आधारित हुनुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, कुनै पनि सम्बन्ध सफल हुनका लागि आपसी हितको कसौटीमा उत्रिनु आवश्यक छ। भारतले चासोको हितको समानता र पारस्परिक सहयोगको आधारमा बंगलादेशसँग सकारात्मक, रचनात्मक र प्रगतिशील सम्बन्ध चाहन्छ। विदेश मन्त्रीले पाकिस्तान विश्वको एक अद्वितीय देश भएको वर्णन गर्दै कुनै पनि अन्य राष्ट्रले आफ्नो छिमेकीमाथि आक्रमण गर्न र दबाव दिन यस्तो व्यवस्थित र दिगो रूपमा आतंकवादको प्रयोग नगर्ने बताउनुभयो। रसायन तथा उर्वरक मन्त्री श्री जगत प्रकाश नड्डाले हिज खरीफ र आगामी रबी मौसमको लागि उर्वरक विभागको तयारीको समीक्षा गर्नुभयो। नयाँ दिल्लीमा भएको बैठकमा उर्वरक विभागका सचिव र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। सोसियल मीडियामा पोस्ट गर्नुहुँदै श्री नड्डाले मलको स्थिति सहज रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, किसानहरूलाई दिगो, निर्वाध आपूर्ति र समयमै मलको उपलब्धता सुनिश्चित गर्न सरकारको उच्च प्राथमिकता रहेको छ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले नवी मुम्बईको टेक्सटाइल फोहोर रिसाइक्लिङ मोडललाई महाराष्ट्रका अन्य नगर निगमहरूमा पनि विस्तार गर्न आह्वान गर्नुभएको छ। यसले बढ्दो वस्त्र फोहोरको समस्यालाई समाधान गर्ने मात्र होइन, रोजगारीका नयाँ अवसरहरू पनि सृजना गर्नेछ। श्री सिंहले भन्नुभयो, प्रत्येक महिना लगभग 78 टन कपडा फोहोर संकलन गरिन्छ र यस फोहोरलाई दिगो स्रोतहरूमा रूपान्तरण गर्ने आवश्यकतामा जोड दिनपर्छ। उहाँले भन्नुभयो, केन्द्रीय टेक्सटाइल मन्त्रालयले नवी मुम्बई नगर निगमसँग भएको सम्झौताको आधारमा अन्य नगर निगमहरूसँग सम्झौता गर्ने विचार गर्नुपर्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले जयपुरको एक केन्द्रमा अखिल भारतीय आयुष स्नातकोत्तर प्रवेश परीक्षाको सञ्चालनमा अनियमितता गरेको भन्दै एडिक्विटी करियर टेक्नोलोजी प्राइवेट लिमिटेडलाई कारण बताओ नोटिस जारी गरेको छ। यसैबीच एनटीएले नोटिसको समाधान नभएसम्म मेसर्स एडिक्विटीको प्यानल तत्काल प्रभावका साथ निलम्बित गरिएको बताएको छ। जयपुरको एक केन्द्रमा बिजुली आपूर्ति अवरूद्ध भएका कारण हिज 49 जना परीक्षार्थीहरूले परीक्षा पूरा गर्न सकेनन्। प्रभावित विद्यार्थीहरूका लागि एआईएपीजीईटीको पुनः परीक्षा आगामी महिनाको 1 तारिक बिहान 10 बजे राजस्थान कलेज अफ इन्जिनियरिङ फर वुमन जयपुरमा हुनेछ। एजेन्सीले यस्ता उम्मेद्वारहरूको लागि जारी गरिएको संशोधित प्रवेश पत्रको माध्यमबाट थप जानकारी साझा गरिने, असुविधाको लागि उम्मेद्वारहरूसँग माफी मागेको छ। भारतीय वायुसेनाले हालै दुई अन्तर्राष्ट्रिय सैन्य उडान अभ्यासमा सफलतापूर्वक भाग लिएको छ। यसमा अस्ट्रेलियामा आयोजित पीच ब्ल्याक 2026 अभ्यास र मलेसियामा आयोजित उदार शक्ति 2026 अभ्यास समावेश छ। यसैबीच रक्षा मन्त्रालयले दुई देशहरू बीचको यी अभ्यासहरूले हिन्द प्रशान्त क्षेत्रमा परिचालन क्षमतालाई अझ बलियो बनाउन, रणनीतिक समन्वय र रणनीतिक रक्षा साझेदारीलाई अझ बलियो बनाउनको लागि भारतीय वायुसेनाको प्रतिबद्धतालाई प्रदर्शन गरेको बताएको छ। खेल मन्त्रालयले आगामी महिनादेखि जापानमा सञ्चालन हुने एसियाली खेलकुदका लागि 492 सदस्यीय टोलीलाई मञ्जुरी दिएको छ, जसमा 265 पुरुष र 227 महिला खेलाडी रहेका छन्। यसपटक सबैभन्दा बढी एथलेटिक्सका 73 सहभागीहरूलाई समावेश गरिएको छ। एथलेटिक्स टोलीमा भाला थ्रो खेलाडी नीरज चोपडा, लामो दूरीका धावक गुलवीर सिंह, डेकथलनका तेजस्विन शंकर, 100 मिटर हर्डलर ज्योति याराजी लगायत सामेल छन्। यस्तै 20 सदस्य ब्याडमिन्टन टोलीमा पीवी सिन्धु, लक्ष्य सेन र आयुष शेट्टी जस्ता दिग्गज खेलाडीहरू छन्। महिला डबल्समा गायत्री गोपीचन्द र ट्रिजा जोलीका जोडी साथ पुरुष युगलका सात्विक साईराज रंगरेड्डी र चिराग सेट्टीको जोडी पनि समावेश छन्। मुक्केबाजी टोलीमा 75 केजी की लवलिना बोर्गोहेन, 90 केजीमाथि नरेन्द्र बेरवाल र 55 केजीमाथि जदुमणि सिंह रहेका छन्। मौसम विज्ञान विभागले आज छत्तीसगढ़ र ओडिसामा भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। मौसम विभागका अनुसार आज पूर्वी उत्तर प्रदेश, झारखण्ड, कर्नाटक, गंगे पश्चिम बंगाल र विदर्भमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी 2-3 दिनमा भारतको मध्यप्रदेश, उत्तराखण्ड, केरला, माहे र उत्तर पूर्वी क्षेत्रमा पनि यस्तै मौसमी अवस्था रहने बताइएको छ। मौसम विभागले आज पश्चिम बंगाल, ओडिसा र उत्तरी आन्ध्र प्रदेशको तटीय क्षेत्रमा, पश्चिम मध्य र उत्तर पश्चिम बंगालको खाड़ीका केही भागहरूमा 60 किलोमिटर प्रति घण्टाको हावा चल्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा पार्टी मुख्यालयमा भारतीय जनता पार्टीका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूसँग कुराकानी गर्नुभयो। सरकारले टेलिभिजन च्यानलहरूको लागि 12 मिनटको विज्ञापन अवधि हटाउन अधिसूचना जारी गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह आज कोलकातामा गार्डन रिच शिप बिल्डर्स एण्ड इन्जिनियरका जीआरएसी लिमिटेड र यन्त्र इण्डिया लिमिटेडको 5 एकाइहरूको भूमि पूजन समारोहमा भाग लिनुहुनेछ। विदेश मन्त्री डा एस जयशंकर आजदेखि 2 दिने औपचारिक भ्रमणमा रूस जानुहुँदैछ अनि मौसम विभागले आज छत्तीसगढ़ अनि उडिसामा भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरंगमा श्रोताहरूले हाम्रो कार्यक्रम दार्जीलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटीटी वेब्समा पनि सुन्न सक्नुहुनेछ र अब प्रस्तुत छ कार्यक्रम संगीत प्रभात।

संगीत मनका भावहरूलाई स्वर दिन सक्ने एउटा सुन्दर माध्यम। कहिले यसले सम्झनाका पाना पल्टाउँछ, कहिले खुसीका क्षणलाई अझ मधुर बनाउँछ, अनि कहिले आफ्नै माटो र संस्कृतिको सुवाससँग हामीलाई जोडिदिन्छ। यही सङ्गीतको मधुर यात्रामा आज हामी लिएर आएका छौँ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीतहरूको सङ्गालो कार्यक्रम सङ्गीत प्रवाहमा। आधुनिक गीतका कोमल भावदेखि लोकगीतका मौलिक लय र माटोको स्वाससम्म आजको प्रस्तुतिले पक्का पनि यहाँहरूको मनलाई सङ्गीतको मधुर संसारमा पुर्याउनेछन्। त श्रोता, जुडिरहनुहोस् आकाशवाणीको नेपाली प्रसारण सेवासँग। त आउनुहोस् कार्यक्रम सङ्गीत प्रभाको यो प्रथम साङ्गीतिक कोसेली सुनौ। योगेन्द्र घतानीको स्वरमा जहाँ सङ्गीत सूर्यमान मुखियाको रहेको छ भने शब्द रचना रहेको छ सुशील मुखियाको।

टिस्टाको कलकल बग्ने धारसँगै कतै विगतका सम्झनाहरू पनि बगिरहेका छन्। नदीको किनार जस्तै जीवनमा पनि केही भेटहरू अविस्मरणीय हुन्छन्, केही सम्बन्धहरू मनमा अमित छाप छोडेर जान्छन्। समय बित्दै जान्छ, परिस्थिति बदलिँदै जान्छ, तर मायाले छोडेको चिनो र मनमा बसेका सम्झनाहरू भने कहिलेकाहीँ झन गहिरिँदै जान्छन्। यस्तै प्रेम सम्झना र विरहको मधुर अनुभूतिलाई समेटिएको यो अघिल्लो सुमधुर गीत स्वीकार्नुहोस् सलिना अनि पवनको युगल आवाजमा, जहाँ सङ्गीत सूर्यमान मुखियाको रहेको छ भने शब्द रचना छ सुशील मुखियाको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सङ्गीत प्रवाह उद्घोषिका म सरुको साथमा। त कार्यक्रमको अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् प्रणय गुरुङको सङ्गीत अनि स्वरमा यो साङ्गीतिक कोसेली जहाँ शब्द रचना रहेको छ सुशील मुखियाको।

जासपूर्ण आधुनिक गीतहरूको प्रस्तुतिसँगै अब हामी सङ्गीतको अर्को सुन्दर संसारतर्फ अघि बढ्दैछौँ। श्रोता हजुर, अब समय भएको छ लोकगीतको। लोकगीत हाम्रो माटोको सुगन्ध हो, हाम्रो संस्कृति र परम्पराको जीवन्त आवाज हो। गाउँघरका सुख दुःख, प्रेम विरह, चाडपर्व, श्रम र जनजीवनका अनुभूतिहरूलाई सरल शब्द र मौलिक लयमा अभिव्यक्त गर्ने लोकगीतले पुस्तौंदेखि हाम्रो सांस्कृतिक पहिचानलाई जोगाउँदै आएको छ। लोकभाकामा हाम्रो समाजको कथा छ, हाम्रो परम्पराको मिठास छ, अनि आफ्नै माटोसँग जोडिएको आत्मीयता छ। त त्यसैले आउनुहोस् एकैछिन लोकभाकामा रमाऊ। सुनेर अघिल्लो प्रस्तुति सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुना र अजिश राई अनि नरेन्द्र गुरुङको समूह स्वरमा।

0: कार्यक्रम संगीत प्रवाहको प्रस्तुतिपछि अब प्रस्तुत छ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय जापान भारत विशेष रणनीतिक र विश्वव्यापी साझेदारी। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारतीय रक्षा मन्त्री राजनाथ सिंह र वहाँका जापानी समकक्षी श्री सिन्जिरो कोजुमीले 20 अगस्त 2026 नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। नयाँ दिल्लीमा जापान भारत रक्षा मन्त्रीहरूको बैठकपछि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नुभयो। दुई मन्त्रीहरूले जापान भारत विशेष रणनीतिक र विश्वव्यापी साझेदारी अन्तर्गत दुई देशका सम्बन्धित मन्त्रालयहरू र सेवाहरूबीच रणनीतिक दृष्टिकोणको साझेदारी सहित रक्षा सहयोगको निरन्तर सुदृढीकरणको स्वागत गर्नुभयो, जुन इण्डो प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धिको लागि स्तम्भ हो। बढ्दो विश्वव्यापी तनावको बीचमा दुई देशहरू बीच क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरणको मूल्याङ्कन साझा गर्ने महत्वमा दुई मन्त्रीहरू सहमत हुनुभयो। दुई मन्त्रीहरू समुद्री सुरक्षामा परिचालन सहयोगलाई व्यवहारिक र प्रभावकारी रूपमा गहिरो बनाउन सहमत हुनुभयो। वहाँहरूले जापानको रक्षा मन्त्रालय र भारतको रक्षा मन्त्रालय बीच समुद्री सुरक्षा सहयोग सम्बन्धी व्यवस्था ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभयो। यो ज्ञापन पत्रले समुद्री सुरक्षाको क्षेत्रमा दुई देशहरू बीचको सहयोगलाई अझ बढ़ाउनको लागि रूपरेखा प्रदान गर्दछ। दुई मन्त्रीहरूले नौसेना जहाज र एकाईहरूको पारस्परिक भ्रमण, संयुक्त अभ्यास, कर्मचारी र विशेषज्ञहरू, एसएमईको आदान प्रदान र बन्दरगाहहरूको प्रयोग, मरम्मत सम्भार र मरम्मत सुविधाहरू सहितको रसद सहयोग मार्फत समुद्री संचार रेखाहरूको सुरक्षामा दुई पक्षहरू बीच समन्वयलाई सुदृढ पार्न सहमत हुनुभयो। दुई मन्त्रीहरूले रणनीतिक र परिचालन आवश्यकताहरू पूरा गर्ने ठोस समुद्री सुरक्षा सहयोगलाई साकार पार्न द्रुत गतिमा अगाडि बढ़न सहमत हुनुभयो। वहाँहरूले मेक इन इण्डिया रूपरेखा अन्तर्गत आफ्नो नीतिहरू अनुरूप जापानको प्राविधिक विशेषज्ञता र भारतको उत्पादन क्षमताहरूको लाभ उठाउँदै खानी प्रतिरोध क्षमताहरू बढ़ाउन र नौसेना जहाज डिजाइन र निर्माणमा संयुक्त विकासको अन्वेषण गर्न दुवै पक्षले समन्वयलाई अधिकतम बनाउनुपर्ने विचार साझा गर्नुभयो। दुई मन्त्रीहरूले जापान भारत सेना अभ्यास धर्म गर्जियन र जापान भारत समुद्री अभ्यास जेमएक्स सहित जापान र भारतद्वारा आयोजित द्विपक्षीय अभ्यासहरूको निरन्तर विस्तार र गहनताको स्वागत गर्नुभयो। यस वर्षको जापान भारत वायुसेना अभ्यास भ्यालर गार्जियन 26

समाचारको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार। रङ बिरङको संसार। जब साहसिक यात्राको कुरा आउँछ तब विशेष गरी बरफको पहाड, निलो समुद्र वा यिनीहरूको छेउछाउका ठाउँहरूको नाउँ आउने गर्छ। तर आज हाम्रो लिस्टमा छ बिहार। आज हामी रूढिवादी तोड्नेछौ र सुनाउनेछौ बिहारमा ट्रेल्स र हाइक्सको कति ठुलो खजाना लुकेको छ। बिहारको यस रोमाञ्चक यात्राको सर्वश्रेष्ठ उदाहरण हो बोधगया। र आजको कार्यक्रम रङ बिरङको संसारमा सुनाउनेछौ बोधगयाका रोचक कुराहरू। नमस्कार आदरणीय श्रोता मित्र, कार्यक्रम रङ बिरङको संसारमा हार्दिक स्वागत छ। जस्तो कि सबैलाई थाहा छ, बोधगया भगवान बुद्धको आध्यात्मिक विरासतसँग जोडिएको छ। यहाँको पहाड, जंगल अनि प्राचीन स्थलहरूमा एउटा यस्तो अद्वितीय ठाउँहरू लुकेको छ जुन पदयात्रा गर्नेहरू र अन्वेषकहरूका निम्ति उत्कृष्ट रहेको छ। त आउनुहोस् आनन्द लिऊ ती अन्वेषण नगरिएका अनुभवको जुन केवल बोधगयामा छ। बोधगया भारतको बिहार राज्यको गया जिल्लामा अवस्थित महाबोधि मन्दिर परिसरसँग सम्बन्धित एक धार्मिक तीर्थस्थल र पर्यटकीय स्थल हो जसको हर कुना कुनामा कथा लुकेको पाइन्छ। कथा इतिहासको, आध्यात्मिकताको अनि आत्मा जागरूकताको। यो त्यो ठाउँको रूपमा प्रसिद्ध छ जहाँ भगवान बुद्धले बोधि वृक्ष मुनि तप गरी ज्ञान प्राप्त गर्नुभएका थिए। यो युनेस्को विश्व सम्पदा स्थल पनि हो जसले प्राचीन भारतको वास्तुकला र कलात्मक उत्कृष्टता प्रदर्शन गर्दछ। आजको कार्यक्रम रङ बिरङको संसारको यस अङ्कमा हामी तपाईँलाई महाबोधि मन्दिरको इतिहास, महत्व, आकर्षण र अनुभव मार्फत मार्गदर्शन गर्नेछौ र यस पवित्र स्थलको यात्रा योजना गर्नमा सहयोग गर्नेछौ। महाबोधि मन्दिर भगवान बुद्धको जीवनसँग सम्बन्धित चार पवित्र स्थलहरू मध्ये एक हो, विशेष गरी ज्ञान प्राप्तिसँग सम्बन्धित छ। पहिलो मन्दिर सम्राट अशोकले ईसा पूर्व तेस्रो शताब्दीमा निर्माण गरेका थिए र हालको मन्दिर पाँचौ वा छैटौं शताब्दीको हो। यो गुप्त कालको उत्तरार्धदेखि भारतमा अझै पनि पूर्ण रूपमा इटाले निर्मित सबैभन्दा प्रारम्भिक बौद्ध मन्दिरहरू मध्ये एक हो। ऐतिहासिक प्रमाण र ग्रन्थहरूले वर्तमान मन्दिर परिसरका भागहरू विभिन्न कालखण्डका रहेका देखाउँछन्। मुख्य मन्दिर वज्रासन बुद्धको ज्ञान प्राप्तिको आसन सम्राट अशोकले संरक्षण गरेका थिए। महाबोधि मन्दिरको साथसाथै बोधगयामा यस्ता धेरै अन्य पर्यटकीय स्थलहरू पनि छन् जहाँ श्रोताहरूले भ्रमणको आनन्द लिन सक्नुहुनेछ। यहाँ ती स्थलहरू बारे थप जानकारी साझा गर्नेछौ। बोधगयामा ढुङ्गेश्वरीका पहाडहरू। ढुङ्गेश्वरी पहाड त्यो ठाउँ हो जहाँ भगवान बुद्धले ज्ञानको खोजीमा बोधगयाको यात्रा गर्नु अघि केही वर्ष बिताएका थिए। पहाडहरू प्राय गौतम बुद्धले आश्रय र ध्यानको लागि प्रयोग गर्ने गुफाहरूका निम्ति परिचित छन्। सुन्दर प्राकृतिक दृश्यहरूले आँखा लोभ्याउने गर्छन् भने हृदय र मस्तिष्कलाई शान्ति प्रदान गर्दछ। ढुङ्गेश्वरी पहाडको रमणीय परिवेशमा अवस्थित बौद्ध स्तूप र मन्दिरहरूको उपस्थितिले सुनमा सुगन्ध थपेझै अनुभव हुने गर्दछ। यी पहाडहरू एक प्रसिद्ध पदयात्रा गन्तव्य हो र यसले ठूलो संख्यामा उत्साहीहरूलाई आकर्षित गर्दछ। सुजाता मन्दिर। सुजाता मन्दिर सुजाता नामकी एक विनम्र आदिवासी महिलालाई समर्पित छ जसले गौतम बुद्धलाई खीर चढाएकी थिइन्। भनिन्छ कि गौतम बुद्धले वर्षौंको भोकमरी पछि ज्ञान प्राप्त गर्न भोजन सहित भौतिकवादी जीवन त्यागेपछि खाएको पहिलो खाना यो खीर थियो। मन्दिरलाई धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ किनकि भेटीले भगवान बुद्धको जीवन बचाएको विश्वास छ। दाइजो क्यो बौद्ध मन्दिर। सुन्दर वातावरणको बीचमा दाइजो क्यो बौद्ध मन्दिर शान्ति खोज्नेहरूका निम्ति शान्त विश्राम स्थल हो। मन्दिरको प्रमुख विशेषता भनेको बलौटे ढुङ्गा र ग्रेनाइटबाट बनेको 64 फिट अग्लो महाबुद्ध मूर्ति हो। यसले ठूलो संख्यामा आगन्तुकहरूलाई आकर्षित गर्दछ। मन्दिरमा एक भव्य ध्यान कक्ष पनि छ जहाँ एकान्तमा बसेर वरपरको शान्त वातावरणको आनन्द लिन सकिन्छ।

ब्रह्मा योनी मन्दिर। यस मन्दिरको दर्शन गर्न भक्तहरूले यो मन्दिर रहेको पहाडको टुप्पोमा पुग्न 424 अग्ला ढुङ्गाका सिँढीहरूको कठिन आरोहण गर्न पर्छ। अष्टभुजा देवीको प्राचीन मन्दिर, ब्रह्मा योनी र मात्रेनी नामक दुई गुफाहरू पनि पहाडमा अवस्थित छन्। ब्रह्मा योनी पहाड त्यो ठाउँ हो जहाँ भगवान बुद्धले हजारौं पूर्व अग्नि पूजक तपस्वीहरूलाई अग्नि प्रवचन दिएका थिए र भनिन्छ कि उहाँको शिक्षा सुनेर प्रत्येक तपस्वी ज्ञानी बने। विष्णुपद मन्दिर, यो मन्दिर भगवान विष्णुलाई समर्पणको रूपमा निर्माण गरिएको थियो र यसमा भगवान विष्णुको 40 सेन्टिमिटर लामो पदचिह्न छ, जुन चाँदीका पाताहरूले बनेको बेसिनले घेरिएको छ। यस मन्दिर परिसरमा अन्य मन्दिरहरू पनि छन्, नरसिंह मन्दिर अनि फाल्गेश्वर शिव मन्दिर, जुन हिन्दूहरूका लागि एक महत्वपूर्ण तीर्थस्थल र आस्थाको प्रतीक हो। इन्डोसन निप्पोन जापानी मन्दिर, बौद्ध संस्कृति र जापानी वास्तुकलाको उत्कृष्ट उदाहरण यो मन्दिर 1972 अन्तर्राष्ट्रिय बौद्ध समुदायहरूको सहयोगमा निर्माण गरिएको थियो। मन्दिरको संरचना काठबाट कुदिएको छ, जहाँ गौतम बुद्धका जीवनका घटनाहरू वर्णन गर्न जापानी चित्रहरू कुदिएका छन्। श्रोता, बोधगयामा भ्रमण गर्नका निम्ति त धेरै उत्कृष्ट ठाउँहरू छन्, जुन यहाँ बयान गरेर गर्न सकिन। त्यसै गरी अन्य ठाउँहरूमा भियतनामी मन्दिर, महान बुद्ध मूर्ति, चिनिया मन्दिर, भारतीय पुरातत्व समाज संग्रहालय, शाही भुटान मठ, थाई गुम्बा आदि हुन्। बोधगया सहर पुग्नका निम्ति यातायात व्यवस्था पनि सुव्यवस्थित र सुलभ रहेको पाइन्छ। श्रोता, सडक मार्गबाट, रेल मार्ग र हवाई मार्गबाट पनि यहाँ पुग्न सकिन्छ। राज्य सरकारद्वारा सञ्चालित बसहरू, जसले बोधगया र यस क्षेत्रका धेरै सहरहरू बीच साघुको काम गर्दछ, साथै यहाँ डिलक्स बस सेवा पनि उपलब्ध छन् भने गयादेखि बोधगया बीच यात्रा गर्दा ट्याक्सी सेवा पनि लिन सकिन्छ रेल मार्गबाट। बोधगयाको रेलवे स्टेशन गया हो, जुन 13 किलोमिटर टाढा छ। गया रेलवे स्टेशनको देशका सबै प्रमुख सहरहरूसँग उत्कृष्ट सम्पर्क भएकोले बोधगया पुग्न सजिलो हुने गर्छ। हवाई मार्गबाट गया अन्तर्राष्ट्रिय विमानस्थल बोधगयाबाट लगभग 17 किलोमिटर टाढा छन्। दिल्लीबाट गयाको लागि कनेक्टिङ उडान लिन सकिन्छ अनि गयाबाट बोधगया पुग्न ट्याक्सीको सुविधा लिन सकिन्छ। श्रोता, बोधगया एक आध्यात्मिक र शान्ति खोज्नेहरूको निम्ति उत्तम स्थान हो। यहाँ प्रवेश गर्दा मात्रै पनि मन शान्त हुने गर्दछ। भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमि, जहाँको ऊर्जा धेरै सकारात्मक

शान्तिपूर्ण रहेको पाइन्छ। यहाँको सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन सँगसँगै बौद्ध मठहरूमा केशर वा मरुन रङमा सजिएका कपाल काटेका भिक्षुहरू, सेतो पोसाक लगाएका भिक्षुनीहरू आफ्नो प्रार्थना चक्र घुमाउँदै घण्टी र घण्टीको तालमा बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, संघम शरणम गच्छामिको मधुर स्वरमा भजन गाउँदै हिँड्दा हावामा धूपको सुगन्ध र फूलहरूको सुगन्ध घुलमिलिँदा लाग्छ, यी दृश्यहरू यी अनुभवहरू कहिले नछुटोस्। यो लोकदेखि अर्को लोकमा पुगेसै परम आनन्द र शान्तिको अनुभूति प्राप्त हुँदछ। यहाँ जहाँ मन मस्तिष्क र शरीर शान्त बन्दछ, त श्रोता दैनिक व्यस्तता र भागदौडमा दौडिरहेका यो जीवनलाई केही क्षण विश्राम दिई बौद्ध गयाको शीतलता ताप्न, जीवनलाई सार्थक बनाउन, आध्यात्मको अध्ययन गर्न, शान्ति प्राप्त गर्न आज नै योजना बनाउनुहोस्, टिकट बुक गर्नुहोस् अनि लाग्नुहोस् परम शान्तिको यात्रातर्फ। त श्रोता आजको कार्यक्रम रङ बिरङको संसारमा हामीले सकारात्मकता र शान्तिको खोज गर्यौं, भ्रमण गर्यौं भारतको बिहारका बोध गयाको रोचक कुराहरू। त हेर्दा हेर्दै समयको गाडी पनि छुट्न लागेछ श्रोता, हजुरहरूबाट विदा लिने समय पनि भएछ र फेरि पनि अर्को अङ्कमा यस्तै रोचक जानकारी मूलक सन्दर्भहरू लिएर आउनेछौ। अहिलेलाई भने उद्घोषिका म सरु लामा अनि कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनु हवस्। नमस्ते।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रम रङ बिरङको संसारको प्रस्तुतिपछि अब एकैछिन लोक भाकामा रमाऊ सुनेर अघिल्लो साङ्गीतिक कोसेली राधिका प्रधानको स्वरमा।

श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई ट्युन इन गर्नुभएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा र आज हजुरहरूको साथमा छु उद्घोषिका म सुरु. समय अहिले बिहानको 8:45 भइरहेछ श्रोता र अब प्रस्तुत छ कार्यक्रम योजना जस अन्तर्गत आज श्रोताहरूलाई जानकारी दिनेछौँ सम्पदा सहर विकास र अभिवृद्धि योजनाबारे र विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू सुनाएर पनि मनोरञ्जन गराउनेछौँ. भारत विविध संस्कृति परम्परा कला वास्तुकला र ऐतिहासिक सम्पदाले सम्पन्न देश हो. हाम्रा प्राचीन सहरहरू केवल बस्ती मात्र होइनन् तिनले देशको इतिहास संस्कृति र सभ्यताको जीवन्त परिचय बोकेका छन्. यिनै ऐतिहासिक सहरहरूको मौलिक स्वरूप र सम्पदालाई संरक्षण गर्दै आधुनिक सहरी विकाससँग जोड्ने उद्देश्यले भारत सरकारले सन् 2015 सम्पदा सहर विकास र अभिवृद्धि योजना प्रारम्भ गरेको थियो. यस योजनाले सम्पदा संरक्षणलाई केवल पुराना स्मारकहरूको संरक्षणमा सीमित नराखी सम्पदा क्षेत्र वरपरको नागरिक पूर्वाधार सार्वजनिक सुविधा सरसफाई सडक पर्यटकीय सुविधा तथा सहरको समग्र विकाससँग जोड्ने प्रयास गरेको थियो. सम्पदा सहर विकास र अभिवृद्धि योजना अर्थात् हृदय अन्तर्गत देशका 12 ऐतिहासिक सहरहरू अजमेर अमरावती अमृतसर बादामी द्वारका गया काँचीपुरम मथुरा पुरी वाराणसी बलाङ्कनी र वारङ्गल समेटिएका थिए. यस योजनाको मूल भावना थियो विकाससँगै विरासतको संरक्षण आधुनिकतासँगै इतिहासको सम्मान.

यस योजनाका उद्देश्यहरूबारे भन्नपर्दा सम्पदा संवेदनशील पूर्वाधारको योजना विकास र कार्यान्वयन ऐतिहासिक सहरका मुख्य क्षेत्रहरूमा सेवा वितरण र पूर्वाधार प्रावधान पर्यटकहरू सहरको अद्वितीय चरित्रसँग प्रत्यक्ष रूपमा जोडिन सक्ने सम्पदाको संरक्षण र पुनर्जीवन गर्ने सहरी योजना विकास सेवा प्रावधान र वितरणको आधारको रूपमा प्राकृतिक सांस्कृतिक जीवित र निर्मित सम्पदा सहरहरूको सम्पदा सम्पत्ति सूची विकास र अभिलेखीकरण गर्नु पर्यटकीय सुविधा सुधार गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै सार्वजनिक सुविधा शौचालय पानीको

सड़क बत्ती जस्ता सरसफाई सेवाहरूमा ध्यान केन्द्रित गर्दै आधारभूत सेवा वितरणको कार्यान्वयन र अभिवृद्धि गर्नु, समावेशी सम्पदा आधारित उद्योगको लागि स्थानीय क्षमता अभिवृद्धि गर्नु। हाम्रा सम्पदा केवल विगतका चिनारी होइनन्, ती भावी पुस्ताका लागि पनि अमूल्य धरोहर हुन्। त्यसैले ऐतिहासिक सहरहरूको संरक्षण, सर्वर्धन र सुव्यवस्थित विकासमा सरकारसँगै स्थानीय समुदायको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ।

श्रोता यद्यो कार्यक्रम योजनामा सम्बद्ध शहर विकास र अभिवृद्धिबारे जानकारी त अब समय भएको छ साङ्गीतिक यात्रातर्फ अघि बढ्ने र प्रथम साङ्गीतिक कोसेलीमा स्वीकार्नुहोस् चलचित्र बर्डर टूबाट यो साङ्गीतिक प्रस्तुति दलजित दोसाज सञ्चित टण्डन अनि परम्परा टण्डनको समूह स्वरमा

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम योजना अन्तर्गत विविध हिन्दी चलचित्रका गीतहरू। र अब अघिल्लो क्रममा स्वीकार्नुहोस् यो अर्को प्रस्तुति, चलचित्र धडक 2 दर्शन रावल, जोनिता गान्धी अनि रोचक कोहलीको समूह स्वरमा।

0: कार्यक्रम योजनाको यो अन्तिम प्रस्तुति थियो चलचित्र धडक टूबाट रोचक कोहलीको स्वरमा. अब केही क्षणमा हजुरहरूलाई सुनाउनेछौ समाचार.
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट. प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा पार्टी मुख्यालयमा भारतीय जनता पार्टीका नवनियुक्त राष्ट्रिय पद अधिकारीहरूसँग बैठक गर्नुभयो. एक सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, संगठनात्मक बैठकहरू नयाँ विचार र दृष्टिकोणमा आधारित हुनेछन्. प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो. सोसियल मीडियामा एउटा भिडियो शेयर गर्दै श्री मोदीले भन्नुभयो, नयाँ वैश्विक व्यवस्थामा भारतले आफ्नो अन्तरिक्ष क्षेत्रको निरन्तर विस्तार गरिरहेको छ. सरकारले टेलिभिजन च्यानलहरूको लागि 12 मिनटको विज्ञापन अवधि हटाउन अधिसूचना जारी गरेको छ. यो निर्णय केवल टेलिभिजन नेटवर्क नियम 1994 संशोधनको अधिसूचनासँगै आधिकारिक राजपथ त्रहरूमा लागू भएको हो. रक्षा मन्त्री राजनाथ सिंह आज कोलकातामा गार्डन रिच सिप बिल्डर्स एण्ड इन्जिनियर्सका 5 इकाइहरू जीआरएससी लिमिटेड र यन्त्र इण्डिया लिमिटेडको भूमिपूजन समारोहमा भाग लिनुहुनेछ. विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि 2 दिने औपचारिक भ्रमणमा रूस जाँदै हुनुहुन्छ. उहाँले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग सम्बन्धी भारत रसिया अन्तर सरकारी आयोगको 27 सत्रको सह अध्यक्षता गर्नुहुनेछ. केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण राज्य मन्त्री अनुप्रिया पटेलले भारतले विश्वको फार्मेसीको रूपमा आफ्नो पहिचानबाट माथि उठ्नु पर्ने र अनुसन्धान, नवीनता र उदयमान प्रवृत्तिहरूको बलमा विश्वको प्रयोगशालाको रूपमा उभर्नु पर्ने बताउनुभयो. भारतले आज आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ. सम्मेलनमा खेलकुदका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सबै 11 ब्रिक्स देशका मन्त्री तथा प्रतिनिधिमण्डल सहभागी हुनेछन्. समाचार पूरा भयो. अघिल्लो समाचार लिएर 9:20 उपस्थित रहनेछौ. सुन्दै गर्नुहोस् आकाशवाणी.

समाचारको प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। अब फेरि पनि हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ। श्रोता हजुर मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। त आउनुहोस् कार्यक्रमलाई आरम्भ गर्दै सुन यो प्रथम साङ्गीतिक कोशेली चलचित्र आँखों की गुस्ताखियाबाट विशाल मिश्राको स्वरमा गीतको बोल्छ नजारा।

0: तपाईको चिया
1: यामै भाडा कसरी मिलाउने होला?
2: एउटा जुक्ति छ, राम्रो पैसा पाइन्छ।
1: कसरी?
2: आफ्नो ब्याङ्क विवरण देऊ, केही मान्छेले पैसा पठाउने छन् अनि उनीहरूले भनेको खातामा त्यो पैसा पठाइदिनु, कमिसन पाइन्छ।
1: ए, यति सजिलो?
3: कहाँको सजिलो हुनु, यो त मनी म्युल हो। अरूको खाता प्रयोग गरेर अवैधको कारोबार हुन्छ, यो त अपराध हो, जेल सजाय हुन सक्छ।
1: नै म चाहिँ फसिन्दिन।
4: आफ्नो ब्याङ्क खाता सुरक्षित राख्नुहोस्।

यो छोटो विश्रामपछि अब साङ्गीतिक कार्यक्रमलाई अघि बढाउँ राख्न लागिरहेकी छु। यो दोस्रो साङ्गीतिक प्रस्तुति चलचित्र धडक 2 बाट नै श्रेया घोषाल अनि जुबिन नौटियालको युगल आवाजमा स्वीकार्नुहोस्।

शुभेन्दु अधिकारी पनि उपस्थित रहनुहुनेछ। शिलान्यास समारोहपछि जीआरएसई भवनमा साना तथा मझौला उद्यमहरूसँग अन्तर्क्रिया गरिनेछ। रक्षा मन्त्रीले युवा भारती किरण गानमा इस्ट बंगाल एफसी र मोहन बगान सुपर जायन्ट्स बीचको डुरन्ट कपको फाइनल खेल पनि हेर्ने कार्यक्रम छ। कुनै पनि योग्य महिलाले अन्नपूर्ण योजना अन्तर्गत मासिक र 3,000 महिना सहायताबाट वञ्चित नहुने पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आश्वासन दिनुभएको छ। योजनाका लागि नाम स्वीकृत भएका महिलाको खातामा प्रत्येक महिनाको दोस्रो हप्ताभित्र रकम पठाइने उहाँले बताउनुभयो। भवानीपुरको सुभाष उद्यानमा आयोजित अन्नपूर्ण योजनाका लाभार्थीहरूका लागि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भन्नुभयो, यस महिना यस निर्वाचन क्षेत्रका 14,500 अधिक महिलाहरूले यस योजनाको लाभ पाएका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आदरणीय श्रोतावृन्द, आज फेरि हामी मनका कुरा कार्यक्रम लिएर कार्यक्रम प्रस्तुता मनन तामाङ अनि सञ्जोग खवास आइपुगिसकेका छौँ। र आजको अङ्कमा गत सप्ताह प्रसारित एम्पथिकका मनका कुराको दोस्रो भाग तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ। र यस कार्यक्रमको मध्यस्थताकर्ता हुनुहुन्छ कार्यक्रम निष्पादक लेखनाथ राई।

0: र यो कार्यक्रम अथवा कुराकानीको सिलसिलामा हामी एम्पथिक जीवलाई केही व्यक्तिगत कुरा पनि सोधौँ, किनभने एम्पथिक तपाईँ आजको जुन उमेरमा हुनुहुन्छ त्यो उमेरमा हुनुभए पनि तपाईँको काम हेर्दाखेरि तपाईँ अहिले पनि एकदमै सक्रिय जवान हुनुहुन्छ है। यसमा अलिकति व्यक्तिगत कुरा पनि जोडौँ, तपाईँले जीवनमा तपाईँ पनि त्यो उमेरबाट गुज्रिनु हुँदाखेरि कोही जीवनसाथी कसरी भेटाउनु भयो या त्यो उमेरमा चाहिँ कसरी तपाईँको जीवनसाथीसँग भेट भयो, वैवाहिक जीवन कसरी भयो अन्तमा, त्यसबारे पनि बताइदिनुहोस्।
1: हजुर, म जब शिक्षक भएर आनन्देन बस्तीमा आएँ त्यो अगाडिसम्म म अझै पढौँला भन्ने थिएँ। शिक्षक भइसकेर पनि अझै पढ्नु इच्छा नै थियो, बिहा गरिहाल्ने विचार थिएन। तर शिक्षक भएर आइसकेपछि चाहिँ के हुँदो रहेछ भनेदेखि चाहिँ एउटा अलिकति अर्निङ पनि गरिन्छ, अनि घरमा पनि अब बाबु सानोमै बितेको, बुहारीहरू एउटा भाउजू हुनुहुन्थ्यो, आमाको लागि एउटा बुहारी पनि चाहिने, अन्त त्यति बेला त्यस्तै प्रकारले नै अब भनौँ न त्यहाँको रैथानेसँगै नै अलिकति भेटघाट हुँदाखेरि उहाँसँग चिनजान हुँदाखेरि उहाँको सुपत्रीसँग भेटघाट भयो, अनि तपाईँको त्यस्तो प्रकारले
0: तपाईँले यो कार्यक्रममा खोलेरै भन्न सक्नुहुन्छ किनभने यो मनका कुरा, तपाईँको मनका कुरा हो। कसरी चाहिँ भेट भयो?
1: त्यो गाउँमै उहाँ बजार बसेर पढ्थिन्, उसको घर पनि त्यहीँ थियो, आउँदाखेरि एक दिन रेकेट खेलाइ भयो
0: हो, हजुर
1: त्यही नै चिन्जान भयो। त्यसपछि नै एउटा प्रेम बस्यो भनौँ न,
0: ज्यू
1: अनि मागी बिहा नै भयो
0: ज्यू। यसरी चाहिँ तपाईँको एउटा जीवनसाथी
1: उहाँहरूले पनि मन पराउनु भयो, उहाँहरूले पनि ज्वाइँ चाहिँ ठिकै छ, एकदमै राम्रो, मेरो बानी व्यवहारहरू देखेर उहाँहरूले पनि छोरी दिने विचार गर्नु, त्यसरी मागी बिहा नै भयो। अनि बिहामा जयन्ती पनि मेरो अशोक राई चार दिनसम्म बसेर मेरै गीत गाउनु भयो, अनि हाम्रो सुभाषजी पनि बिहाको भोलिपल्ट मलाई किताबहरू दिएर, सुभाष घिसिङ पनि आउनुभएको थियो।
0: तपाईँहरू भनेपछि सुभाष घिसिङ
1: सँग चाहिँ तपाईँको पहिलाबाटदेखि हामी, उहाँ साहित्यकार, उहाँले धुवा पत्रिका निकाल्नुहुन्थ्यो, उहाँ पर्वनन्दले प्रकाशन गर्नुहुन्थ्यो, पर्वनन्दकमा आइरहनुहुन्थ्यो, उहाँ दार्जिलिङमा बस्नु भएको थियो, अन्त सुभाषको चिनजान, बिरोकीसँग सुभाषको चिनजान, बिरोकी प्रेम शर्मा, बिरोकीसँग हामी चाहिँ भाषा मन आन्दोलनमा तपाईँको त्यो नेपाली भाषा प्रयोग गरेर अभियान समिति हामीले चलाउँथ्यौँ, त्यसमा बिरोकी अध्यक्ष, हरेन आले के अरे प्रमुख सचिव, लोक थापा सहसचिव, डिएस मक्तान उपसभापति, म चाहिँ कोषाध्यक्ष, नेपाली भाषा प्रयोग गरेर अभियान समितिको पाँचजना मेम्बरहरू म चाहिँ कोषाध्यक्ष त्यति बेलाको, र हाम्रो चाहिँ सम्बन्ध हुन्थ्यो त्यति बेला चामलिङसँग पनि भेट हुन्थ्यो, गोकुल सिन्हाहरू पनि आइरहनुहुन्थ्यो, सुभाष घिसिङसँग पनि भेट हुन्थ्यो। त्यही बेला चाहिँ तपाईँको घिसिङसँग भेट भएर आर्टिकलहरू दिन्थेँ, धुवामा छापिएको पनि थियो मेरो कविताहरू, अनि भेट भइरहन्थ्यो। अन्त उहाँले त्यो चुनावमा उड्दाखेरि पुलबजारको म्यानेजमेन्ट चाहिँ माइकहरू गर्ने मैले गरिदिएको थिएँ, एरेन्जमेन्टहरू मैले गरिदिएको थिएँ उहाँ चाहिँ। त्यति बेला आइबी सर पनि कङ्ग्रेसमा हुनुहुन्थ्यो, आइबी सर तल झर्दाखेरि त्यति 1967 आइबी सरसँग पनि तपाईँको भेट भएर, इभन आइबी सरले त मलाई कङ्ग्रेसमा बोल्न पनि लाउनु भएको थियो, मलाई चाहिँ स्पिकर बनाएर उहाँ सभापति रहेर उहाँको टिम आइ नपुग्दा त्यो ठाउँ रोक्नुको लागि क्या भाषण गर्दै गरौँ भनेर दुईजना भाषण पनि गरेको 67 आइबी सरसँग।
0: त्यो अनुभव कस्तो थियो सर?
1: अनुभव राम्रो, सरलाई भने मैले आइबी सरलाई, सर मलाई त केही पनि थाहा छैन कसरी, अब मदन थापा आइपुगेको थिएन त्यति बोल्नुभएको थियो, म त बोल्दिनँ सर भने, होइन यो कङ्ग्रेसको बेलामा चामल सस्तो थियो, नुन सस्तो थियो, यो सस्तो थियो, त्यही भनिदिनुहोस् न भाइ, अग्रम बग्रम भन्नुभयो। अनि अन्त कसले चाहिँ अब तिनजना, माइकवाला, म, आइबी सर, अन्त माइकवालालाई चाहिँ सभापति, मैले सभापति प्रस्ताव गरेँ, आइबी सर सभापति, अनि तपाईँको मैले उसले समर्थन गरेँ, त्यसपछि आइबी सरले मलाई चाहिँ वक्ताको रूपमा अगाडि सार्थे, र मैले बोलेँ तपाईँको 10 मिनट मैले बोलेँ, त्यसपछि मैले अब सभापतिले बोल्छन् भनेर फेरि मैले नै घोषणा गरेर आइबी सर बोल्नु भएको, त्यसपछि उहाँको टिम आइसकेको, त्यो कम्युनिस्ट पार्टी अर्को पार्टी पनि तयारी भइरहेको थियो, बसिरहेको थियो, त्यसरी त्यति बेला चाहिँ तपाईँको बुद्धिस्टको पर्मिसन चाहिँदैन थियो कि के हो त्यति बेला तपाईँको तलै पिलो त्यो रुखको फेदमा काम भाषण गर्नु उहिलेको जमानाको नि पर्खिरहेको हुन्थ्यो त्यसरी गर्थ्यो। अन्त सुभाष घिसिङमा आउँदाखेरि चाहिँ सुभाष घिसिङले भनेको थियो मलाई माइकहरू बन्दस गरिदिनुहोस् न भनेर माइकहरू मैले बन्दस गरेको थिएँ। इभन त्यति बेला 100 रुपियाँ दाम भएको थियो त्यो 100 रुपियाँ उहाँले त्यो दिन दिनु भएन र पछि उहाँलाई लिनु जाँदाखेरि चाहिँ उहाँ हारिसक्नु भएको थियो उहाँकोमा पैसा थिएन त्यति बेला र उहाँले भन्नुभयो म पैसा लिनु चाहिँ अब दाजुकोमा जान्छु आसामतिर भन्नुभयो। त्यति बेला आसाममा आन्दोलन हुँदै थियो त्यो त्यो काण्डको चाहिँ ब्याकग्राउन्डबाट चाहिँ तपाईँको दार्जिलिङमा चाहिँ बिस्तारैसँग एउटा नयाँ युगको आरम्भ भयो क्या त्यो आन्दोलित हुँदै गयो र त्यसै बेला त्यति बेला चाहिँ उहाँसँग उहाँ त्यो त्यो त्यो एक्सपिरियन्स छ त्यसरी दार्जिलिङमा सुरु भयो र चिन्जान भइरहेको उहाँले पछि क्यासेट पनि दिनुभएको थियो मलाई त्यो आफू पोलिटिकल उसमा निकै माथि आइसकेपछि उहाँले एउटा सही बम्बु भन्ने एउटा निकाल्नु भएको छ सही सेलो बम्बु भन्ने क्यासेट झाँक्रीहरूको
0: सुभाष घिसिङ
1: सुभाष घिसिङले त्यो मलाई दिइराख्नु भएको थियो दा बिजनबारी आउँदाखेरि त्यसरी चाहिँ उहाँसँग चाहिँ मेरो राम्रो थियो र उहाँको लेखाइ बडो राम्रो हुन्थ्यो उहाँले एकताल लेखेपछि चाहिँ संशोधन गरिरहनु हुन्थेन पोकै लगेर स्याम्बर्सर दिनुहुन्थ्यो उसले त्यसलाई डिटिभ्यू गरेर के एउटा उपन्यास निकाल्थ्यो 19 जस्तो उपन्यास निकाल्थ्यो उहाँको पछि कतिवटा स्कुलको पाठ्य पुस्तकमा पनि आयो राम्रो राम्रो एउटा क्या त आधार चाहिँ एउटा जातीयता बोध सौगिक संस्कृति बोध अनि उहाँले एउटा हाम्रो आत्मरक्षाको निम्ति हामी जे

0: छौँ, त्यो काम गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो। उहाँको त्यो थिम चाहिँ राम्रो, भित्र मुटुको थिम चाहिँ राम्रो थियो किसिमको। त्यसो गर्दाखेरि चाहिँ जनता उहाँको पछि लाग्यो। उहाँसँग एउटा ऊ पनि भएको थियो, उहाँले मलाई भन्नुभएको थियो तपाईँ जी बिजनबारीबाट उठेर बिजनबारीलाई चाहिँ डिस्ट्रिक्ट बनाउनुपर्छ पनि भन्नुभएको थियो मलाई। तर म उठिनँ, मैले आन्दोलन गरिनँ, किनकि मेरो नानीहरू दार्जिलिङमा पढ्दै थियो, त म भिक्टिमाइज हुन्छु भनेर मैले चाहिँ कहिले पनि गरिनँ। किनकि म सिपिएम बेल्टमा थिएँ, उहाँ चाहिँ गोर्खाल्यान्ड बेल्टमा हुनुहुन्थ्यो। यस कारण मैले चाहिँ उँभोतिर भएको भए चाहिँ म उठ्थेँ, उहाँ चाहिँ अब साथी साथी नै, र म तलको बेल्टमा भएको चाहिँ मैले
1: उठिनँ।
2: सर, यो कुराकानीको बिचमा यो कार्यक्रमको नामै मनका कुरा हो, यसमा हामी अलिकति कुरा गरौँ। यहाँले पुरस्कारहरू पनि धेरै पाइसक्नु भएको छ। दियालो पुरस्कार निबन्धमा सन् 1999, तृष्ण साहित्य सम्मान सन् 2019, शिवकुमार राई पुरस्कार शिवकुमार राई प्रतिष्ठान खरसाङ सन् 2021, पारसमणि पुरस्कार नेपाली साहित्य अध्ययन समिति कालेबुङ सन् 2023, भानु पुरस्कार सूचना अनि संस्कृति विभाग जिटी दार्जिलिङ सन् 2023। यसरी विविध पुरस्कारहरूले पुरस्कृत भइसक्नु भएको छ। सर, यो यसरी काम गर्दै जाँदाखेरि, यसरी पुरस्कारहरू पाउँदै जाँदाखेरि कस्तो अनुभव हुँदो रहेछ?
0: के हुन्छ भनेदेखि चाहिँ अब पुरस्कार पाउँदाखेरि खुसी पनि, खुसी त खुसी नै लाग्छ, किनभने मलाई म पुरस्कृत भएँ, मैले केही काम गरेको छु रहेछु, उहाँले सम्झिनु भयो भन्ने पनि लाग्छ। अनि एउटा दुःख पनि लाग्छ, आफू जस्तो मेहनत गरिरहेको तर लुकिएको व्यक्तिहरूले पुरस्कार नपाउँदा उहाँहरूले त पाउनु भएको छैन, उहाँहरूको मनमा दुःख पनि लाग्छ होला, उहाँहरूले पनि पाउनुपर्ने थियो भन्ने भावना चाहिँ जाग्छ क्या। कतिजनालाई उनीहरूलाई पनि देखिदिए हुन्थ्यो, अरूले मलाई त उहाँहरूले जसो जसो देख्नु भयो सायद आफै अगाडि बढेर देखिएको हो या तपाईँको आफ्नो अनुभवले देखिएको हो, त्यो त थाहा हुँदैन। तर देखिनु चाहिँ, देखिनुको लागि चाहिँ आफूले पनि अलिक कोसिस गर्नु पर्दो रहेछ, देख्नु पनि पर्दो रहेछ, चारैतिर नै आफू आफ्नो एउटा प्रचार प्रसार पनि हुनु पर्दो रहेछ भन्ने पनि लाग्छ क्या मलाई। खुसी चाहिँ खुसी लाग्छ पुरस्कार पाउँदाखेरि, तर पुरस्कार पाउँदै नै आफू जानेर माथि पुगिहालेको हुँदैन, उसले कोसिस गर्नुपर्ने धेरै रहन्छ। पुरस्कार त एउटा तपाईँको प्रोत्साहन हो नि, त्यो त तपाईँ तिमी अझै अगाडि बढ भनेर बाटोमा एउटा पानी थमाइदिएको छ, पिउने पानी थमाइदिए जस्तो, एउटा केही उसा फुलको गुच्छा दियो जस्तो मात्रै हो, काम चाहिँ गर्नुपर्छ, अनि त्यो पनि भावना हुन्छ मैले अझै काम गर्नुपर्छ भन्ने चाहिँ हुन्छ।

0: सर, तपाईँको जीवन यात्रामा एउटा पाटो चाहिँ एउटा साहित्य कृषि हुँदाहुँदै एउटा पाटो के देखिन्छ भने शिक्षण पेसासँग पनि जोडिएर एउटा यात्रा गर्नुभयो। तपाईँ कुनै स्कुलहरूमा पढाउनु भयो, आफ्नो त्यो स्कुलको मुखियाको रूपमा पनि काम गर्नुभयो। तपाईँको मनमा यो हाम्रो जुन शिक्षालाई अथवा स्कुलको जुन चाहिँ हाम्रो शिक्षण पेसालाई लिएर कस्तो किसिमको विचार उत्पन्न हुन्छ, शिक्षा चाहिँ कस्तो हुनुपर्ने रहेछ, यस्तो भइदिएको हुन्थ्यो अब त यस्तो हुनुपर्ने हो भन्ने त्यस्तो मनमा के लाग्छ?
1: हजुर, शिक्षा अब शिक्षाको नीति त इन्डियामा त तपाईँको अङ्ग्रेजले नै बसालेको हो, र उनीहरूले पनि ट्रायल बेसिसमै शिक्षा इन्डियामा हुँदै जाँदाखेरि तपाईँको अब त्यो अहिले यो स्टेजमा आइपुगेर परिवर्तन गर्दै आइरहेको छ। संसारमै अब समयले शिक्षा पनि परिवर्तन हुँदै जानु पर्यो। त अब खास कुरो चाहिँ मलाई के लाग्छ भनेदेखि चाहिँ यो परिवर्तन ल्याउने चाहिँ को हो त है? परिवर्तन ल्याउने त समय हो। समय चाहिँ चल्नुपर्छ शिक्षकहरू, स्कुलहरू, स्कुलको शिक्षकहरूले चाहिँ त्यो कसैले लेखेको पाठ्य पुस्तक नै रटी रटाई गरेर सुगा जस्तो पढाउनु आउनु र त्यही नलेज मात्रै दिनु चाहिँ होइन। उनीहरूले चाहिँ आजको डे टु डे नलेज चाहिँ राख्नुपर्छ संसारको, अनि पढ्नुपर्छ उनीहरूले। अब मलाई चाहिँ के लाग्छ भनेदेखि चाहिँ अहिले सरकारले शिक्षाको

सुधार होस् भनेर तलबहरू पुरा बढाइदिएको छ. यसको अर्थ चाहिँ यो पहिला पहिला जापानतिर अमेरिकातिर चाहिँ एकदमै शिक्षकहरूलाई चाहिँ राम्रो तलबहरू दिएर एजुकेसनको व्यवस्था राम्रो गर्थ्यो. त्यो हेरेर इन्डियाले पनि गर्यो. र त्यो हेरेर चाहिँ अब त्यो आधारमा चाहिँ अहिलेको शिक्षण व्यवस्थामा चाहिँ के लाग्छ भनेदेखि चाहिँ पैसा त ठुलो कुरा हो, तर अब त्यो पैसा दिइसकेपछि चाहिँ टिचरहरू एकदमै पढेर एकदमै नानीहरूले अध्ययन गरेर नानीहरूलाई समय दिएर तपाईँको पब्लिकलाई हेल्प गर्नुपर्ने, नानीहरूलाई हेल्प गर्नुपर्ने. अब तपाईँको मेरो एउटा साथी अमेरिकामा छ हगि, ऊ त्यहाँको एउटा युनिभर्सिटीमा पढाउँछ, ऊ नेपालबाट गएको. उसले उसँग कुरा गर्दा उसले भन्थ्यो हामी चाहिँ बाह्रै मास पढाइमा चाहिँ के गर्छौँ भनेदेखि युनिभर्सिटीमा बेलुका पनि नानीहरूको लागि खुला राख्छौँ, यो टेलिफोनहरू एकदम रेडी राख्छौँ, नानीहरूले जब जान्दैन सोध्छ हामी उत्तर दिन्छौँ. शिक्षकहरू चाहिँ त्यस्तो हुनुपर्छ कि नानीहरूले घरमा हामी ट्युसन स्कुलमा पढ्यो गएर एकदमै ट्युसनमा यति खर्च गरेर पढाउनु होइन, त्यही टिचरहरूले नानीहरू पढ्दै गर्दा नसोधेको खुरखुरु जवाब दिने. अब हाम्रो कल्चर अझै भएको छैन त्यस्तो. हामी किन चाहिँ शिक्षामा चाहिँ हामी सबै कुरामा बहादुर र वीर छौँ भन्छौँ, तर अब शिक्षामा चाहिँ हामी अरू समुदाय जस्तो अब थुप्रै समुदाय छ इन्डियामा, तर बङ्गाली समुदायमा कस्तो हुन्छ भनेदेखि तपाईँको नानीको इक्जाम परीक्षा आउँदैछ भनेदेखि तपाईँ नानी छेउमा गएर बसिदिनुहुन्छ, नानीले पढेको सुन्छ र नानीले कति भुल गर्छ डिक्सनेरी हेर्ने समय पल्टाइदिने समय खेरो नजाओस् भनेर फट्टै भनिदिनुको लागि बाबुले छुट्टीतिर बस्छ. फेरि तपाईँको उनीहरूले स्कुल कसरी हेर्छ, स्कुलमा कति पर्सेन्टेज योपालि हायर कति पर्सेन्टेज ल्यायो, 80% 70% ल्यायो भने त्यो स्कुल छोडेर हायर राम्रो पर्सेन्टेज दिने ल्याउनु सक्ने स्कुल कुन छ खोजेर नानीहरू त्यसरी हाल्छ. त्यसरी तपाईँको कन्सियस त्यो छ र त्यो तर हाम्रो चाहिँ यहाँ अझ कस्तो कन्सियस भएको छ भने सरकारी स्कुलमा पढाउनु हुँदैन इङ्ग्लिस स्कुलमा हाल्नुपर्छ भन्ने मात्रै कन्सियसनेस छ अहिले. किन भन्दाखेरि चाहिँ त्यहाँभन्दा त्यहाँ पढाइ राम्रो हुन्छ, त्यहाँको नानीहरू चाहिँ एउटा रोडा कुट्ने बहिनीलाई सोधेँ नानी कहाँ पढाउँदैछौ तिमी भने मैले त्यो पर इङ्ग्लिस स्कुलमा हाल्ने सर भने तिमी किन सरकारी स्कुलमा पढाउँदैनौ भनेर सोद्धाखेरि त्यहाँ ग्यारेन्टी छैन नि त सर त्यहाँनिर पास हुने, त्यहाँ चाहिँ ग्यारेन्टी छ नि त सर भने उसले अन्त उसको भाषामा ग्यारेन्टी भन्यो कि. अन्त मैले भने त्यो पनि ठिकै हो भने अन्त मलाई के फिल गरेँ भनेदेखि चाहिँ अब जति पनि सरकारी स्कुलको सरहरूले चाहिँ राम्रो क्वालिफाइड हुन्छ सरहरू पनि राम्रो नानीहरू पाउँदैन हगि, अहिले चाहिँ अब राम्रो नानीहरू चाहिँ उता दिन्छ अब छोडिएको नानीहरू मात्रै पाउँछ, त्यसो गरेर पनि मिलेको चाहिँ छैन छ भने चाहिँ. तर प्राइमेरी लेभलको कुरा गर्छु म, प्राइमेरी लेभलमा चाहिँ सरहरू गुरुआमाहरू चाहिँ सक्रिय हुनुपर्छ. सबभन्दा ठुलो कुरो अब फरक इङ्ग्लिस स्कुल र नेपाली स्कुलमा चाहिँ फरक कहाँनिर छ भनेदेखि दुइटैको नानीहरूलाई चाहिँ एउटा गाइड गर्ने गुरु ब्यागमा उभिएको हुनुपर्छ. इङ्ग्लिस स्कुलमा चाहिँ तपाईँको क्लास अफ जाँदैन, एउटा टिचर उभिएकै हुन्छ. नेपाली स्कुलमा अफ जान्छ, अफ जाँदाखेरि त्यो नानीहरू अर्कोले अर्कोलाई चलाउँछ, जिस्काउँछ, खेल्छ, त्यो पढ्नु पाउँदैन. नजान्ने टिचरै छ भने नि उभिएर बसेको छ भनेदेखि नानीहरूले पढ्नु पाउँछ नि. त्यसरी नानीहरूको लागि चाहिँ एब्सेन्सै हुनु हुँदैन सरहरू गुरुआमाहरू, उहाँहरूले चाहिँ एकदमै स्कुलमा एटेन्डेन्स चाहिँ राम्रो गरिदिनुपर्छ. त्यसो गर्दाखेरि पनि अलिकति नानीहरूको हुन्छ त्यो पढाइमा वृद्धि हुन्छ. अनि नानीहरूलाई सबभन्दा ठुलो कुरो एक्स्ट्रा को करिकुलर एक्टिभिटिज हुन्छ नि त्यो गराउनुपर्छ, जस्तो डिबेट भयो अनि त्यसपछि एनुअल स्पोर्ट्स भयो, त्यसपछि जयन्तीहरू हुन्छ, भानु जयन्ती भयो, रविन्द्र जयन्ती भयो, तुलसी जयन्ती भयो, त्यसपछि यो 15 अगस्त हुन्छ, नेसनल चाड हो त्यो सबले मनाउँछ. त्यसो गरेर तपाईँको डिबेटहरू गराएर बाहिर बजारतिर गाउँतिर निकालेर प्राइजहरू दिएर अनि फङ्सनहरू स्कुलमा गरेर गार्जेनहरूलाई बोलाएर गऱ्यो भनेदेखि चाहिँ तपाईँको शिक्षामा अलिकति हाम्रो सरकारी स्कुल पनि कम छैन है भन्ने ज्ञान चाहिँ हाम्रो जनतामा पसेपछि सरकारी स्कुलमा पनि नानीहरू अलिक भरिन्छ क्या. मलाई त्यस्तो लाग्छ. एक दुईवटा स्कुलको उदाहरण पनि छ यहाँनिर, एक दुईवटा स्कुलमा स्टुडेन्ट छ अहिले, यो चाहिँ उनीहरूले चाहिँ त्यसरी नै तपाईँको बढाउँदै राखेको छ. हजुर.

0: सर यो कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र एउटा तपाईँकै मनको कुरा सोधौँ है, मनमा त्यस्तो हुनसक्छ कि एम्पथिक आज हामी माझ एकजना साहित्यकार लेखक शिक्षकको रूपमा चिनिनुहुन्छ, गीतकार पनि हुनुहुन्छ, यी सबै नभएको भए कुनै अरू केही बनिनु सक्थ्यो जस्तो लाग्छ एम्पथिक, त्यस्तो मनमा केही तपाईँको हुनसक्छ?
1: मलाई के लाग्छ भनेदेखि पहिला म बनिने थिएँ अरू, मलाई पनि मैले जानु खोजेको थिएँ एकपल्ट, तर भारत त्यति मलाई इन्डिपेन्डेन्ट भएर होइन, त्यो त भारतमै जाँदा पनि हुन्छ, सेनामा जाने इच्छा पनि थियो मेरो, अलिकति यहाँनिर अम्लामा एक दिन सिक्कलले त्यो फुलको फेदमा फाँद्दा साँप देखेँ, साँपसँग डराउँदा खुट्टा अलिकति काटिएर त्यता चाहिँ मैले जानु मन गरिनँ। त्यसपछि तपाईँको मैले कस्टममा पनि काम चाहिँ पाएको थिएँ, जलपाइगुडीमा एक बिल्ला भएर म सुप्रिन त्यो के भन्छ कस्टम इन्सपेक्टरको पोस्ट चाहिँ पाएको थिएँ। मेरो पिता गरममा खसेको हुनाले मलाई आमाले त्यहाँ जानु दिनु भएन, अनि सायद मैले नपढेको भए चाहिँ सायद म कृषक हुन्थ्यो होला, कृषक चाहिँ राम्रो प्रकारको कृषक हुन्थ्यो होला। मलाई कृषि गर्नु अनेक इच्छा लाग्छ, आलुहरू रोप्नु पनि मैले धेरै फलाउँथेँ, एक सात मन आलु रोपेँ भनेदेखि मैले 60-70 मन फलाउँथेँ त्यसरी, पहिला गाउँकै घरी खेतीबारीमा पनि मटरहरू यसरी कृषि पनि गरिन्थ्यो। अब तपाईँको अरू विषयमा चाहिँ अब त्यति एकबाट मान्छे धेरैमा जानु सक्दैन।
0: र आजको कार्यक्रममा तपाईँ आउनुभयो, तपाईँको केही मनका कुराहरू राख्नुभयो, हुनसक्छ योभन्दा धेरै मनका कुराहरू होलान्, अरू कुनै अर्को अङ्कमा फेरि भेटौँ, आजलाई पनि हामी यहाँबाट बिदा चाहन्छौँ। नमस्कार सर।
1: नमस्कार, श्रोताहरूबाट पनि यसरी नै बिदा दिन चाहन्छु, नमस्कार।
2: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुनिसक्नुभयो कार्यक्रम मनका कुरा, र यस कार्यक्रम अन्तर्गत आज हामीले गत सप्ताह प्रसारित एम्पथिकका मनका कुरा कार्यक्रमको दोस्रो भाग तपाईँहरू समक्ष प्रस्तुत गर्यौँ। श्रोतावृन्द, उहाँका मनका कुरा तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्को सर्जकसित अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौँ, प्रस्तोता मनन तामाङ अनि म सञ्जोग खवास, नमस्कार।

0: कार्यक्रम मनको कुरा को प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। सोसियल मीडियामा एउटा भिडियो शेयर गर्दै श्री मोदीले भन्नुभयो, नयाँ वैश्विक व्यवस्थामा भारतले आफ्नो आन्तरिक क्षेत्रको निरन्तर विस्तार गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा पार्टी मुख्यालयमा भारतीय जनता पार्टीका नवनियुक्त राष्ट्रिय पद अधिकारीहरूसँग बैठक गर्नुभयो। सरकारले टेलिभिजन च्यानलहरूको लागि 12 मिनटको विज्ञापन अवधि हटाउन अधिसूचना जारी गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह आज कोलकातामा गार्डन रिच शिप बिल्डर्स एण्ड इन्जिनियर्सका 5 इकाइहरू जीआरएसई लिमिटेड र यन्त्र इण्डिया लिमिटेडको भूमिपूजन समारोहमा भाग लिनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि 2 दिने औपचारिक भ्रमणमा रूस जाँदै हुनुहुन्छ। भारतले आज आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। रसायन तथा उर्वरक मन्त्री श्री जगत प्रकाश नड्डाले हिजो खरीफ र आगामी रवि मौसमको लागि उर्वरक विभाग को तयारीको समीक्षा गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण राज्य मन्त्री अनुप्रिया पटेलले भारतले विश्वको फार्मेसीको रूपमा आफ्नो पहिचानबाट माथि उठ्नुपर्ने र अनुसन्धान नवीनता र उदयमान प्रवृत्तिहरूको बलमा विश्वको प्रयोगशालाको रूपमा उभर्नुपर्ने बताउनुभयो। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले जयपुरको एक केन्द्रमा अखिल भारतीय आयु स्नातकोत्तर प्रवेश परीक्षाको सञ्चालनमा अनियमितता गरेको भन्दै एडुक्विटी केरियर टेक्नोलोजी प्राइवेट लिमिटेडलाई कारण बताउ नोटिस जारी गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: कुरै कुरामा नमस्कार आदरणीय श्रोता मित्र, कार्यक्रम प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा लिएर उपस्थित भइसकेकी छु उद्घोषिका म सरु, अनि मेरो साथमा हुनुहुन्छ
1: म देवेन्द्र।
0: हजुर, त श्रोता सम्पूर्ण श्रोता मित्रहरूलाई कार्यक्रम कुरै कुरामा हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदछौँ।
1: त श्रोताहरू, हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र हजुरहरूले हामीसँग सम्पर्क गरे वापत आजको विषयमा हामीहरू हजुरहरूसँग चर्चा गर्नेछौँ, होइन त सर? र हाम्रो सम्पर्क गर्ने नम्बर रहेको छ 0354299931।
0: हजुर, 0354299931। त श्रोताहरूले झट्टैभन्दा झट्टै यस नम्बरमा हामीलाई फोन गरेर हामीसँग जोडिन हामी आग्रह गर्दछौँ। र देवेन्द्र, आज हाम्रो कार्यक्रम कुरै कुराको विषय अलिकति श्रोताहरूलाई बताउँ है।
1: हजुर, त श्रोताहरूलाई हाम्रो सरले नै भन्ने कि म भन्नुपर्ने?
0: हुन्छ, तपाईँले
1: हुन्छ। त श्रोताहरू, आजको विषय रहेको छ तपाईँहरूको पहिलो सफलता। तपाईँहरूको जुन चाहिँ अब सबैले जिन्दगीमा कुनै न कुनैमा एउटामा सफलता त हासिल गरेकै हुन्छ, होइन त सर? अन्त श्रोताहरूको पनि जिन्दगीमा कुनै एउटा सफलता भन्ने कुरा ठुलो ठुलो होइन, सानो सानो पनि सफलता जो चाहिँ तपाईँहरूको मनमा एउटा अस्मरणीय पल बनेर बसेको छ, त्यसै बारेमा हामीहरू आज चर्चा गर्नेछौँ, होइन त सर?
0: हजुर, जीवनमा सफलता सबैका लागि एउटै अर्थ बोकेको हुँदैन, होइन? कसैको लागि आफ्नो लक्ष्य हासिल गर्नु सफलता हो, कसैको लागि परिवारको खुसी नै सबैभन्दा ठुलो उपलब्धि हुन सक्छ, त्यस्तै कठिन परिस्थितिका बिच आफ्नो सपना पुरा गर्नु पनि एउटा ठुलो सफलता हो देवेन्द्र, होइन? त्यसैले आजको हाम्रो प्रत्यक्ष फोन इन कार्यक्रमको विषय पनि यही रहेको छ कि श्रोताहरूको पहिलो सफलता या उपलब्धिको अनुभव के कस्ता छन् है, हामीसँग साझा गर्न सक्नुहुनेछ। हामी दुवै हजुरहरूको फोनको प्रतीक्षामा छौँ है, चाँडैभन्दा चाँडै हामीलाई फोन गर्नुहोस्। र एकपल्ट फेरि हाम्रो फोन नम्बर म यहाँ भन्न चाहन्छु, 0354299931। त देवेन्द्र, श्रोताहरूले हामीसँग जोड्नु नै हुनेछ है, हामी एकैछिन साङ्गीतिक यात्रामा लागौँ न त।
1: मनकै कुरा गर्यो सरले, हजुर हजुर, त्यसै गरौँ।

0: यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई कार्यक्रम कुरै कुरामा र आज हजुरहरू समक्ष छु उद्घोषिका म सरु अनि मेरो साथी हुनुहुन्छ
1: म देवेन्द्र
0: हजुर र आज श्रोता हाम्रो विषय रहेको छ पहिलो सफलता या उपलब्धिको अनुभव हजुर श्रोताहरूको पहिलो सफलता या उपलब्धिबारे हामीसँग कुराकानी गर्न सक्नुहुनेछ
1: अब सरु है जिन्दगीमा सफलता सधैँ ठुलो उपलब्धि वा प्रसिद्धि मात्र होइन कहिलेकाहीँ आफूले हिजो गर्न नसकेको काम होइन आज गर्न सक्नु कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यतर्फ अघि बढ्नु र आफ्नो प्रयासबाट परिवार समाजलाई खुसी बनाउन सक्नु पनि ठुलो सफलता हो है
0: यस्तै
1: धेरै धेरै सफलताहरूको कुरा आज हामी श्रोताहरूसँग गरौँ भन्छु तर श्रोताहरूको अहिलेसम्म कुनै हुनसक्छ तकनिकी खराबीकोलाई पनि र तैपनि तपाईँहरूले हामीलाई सुनिरहनु भएको छ भने अवश्य नै कोसिस गर्नुहोला कोसिस गर्नेको कहिले हार हुँदैन
0: है त
1: श्रोता
0: कोसिस गर्नुभयो नि सफलता
1: हजुर
0: त श्रोता सानो सफलता पनि मानिसका लागि निकै विशेष हुन्छ नि परीक्षामा राम्रो अङ्क ल्याउनु कुनै नयाँ कुरा सिक्नु आफूले गरेको कामको प्रशंसा पाउनु जिम्मेवारी पुरा गर्नु वा लामो समयदेखि प्रयास गरिरहेको काम पुरा गर्नु यी सबैले मनमा आत्मविश्वास र खुसी पैदा गर्छन् होइन देवेन्द्र सफलता प्राप्त गर्नुलाई कठिन परिश्रम पनि हुनुपर्छ है हामीले कठिन परिश्रम गरे बापत नै हामीले सफल हुन सक्छौँ सफलता प्राप्त गर्न सक्छौँ है अनि श्रोताहरूको विचार के कस्तो छन् त हाम्रो फोन नम्बरमा सायद केही तकनिकी गडबडीको कारण लाग्न सकेको छैन भने हजुरहरूसँग अर्को नम्बर पनि हामी साझा गरौँ न होइन देवेन्द्र
1: हजुर हजुर श्रोताहरूले यदि कुनै तकनिकी खराबीको कारण या हामीले दिएको नम्बरमा लाग्नु सकेको छैन भने हजुरहरूलाई हामी अर्को नम्बर साझा गरिरहेछौँ हजुरहरूले कृपया नोट गरिदिनु होला 9609409808 पुनः म हजुरहरूलाई जानकारी गराइरहेछु 9609409808 यानि 9609409808
0: हजुर र हामीसँग कलर जोडिसक्नु भएको छ एकजना है आउनुहोस् हेरौँ उहाँको हुनुहुन्छ हेलो
2: हजुर
0: नमस्कार
1: नमस्कार हजुरले आफ्नो परिचय हामीले त चिनिसक्यौँ है नयाँ श्रोताहरूको लागि आफ्नो परिचय साझा गरिदिनु
0: हजुर सतीश पाण्डेज्यू खरसाङ बजारबाट है सतीशज्यू यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा हजुर सतीशज्यू अनि कस्तो हुनुहुन्छ त हजुर हजुर राम्रै रहनुहोस् है सधैँ स्वस्थ खुसी रहनुहोस् त सतीशज्यू आजको विषय हजुरले सुनिसक्नुभयो होला होइन हजुर तब भन्नुहोस् न त तपाईँको पहिलो उपलब्धि है सफलताको अनुभव के कस्तो छन्
1: जसले चाहिँ हजुरले कहिले बिर्सिनु हुँदैन
2: हामी दुईजना साथीहरूलाई सल्लाह मिलाए कि हामी सिलिगुडी चाहिँ हिँडेर जानुपर्छ अन्त हामी यहाँबाट 7 बजी हिँडेर गएर दबाई लिएर 4 बजी बेलुका आइपुगेको थियो हिँडेर त्यो मेरो पुरा मतलब सफलता लाग्छ मलाई
0: हजुर धेरै राम्रो है हिँड्नु पनि स्वास्थ्यको लागि पनि राम्रो हो है तपाईँले यति लामो कति किलोमिटरको यात्रा सफल गर्नुभएको रहेछ
1: है
0: मेहनत गरे बापत हजुर हजुर समय त लाग्छ तर तपाईँले आफ्नो परिश्रम खेर गएन नि त नि हजुर हजुर त्यसमा धेरै अब राम्रो लाग्यो तपाईँको कुरा सुनेर है तपाईँले अब दबाई भन्ने चिज यस्तो हो कि है देवेन्द्र अब कति महत्त्वपूर्ण हुन्छ होइन एकदमै जरुरी हुन्छ तपाईँले अब त्यो समयमा पनि अब पैदल यात्रा गरेर दबाई लिएर सिलगढीबाट खरसाङ दबाई लिएर आउनु भनेको ठुलै कुरा हो जस्तो लाग्यो
1: लड्नमा तपाईँ सफल
0: हुनुभयो
1: हुन्छ सतीश पाण्डेज्यू हजुरलाई हामीसँग सम्पर्क गर्नुभएकोमा धेरै धेरै धन्यवाद यसरी नै आकाशवाणी खरसाङलाई माया दिइरहनु होला
0: हजुर त्यसरी नै हामी बिच अन्य कलरहरू पनि जोडिन कोसिस गरि नै रहनु भएको छ है देवेन्द्र
1: हजुर
0: प्रथम कलर हाम्रो सतीशज्यू उहाँसँग बात गरेर धेरै खुसी लाग्यो है त श्रोता झट्टभन्दा झट्टै हामीलाई सम्पर्क गर्नुहोस् र हामीसँग कलर जोडिसक्नु भएको छ आउनुहोस् हेरौँ उहाँको हुनुहुन्छ हेलो हजुर नमस्ते. हजुरलाई स्वागत छ कार्यक्रममा. हजुर को हुनुहुन्छ अनि कहाँबाट?
3: हजुर म चिन्दी देउरालीबाट हजुरको एकदम सधैँ नै फोन गरिरहने अनि रेडियो सुनिरहने श्रोता मनोज बोल्दैछु. हजुर
0: मनोजज्यू चिन्दी देउरालीबाट मनोजज्यू हुनुहुन्छ. अनि मनोजज्यू जाति कुशली हुनुहुन्छ?
3: हजुर एकदमै शान्त सुविधा छ अहिले. अनि मौसम पनि हाम्रो यहाँ अहिले चाहिँ एकदमै राम्रो घमाइलो भइरहेको छ है.
0: हजुर हजुर
3: हजुर ठिक छ.
0: हजुर त गणेश रमेशज्यू हजुरले आजको विषय सुन्नुभयो?
1: हजुर मनोजी आजको हाम्रो विषय छ तपाईँहरूको तपाईँको जीवनमा जुन चाहिँ पहिलो सफलता थियो है त्यसको अनुभव है हामीसँग साझा गर्नु नै हाम्रो आजको विषय छ.
0: अनि
3: विषयमा भन्नुपर्दा चाहिँ अब कुरा चाहिँ त्यही आयो. म चाहिँ एकजना नेत्रहीन नै हो है. हजुर अनि म पहिला चाहिँ मेरो आँखा एकदम राम्रै थियो एकदम देख्नु सक्ने थियो है. झन्डै झन्डै 21 वर्षसम्म मैले देखेको हो. अनि त्यसपछि चाहिँ म एकदमै निराशा भएको थिएँ है. त्यसपछि म एकदमै अब म केही गर्न नसक्ने रहेछु भन्ने जस्तो भएको थिएँ है. अनि त्यसपछि चाहिँ जब अब त्यहाँदेखि चाहिँ नयाँ सुरु जीवन भयो मेरो है. अनि मैले विवाह पनि गरेँ. त्यसपछि मलाई सबैभन्दा पहिलो सफलता भनेको चाहिँ जुन चाहिँ मैले अब त्यो देख्ने हुँदाखेरि जुन काम गर्थेँ मैले टेलरिङ काम है. अनि त्यही कामलाई चाहिँ मैले नदेख्ने भइसकेर फेरि कोसिस गर्दा गर्दा गर्दा गर्दा मैले त्यो कामलाई सफलता सफल हुन सकेँ त्यो काममा फेरि गर्नलाई है. अनि त्यो चाहिँ मेरो लागि एकदमै सफलताको खुड्किलो भयो. अहिलेसम्म पनि म यहाँ हाम्रो फादर एब्रामको फार्म हाउसमा त्यही काम गरेरै आफ्नो जीविका उपार्जन गरिरहेको छु है. अनि मलाई त्यो त्यही नै मेरो चाहिँ सफलताको खुड्किलो हो भन्न चाहन्छु.
1: हजुर तपाईँको तपाईँको जहिले पनि कुराहरू गर्नुहुन्छ है हामीलाई एउटा भावनात्मक है एउटा अब हामीले अनुभव गर्दैछौँ.
3: हजुर एक दुईजनामा साथीहरू सम्झौँ है.
1: हजुर अवश्य नै.
3: हजुर हाम्रो कल्याण दाई शान्ता दिदी अशोक खड्काज्यू अनि तकदाबाट हाम्रो शेखरजी हुनुहुन्छ. अनि अहिले हाम्रो सतीश भाइ बोल्नु हुँदै थियो उहाँलाई पनि सम्झिन चाहन्छु है.
1: हजुर
3: अनि सम्पूर्ण आजहरूलाई सम्झिने. अनि यो हप्ता मलाई दुईटा कार्यक्रम हजुरको एकदमै राम्रो लाग्यो है.
0: हजुर
3: त्यो चाहिँ के हो भनेदेखि एउटा चाहिँ हो

0: हजुर
1: हजुर
0: हजुरलाई हामी स्पष्ट रूपले सुन्दैछौँ। हजुर कहाँबाट हुनुहुन्छ? सिक्किमबाट हुनुहुन्छ। हजुरको शुभ नाम पनि जान्न पाए हामीलाई असल हुने थियो। आरपी लिम्बुज्यू, हजुरलाई स्वागत छ हाम्रो प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा।
1: हजुर स्वागत हजुरहरूलाई। अब धेरै राम्रो कार्य छ तपाईँको। म दोस्रो श्रोता आयो हजुर। तपाईँहरूको अति रोचक कार्यक्रम छ हजुरहरूको।
0: धन्यवाद धन्यवाद। यसरी नै हामीसँग सधैँ जोडिरहनुहोस्, हामीलाई सुनिरहनुहोस् अनि माया प्रेम दिइरहनुहोस् है त।
1: ज्यू अब रेडियो खर्साङले त सिन्स 1962 प्रेम गरेर आएको हो नि हामीले।
0: हजुर हजुर हजुरको प्रेमले गर्दा नै आज हामी यहाँ छौँ है। त आरपी लिम्बुज्यू, हाम्रो विषयमाथि चर्चा गरौँ न है। हजुरले आजको विषय सुनिसक्नुभयो?
1: सुन्दैछु हजुर।
0: यहाँ हजुरको पहिलो उपलब्धिको अनुभव, पहिलो सफलताको अनुभव के कस्तो छन् त हामीसँग साझा गर्नुहोस् न।
1: पहिला सफलताको अनुभव चाहिँ जुन बेला म 12 श्रेणीमा पढ्दै
2: थिएँ,
1: या म एउटा निजी प्राइभेट 12 श्रेणीको परीक्षा दिएको थिएँ, त्यसमा चाहिँ म 1986 कम्पार्टमेन्टल भएको थिएँ हजुर। तर नेपाली पेपर चाहिँ जुन काटेर चाहिँ तपाईँको ढिलो पुग्दाखेरि चाहिँ कम्पार्टमेन्टल भएको रहेछु। रिटर्न मैले रिजल्ट पाउँदा चाहिँ म उत्तीर्ण भएको चाहिँ अति रोचक समय हो त्यो मेरो। अनि हजुरहरू देवेन्द्रजी अनि हजुर, हजुरको शुभ नाम चाहिँ सञ्चालिकाको त मैले पाउन सकिनँ नि हजुर।
0: म सरु
2: सरु
1: सरु अच्छा, तपाईँहरूको कार्यक्रम अब रेडियो स्टेसन जुन खरसाङको छ, एउटा हाम्रो नर्थ इस्टकोमा सबभन्दा उत्तम छ नि
0: हजुर। हजुर
1: उत्तम। अनि त्यो एउटा त कावत पनि भएको छ। अब हुनु त नेपाल त नेपाल रेडियो स्टेसन त बहुत पुरानो हो, तर अब पनि हामीलाई चाहिँ सिक्किमको दार्जिलिङ कालिम्पोङ हो सबै जग्गामा चाहिँ रेडियो खरसाङले नै हामीलाई खुसी तुल्याएको छ। यो रेडियो खरसाङको विषयमा चाहिँ हाम्रोमा एउटा हँस्याउली पनि गर्नुहुन्थ्यो नि मेरो बुवाले,
0: हजुर
1: कान कम्ती सुन्यो चाहिँ यसको चाहिँ खरसाङ तान्दैन रहेछ यता। त्यो चाहिँ तपाईँहरूकोमा छ कि छैन त्यो
0: सुन्नमा आउँछ हाम्रो पनि हजुरबा हजुरआमाले कोही बेला त्यस्तै हामीलाई पनि त्यसरी नै भन्नुहुन्छ है। तपाईँसँग कुरा गरेर धेरै राम्रो लाग्यो
2: हजुर।
0: यसरी नै है हामीलाई हामीसँग जोडिरहनुहोस्, हामी अर्को सप्ताह पनि हजुरको फोनको प्रतीक्षामा रहनेछौँ है। त अहिलेलाई पनि बिदा चाहन्छु।
1: तपाईँहरूको धेरै श्रोताहरू छ, उहाँहरूको नाम लिनु म यो सकिनँ किनभने म नयाँ श्रोता भए नि हजुर।
2: हजुर हजुर अवश्य नै
1: तपाईँहरूको रेडियो स्टेसनमा चाहिँ एक दिन म लेखकको रूपमा तपाईँहरूलाई मेरो पुस्तक चाहिँ लिएर हजुरहरूलाई हातमा थम्याउने मेरो इच्छा छ है
0: हजुर। हामी प्रतीक्षा साँच्नेछौँ है त। हुन्छ अहिलेलाई बिदा चाहन्छौँ है, नमस्ते।
1: अब हामी म साथी हिउँदो महिनामा आउँछ ल, किन मेरो फुपू चाहिँ सिविचार चाहिँ यादव बगानमा व्यापार भइबस्नुहुन्छ नि हजुर।
2: हजुर हजुर हजुर
1: आएको होला फुपूलाई पनि भेटेर सायद हजुरहरूलाई भेट्ने म सबै निकाल्न सक्छु होला हजुर।
2: हुन्छ हजुर, हामीहरू अवश्य नै हजुरको प्रतीक्षामा हुनेछ।
1: शुभकामना हजुरहरूले मेरो प्रतीक्षा मेरो बोली सुनिदिनु भएकोमा।
0: हुन्छ धन्यवाद।
1: जातले लिम्बु हो
2: होइन मिठो छ हजुरको बोली।
0: हुन्छ हुन्छ
1: धन्यवाद हजुर।
0: हामीसँग अन्य कलर पनि जोडिसक्नु भएको छ है, उहाँको हुनुहुन्छ, बात गरौँ न त होइन देवेन्द्र।
2: हजुर हजुर अवश्य नै।
0: हेलो
3: हेलो
0: हजुर नमस्ते।
3: नमस्ते हजुर।
2: हजुर को बोल्नु हुँदैछ अनि कहाँदेखि बोल्नु हुँदैछ?
3: हजुर म सिक्किम गान्तोक
2: अर्जुन प्रधान जी हो।
0: सिक्किम गान्तोकबाट अर्जुन प्रधानजी हुनुहुन्छ है, उहाँलाई यहाँलाई स्वागत छ अर्जुनजी हाम्रो कार्यक्रममा।
3: हजुर धन्यवाद
0: हजुर। अनि हजुर हजुरको सुस्वास्थ्यको कामना गर्छौँ है। अनि आजको विषयतर्फ नै लागिहालौँ न सिधै है। हजुर आजको विषय रहेको छ हजुरको पहिलो सफलताको उपलब्धिको अनुभव चाहिँ के कस्तो छन्?
3: पहिलो सफलताको अनुभूति
0: अनुभव हजुर
2: अनुभव
3: अहिलेसम्म त जे जस्तो भए तापनि राम्रै भइरहेछ
2: होइन हजुर। ठुल्ठुलो सफलता नभए पनि जस्तै छ तपाईँलाई

0: यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई कार्यक्रम कुरै कुरामा। र हामीसँग कलर जोडिसक्नु भएको छ, आउनुहोस् उहाँको हुनुहुन्छ हेरौँ। हेलो,
1: मन्दिरमा गएर
2: हेलो
1: दियो जलाएर धोएर तिर्जाउने सोखिनु भन्दा हेलो हेलो
2: हेलो
1: हेलो हेलो
2: तकनिकी खराबीको कारण उहाँसँग हाम्रो सम्पर्क हुन सकेन।
0: हेलो
1: हेलो
0: हेलो
1: हेलो
2: हेलो
1: हेलो हेलो
2: हजुर
1: हेलो हाँ जी नमस्ते
2: नमस्कार
0: नमस्कार।
1: योगेश डांगड़े बेमेतरा छत्तीसगढ़ से।
2: ओ योगेश डांगड़े जी छत्तीसगढ़ से, तो कार्यक्रम में आपको स्वागत है योगेश जी।
1: धन्यवाद
0: जी। योगेश जी तो आप कैसे हैं? योगेश जी
1: बढ़िया है, अच्छे हैं
0: जी, अच्छा लगा सुनकर। तो योगेश जी आज का विषय आपने सुना होगा
1: जी, सफलता के बारे में है ना?
0: जी जी, सफलता के बारे में, आपकी उपलब्धि का वो पहला अनुभव,
2: आपके जिंदगी में जो आप सफल हुए थे उनका अनुभव, वो पहला अनुभव होता है ना आपका, वही उसी के बारे में हम चर्चा करेंगे आज।
1: देखिए अब जीवन में तो बहुत से पहलू आते हैं, समय आते हैं जब हम अच्छे कार्य भी करते हैं चार लोगों के बीच में, तो हमारा अगर पहला पड़ाव देखा जाए तो हम जिस समय गांव के सरपंच निर्वाचित हुए थे तो हमारे लिए काफी एक सफलता का सीढ़ी रहा है कह सकते हैं।
2: आप गांव का सरपंच रह चुके हैं योगेश जी।
0: जी तो आपने तो बहुत जिम्मेवारी वाला काम किया, मतलब पद में रहे, जानकर अच्छा लगा।
2: तो वो जो सफलता है वो आप कभी नहीं भूल सकते है ना योगेश जी।
1: जी,
0: जी योगेश जी आपका ये अनुभव जानकर हमें बहुत अच्छा लगा, तो आपसे बात कर कर भी अच्छा लगा। तो योगेश जी अभी हम आपसे विदा चाहते हैं।
1: जी
0: जी ऐसे ही हमसे जुड़ी रहेगा, फिर हम आपका कॉल का
2: इंतजार
0: करेंगे।
1: धन्यवाद
0: जी। वहाँसँग जुड्न सकेन र अन्य श्रोता हामीसँग जोडिसक्नु भएको छ, आउनुहोस् वहाँको हुनुहुन्छ। हेलो
3: हेलो
0: हजुर, हजुरलाई स्वागत छ कार्यक्रममा।
3: हजुर नमस्ते
2: सरजी,
0: नमस्कार। हजुर को हुनुहुन्छ अनि कहाँबाट?
3: सिंगल कफीबारीबाट बोल्दैछु, सुदन खाती।
0: सिंगल कफीबारीबाट हुनुहुन्छ सुदन खाती ज्यू। सुदन ज्यू हजुरलाई स्वागत छ हाम्रो कार्यक्रममा।
3: धन्यवाद
0: हजुर। अनि आजको विषय सुनिसक्नु भयो होला सुदन ज्यू, होइन?
3: हजुर हजुर, राम्ररी सुने कि
2: हजुर।
3: सफलता त्यही हो, कतिजना अब धेरै सङ्घर्ष दुःख गरेर चाहिँ एउटा सफलता प्राप्त गरेको हुन्छ होइन। म एउटा स्मरण गराउन चाहन्छु है, म चाहिँ अब सिङ्गल चिया फ्याक्ट्रीमै काम गर्ने एउटा स्टाफ हो, साथसाथै मेरो घरमा पनि एउटा फ्याक्ट्री नै छ भनौँ न
2: है।
3: यसमा चाहिँ मेरो पार्ट टाइम काम गर्छु, तर मेरो नानीहरूमा चाहिँ अब जेठी छोरी चाहिँ पढ्दै थियो,
2: अन्त
3: पोलिटेक्निक पढ्छु बाबा भन्ने ल पढा भने पढाए, अन्त त्यहाँबाट फेरि पोलिटेक्निक खरसाङ पोलिटेक्निक सकेर कलकत्ता पढाए होइन। कलकत्तामा कम्प्युटर इन्जिनियरिङ गरेर चाहिँ बिटेकको रिजल्ट लिएर आयो है, पास भएर।
2: धेरै धेरै शुभकामना छ,
3: मैले मानेको अझैसम्म मनमा छ होइन। त्यसरी नै नानी पढ्दै गयो, नोकरी पनि गर्न थाल्यो,
0: एकदमै राम्रो है। हजुरलाई पनि शुभकामना छ, बधाई छ।
3: हजुर अब एउटा सङ्घर्ष चाहिँ अब डरलाग्दो गर्नु पर्यो होइन, चिया बगानमा काम गरेर अब त्यो चिया बगानको हाजिरी तलबहरू त त्यही हो, तपाईँहरूलाई थाहै छ। वर्तमान त अहिले लेबरको हाजिरी 250 छ भनेदेखि अब त्यो 2016-17 त अझै कम्ती थियो, धेरै नै कम्ती थियो। त्यतिले नपुगेर चाहिँ अब बिहान बेलुका आराममा है म हतियार बनाउँछु, राम्रो पोखरी बाम्पोक सिक्खर सबै हतियारहरू बनाउँछु, र त्यसरी अब बिहान बेलुका साँझ राति नभनिकन खटेर चाहिँ छोरीलाई अब कलकत्तामा त्यत्रो खर्च गरेर पढाएँ होइन, सफलता भयो। अनि फेरि उसको भाइले पनि कलेज पढ्दै थियो होइन, तिनवटा मेरो नानीहरू कान्छी छोरीले पनि कलेज पढेर एमएहरू गर्यो, त्यो सबै अब यसरी नै सङ्घर्ष गरेरै अब तिनजनालाई राम्रो एउटा
0: हजुरले परिश्रम गरेर रोप्नु भएको बिरुवा है राम्रो कोपिला भएर फक्रियो है, राम्रो सुन्दर फुल भएर फुल्यो, एकदमै राम्रो लाग्यो हामीलाई पनि हजुरको छोरीको उपलब्धि जानेर है, भविष्यमा पनि उहाँले अझै उन्नति गर्दै जाउन् हाम्रोबाट यही शुभकामना छ र यति भन्दै अब हामी हजुरबाट बिदा चाहन्छौँ।
3: त्यही त मान्छे मानिसले दुःख चाहिँ गर्नुपर्छ एउटा राम्रो होइन, लक्ष्मीको लागि चाहिँ दुःख गरेर खट्नुपर्छ, अब यसरी दुःख गरेर कमाएर खर्च गरेको अनुसार नानीहरूले पढिदिँदा रिजल्ट राम्रो ल्याउँदा चाहिँ अब बाउ आमा एकदमै होइन सुखी
0: हजुर सुखी अनुभव हुन्छ, गर्व गर्वित हुन्छ है, हजुरलाई धेरै धेरै बधाई।
3: यो क्षणहरू चाहिँ बिर्सिनु सकिँदैन।
0: हुन्छ हुन्छ हवस् हवस् धन्यवाद सुदनज्यू।
2: त यहाँ हुनुहुन्थ्यो हाम्रो सुदनज्यू, त्यसरी नै अर्को श्रोता पनि हामीसँग जोडिसक्नु भएको छ।
0: हेलो
2: हेलो,
4: बगाएर धुप जलाएर गङ्गा जल टुईले टोकिनु भन्दा त मन्दिरमा गएर धुप जलाएर गङ्गा जल र टुईको पानीले टोकिनु भन्दा त पहिला त मन नै सफा हुनु पर्यो नि। नमस्कार
0: हजुर, नमस्कार।

0: हजुरलाई स्वागत छ कार्यक्रममा।
1: हजुर धन्यवाद।
2: तपाईँको त के भन्नु एन्ट्री नै एउटा एकदम धुवाधार हुन्छ है, र हामीले त हजुरलाई चिनिसक्यौँ है, तर हजुरले हाम्रो नयाँ श्रोताहरूको लागि पनि आफ्नो परिचय साझा गरिदिने हामी अनुरोध गर्दछौँ।
1: म तपाईँको नियमित श्रोता फर्बु मिरिक निकाले कल्याण राई बोल्दैछु।
0: कल्याणज्यू हजुरलाई स्वागत छ। अनि कल्याणज्यू कस्तो हुनुहुन्छ त?
1: म एकदम फिट एन्ड फाइन छु, तपाईँहरू कस्तो हुनुहुन्छ?
2: हामीहरू पनि फिट एन्ड फाइन छु
1: हजुर। हजुर सदा सर्वदा यस्तो रहोस् तपाईँहरू। हजुर
0: धन्यवाद। अनि कलेजज्यू आजको विषय माथि चर्चा।
1: हजुर हजुर मैले सुनिरहेको छु, विषयवस्तु राम्रो छ तपाईँहरूको एकदमै।
0: हजुर हजुरको अनुभव के कस्तो छ त?
1: हजुर मेरो चाहिँ अनुभव चाहिँ पहिला मैले जब काम पाएँ कि त्यो त मैले ठुलो सफलता सम्झेको थिएँ कि, अन्त मैले त सोच्थेँ म त एउटा डिसिप्लिन मान्छे हो, काम पनि प्याक्सन, तर म चाहिँ डेली चाहिँ ट्रेनिङ नपढे पनि त्यो ट्रेनिङहरू दिएर धुप बनाउने, क्यान्डल बनाउने, यस्तो ट्रेनिङहरू दिएर कामहरू पाउँछ नि त त्यहाँ। अन्त मैले डेलीमा चाहिँ मलाई एकजना त्यो मिसले चाहिँ लान्छु भन्नुहुँदैछ कि, अन्त म जानेवाला त्यहाँ त्यहाँ त्यो त्यहाँ धाम जान्छु नि म, तर अरूको उसमा चाहिँ डिपाइनमा चाहिँ बस्दिनँ भन्ने मेरो सोच क्या। अन्त म चाहिँ अब अलिअलि गाउने बजाउने मान्छे त्यहाँनिर ठक्कै त्यहाँनिर मैले चाहिँ म्युजिक आइएनसी डिपार्टमा इन्फर्मेसन कल्चरमा ठ्याक्कै काम पाएँ। त्यहाँबाट ठुलो सफलता मलाई क्या, अन्त त्यो त्यो काम पाएको दिन चाहिँ मलाई यति खुसी लाग्यो, त्यो सोध्नु नि मलाई कसैले सोधिदिनु नि भन्ने जस्तो लाग्यो
0: क्या,
1: कसले पनि फेरि कसले पनि सोधेन क्या, नसोधेको मलाई चाहिँ अब सोध्नु नि भन्नु क्या, त्यस्तो खुसी लागेको थियो
0: क्या।
1: हजुर हजुर आज तपाईँहरूले सोद्धा यो असम्मको लाग्यो के हो, एउटा तपाईँहरू पनि सोधेको जस्तो हो नि त होइन, त्यो क्षण चाहिँ अहिले मलाई स्मरण क्षण भइरहेको थियो क्या। अन्त त्यति बेला चाहिँ मलाई यस्तो लागेको थियो, नभए चाहिँ फेरि उसलाई चाहिँ डिस्ट्रिब्युट मान्छेहरू चाहिँ यसले कसरी गरी खानु सक्छ र के सोच्नु सक्छ र यसले के पनि त देख्दैन त भन्ने सोच्छ नि त, त्यसले गर्दा चाहिँ म चाहिँ तर त्यस्तो डिपाइन चाहिँ हुँदिनँ,
0: हामी
1: गरेर भए पनि खान्छु तर अरूको डिपाइनमा चाहिँ बस्दिनँ भन्ने सोच चाहिँ मेरो थियो। अन्त त्यसले गर्दा मैले कोसिस गर्दा गर्दा त्यहाँ पनि म 1.5-2 वर्ष जस्तो खटिएर चाहिँ मैले लास्टमा काम पनि पाएँ, दिनु पनि भयो मलाई एपोइन्टमेन्ट, तर एपोइन्टमेन्ट दिँदा चाहिँ मलाई यस्तो राम्रो एपोइन्टमेन्ट दिएको, मैले केही पनि बुझाएको थिइनँ त्यहाँनिर डकुमेन्ट्सहरू, त्यहाँ त्यो डकुमेन्ट चाहिँ मलाई त्यहाँ माथिबाट चाहिँ केही पनि एपोइन्टमेन्ट पठाइदिनु भएको हो। अन्त जति पनि हामीले त्यो मलाई दिनुभयो उहाँहरूलाई एकदमै धन्यवाद। त्यसो मैले चाहिँ पहिला हाम्रो घिसिङबा चाहिँ पाला आपात थलम भएको नि त काम चाहिँ, अन्त उहाँले चाहिँ मलाई चाहिँ त्यो केही बिना एपोइन्टमेन्ट पठाइदिनु भएको माथिबाट, त्यही भएर म कहिले बिर्सिन्छ पनि क्या, त्यस्तो चाहिँ हुनुपर्छ नि। हजुर अहिले सन्नुभयो अन्त मेरो अहिले त राम्रो छ, अब सेलेरीहरू सिस्टमहरू पनि हाम्रो निकै राम्रो छ, त्यसले गर्दा सबै राम्रो भइरहेको छ। अन्त हामी चाहिँ त्यस्तो भावनाहरू चाहिँ लिनुपर्छ, अरूको डिपाइनमा चाहिँ बस्नु हुँदैन, अरूको फेरि मान्छेहरूले चाहिँ सोच्छ के सोच्छ भने तपाईँको गर्नु सक्दैन त्यसलाई त उयो भनेर के अलिकति अन्डर इस्टिमेट गर्छ। म भनिरहन्छु नि उस राष्ट्रपति विल चेयर पर्सन अमेरिकामा भएको, फेरि बेलायतमा होम मिनिस्टर चाहिँ गृहमन्त्री त्यहाँ ब्लाइन्ड मान्छे भएको, अवसर चाहिँ दिनुपर्छ भन्ने कुरा गर्छु। अन्त
0: आत्मबल र आत्मबल है प्रबल छ भने कल्याणज्यू शारीरिक बाधाले छेक्न सक्दैन नि। हजुरको अनुभव सुनेर एकदमै राम्रो लाग्यो है, यसरी नै हामीसँग अर्को हप्ता पनि जोडेर हामीसँग आफ्नो कुराकानी साझा गर्नुहोस् है त, हामी प्रतीक्षामा रहनेछौँ।
1: अन्त हाम्रोतिर गाउँतिर चाहिँ अहिले गाउँ घरमा चाहिँ अलिकति त्यो पढ्नेहरूलाई डिस्टर्ब हुन्छ, त्यो ठुल्ठुलो बाजाहरू चाहिँ नबजाइदिनु होला, त्यो हामीले अब बुझ्ने हुनुपर्छ कसरी हाम्रो गाउँ बस्तीमा चाहिँ अहिले त्यो बाजाहरू ठुल्ठुलो अहिले पनि छ कि, त्यो न त्यस्तो चाहिँ नगरिदिनु होला, पढ्नेहरूलाई बिमारीहरूलाई कति दुःख भइरहेको हुन्छ, सबैलाई त्यो भन्दै यसलाई अन्यथा नसम्झिनु होला, सबैलाई सम्झिँदै हाम्रो शेखरजी मनोज दाजु अहिले हाम्रो अशोक खड्का दाजु हाम्रो अजय भाइ हाम्रो सतीश भाइलाई सम्झिनु, नरेश प्रसाद सान्तना हाम्रो शशी दिदीले पनि सुनिरहेको भएको लक्ष्मी बडीहरू जसु बडी लैला बडीहरू सम्पूर्णलाई कसलाई पनि बिर्सेको छैन भन्दै आज बाँकीपल तपाईँहरूको शुभार्थ पछाडि गाउँ भन्ने छुट्छ। हजुर हुन्छ नमस्कार।
0: यहाँ हुनुहुन्थ्यो कलेजज्यू मिरिकबाट है, र त्यसरी नै अन्य कल जोडिसक्नु भएको छ। हेलो
3: दिदी नमस्कार, दिदी मैं माल बजार से अजय भानु का बोल रहा हूँ।
0: जी नमस्कार, माल बजार से अजय जी। जी जी अजय जी तो आपको स्वागत है कार्यक्रम में। जी अजय जी कैसे है आप?
3: मैं ठीक हूँ दीदी, मतलब थोड़ी सी बुखार से आई है लेकिन ठीक दवा ले अभी खाया हूँ दवा।
2: आपका स्वास्थ्य में जल्दी सुधार आए ऐसा हम
0: कामना करते
2: हैं। थैंक यू
0: जी। जी अजय जी, तो आज का विषय आपने सुना होगा ना?
3: क्या दीदी, सफलता के ऊपर कुछ बोल रहे हैं आप लोग?
0: जी,

0: त श्रोताहरूलाई पुनः स्वागत छ कार्यक्रम कुरै कुरामा, जहाँ हामी हजुरहरूको जीवनको पहिलो सफलता अनि त्यसको अनुभूतिहरूको बारेमा चर्चा गर्दै आइरहेका छौँ। है सर,
1: हजुर, धेरै श्रोताहरूले हामीसँग जोड्नुभयो, हामीलाई फोन गर्नुभयो, होइन, उहाँहरूको अनुभवहरू सुनेर धेरै राम्रो लाग्यो नि देवेन्द्र।
0: हजुर,
1: तपाईँलाई कस्तो लाग्यो?
0: अवश्य नै, उहाँहरूको धेरैजनाले उहाँहरूको सङ्घर्षको कथाहरू सुनाउनु भयो है, अनि विशेष गरेर मेरो मनलाई छुने चाहिँ भनेको तपाईँको मनोजज्यू चिम्नी देउराडीबाट गर्नुभएको थियो है, अन्त गर्नुभएको थियो हाम्रो समीर अन्सारीज्यूले है, जो चाहिँ एउटा दिव्याङ्ग हुँदाहुँदै पनि उहाँहरूले आफ्नो सङ्घर्ष अनि आफ्नो के भन्ने एउटा इमान्दारिता होइन जीवनको बारेमा त्यो लिएर हामीलाई एउटा धेरै शिक्षा दिएको जस्तो लाग्छ। किनभने हाम्रो सबै अङ्ग प्रत्यङ्ग सबै ठिक छ होइन, र पनि हामी जिन्दगीदेखि हताश हुने गर्छौँ, तर उहाँहरूबाट चाहिँ हामीले धेरै कुरा सिक्नुपर्छ जस्तो लाग्छ मलाई।
1: हजुर, उहाँहरू हाम्रो निम्ति है प्रेरणादायी, शारीरिक कमजोरीले छेक्न सक्दैन नि,
0: मैले भन्नु चाहेको
1: है, आत्मबल बलियो छ भने हामीले एउटा लक्ष्य राखेर है अघि बढ्ने कोसिस गर्यो भने, हिम्मत नहारी अघि बढ्ने कोसिस गर्यो भने अवश्य नै सफलताको शिखरमा पुग्न सक्छ।

0: हजुर हजुर हजुर हाम्रो नेपालीमा एउटा उखान पनि छ है, चिता मनुखे पुऱ्याइदिन्छु भन्छ अरे होइन। यसरी नै हुन त सबै अब हामीले दैवको भरमा बसेर पनि भएन है, हाम्रो आफ्नो परिश्रम। यसरी नै हामीसँग एकजना चाहिँ जोडिनु भएको थियो, उहाँ सिङ्गेलबाट हुनुहुन्थ्यो, सुदन खातीज्यू है। उहाँले पनि आफ्नो चिया बगानमा काम गर्दा गर्दै भए पनि त्यसको एउटा सीमित त्यसको सीमित आयले पनि उहाँले आफ्नो घरमा लघु उद्योग खोलेर पनि छोरा छोरीहरूलाई है त्यस्तो राम्रो एउटा
1: उचित शिक्षा
0: दिएर सफलमा बनाएको।
1: हजुर, उहाँको कुरा सुनेर अब हामीलाई पनि कति अब रमाइलो लाग्यो कि राम्रो लाग्यो। उहाँले आफ्नो परिश्रम आफ्नो छोरीको है आफ्नो छोराछोरीको माध्यमबाट उहाँले सफलता प्राप्त गर्नुभएकोमा उहाँ कति खुसी हुनुहुन्थ्यो,
0: हजुर
1: कति गर्वित हुनुहुन्थ्यो। हामी सबै अभिभावकहरूलाई है आफ्नो छोराछोरीको सफलतामा धेरै नै खुसी र गर्व महसुस हुने गर्छ नि देवेन्द्र। हजुर, अब हामीसँग देवेन्द्र समय अवधि पनि हाम्रो कार्यक्रमको समय अवधि पनि सकिन लागेको जस्तो छ है। अब हामी विदातर्फ लाग्नुपर्छ होला।
0: हजुर, अनि आज हामीलाई जतिजनाले पनि हामीसँग कल गर्नुभयो उहाँहरूको नाम एकपल्ट पढेर सुनाइदिउँ है। हाम्रो प्रथम कलर हुनुहुन्थ्यो सतीश पाण्डेज्यू खरसाङबाट, मनोजज्यू छिम्ने देउरालीबाट, आरपी लिम्बूज्यू सिक्किमबाट, अर्जुन प्रधानज्यू सिक्किम गान्तोकबाट, समीर अन्सारीज्यू झारखण्डबाट, कल्याण देवानज्यू मिरिक निगालेबाट, योगेश जाङ्ग्रेज्यू छत्तिसगढबाट, सुदन खातीज्यू सिङ्गेलबाट, अजय धनुकरज्यू मालबजारबाट, अमरसिंह भेलज्यू राजस्थानबाट, अनि अन्तिम हाम्रो कलर हुनुहुन्थ्यो शान्ता तामाङज्यू नागरी फार्मबाट।
1: हजुर, यहाँ श्रोताहरूलाई हामीसँग जोड्नु भएकोमा, आफ्नो अनुभवहरू हामीसँग बाँड्नु भएकोमा धेरै धेरै धन्यवाद।
0: अनि सर, हामीले एउटा कुरा त भुलेछौँ, हामीले साहिल भाइले हामीलाई फोन गर्छ र हामीले उहाँलाई बर्थडेको उहाँको जन्मदिनको शुभकामना दिउँ हुँदै थियो है, तर सायद उहाँ आफ्नो जन्मदिनमा व्यस्त, सायद कतै मन्दिरतिर जानुभएको होला, हामीले दिउँ है उहाँलाई। हामीहरू आकाशवाणी खरसाङको सम्पूर्ण टिमको तर्फबाट हाम्रो नियमित श्रोता देवानज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना।
1: हजुर श्रोता, अहिलेलाई भने हामी हजुरहरूबाट विदा चाहन्छौँ र एउटा मिठो साङ्गीतिक कोसेली पनि छोडेर जाँदैछौँ, आनन्द लिनुहोस् है। र यस कार्यक्रमको लगतै पछि हजुरहरूले सुन्न सक्नुहुनेछ आकाशवाणी दिल्लीबाट कार्यक्रम पोस्ट बक्स नम्बर 111। र अहिलेलाई भने म सरु अनि
0: म देवेन्द्र
1: विदा चाहन्छौँ।
0: नमस्ते,
1: शुभ दिन।

नमस्ते। आकाशवाणी खरसाङको दिवाकालीन प्रसारणमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म पासाङ लकीको तर्फबाट हामी बोलिरहेछौँ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्युज अन एयर एप अनि प्रसार भारती ओटिटी प्लेटफर्ममा। समय मध्याह 12:05 भयो। यो समय हो फर्मेसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त आउनु श्रोता, कार्यक्रमलाई अघि बढाउँ तपाईँ सबै श्रोताद्वारा अनुरोध फिल्म सङ्गीतबाट। प्रथम गीत स्वीकार्नुहोस् फिल्म बाजीराव मस्तानीबाट अरिजितको आवाजलाई। अनुरोध पठाउनु भएको छ आजाद रेडियो श्रोतासँग अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जू, मोहसिन आर्जू, सरफराज खान, अफजल खान, मेन रोड रानीगंजबाट नुसरत जानम, फरजाना खानम, शयना खानम, अररिया जोकीहाटबाट सौम्या नाजमिन, रुकैया आफ्रिन, रैना प्रवीण र नगमा प्रवीण, मणिगाछी जतुकाबाट विजय कुमार विजय, लाली साफी, आलम मिस्त्री, सिराजपुर गणेशपुरबाट कैसर आलम, फिरोज आलम, नाज प्रवीण, जतुका किशनपुरबाट आलम शेख, शवना आलम, चाँदी नाज, मालबजारबाट अजय धनुका, रेग्नी छत्तीसगढबाट दिनेश वर्मा र करुणा वर्मा।

अब सुन्नुहोस् यो अर्को गीत फिल्म हिरोबाट अनुराधा र मनहरको युगल आवाजमा शब्दशाह आनन्द बक्सीको सङ्गीत लक्ष्मीकान्त प्यारेलालको यस गीतको लागि अनुरोध पठाउनु भएको छ अप्पर सिरुबारी गिते पहाडबाट सुषमा सिंह एसएम दर्नाल संयम दर्नाल पुष्प छेत्री अनि साथीहरू जतुका किशनपुरबाट आलम दिलकश सबना नाज रिजवान राई इमरान राजा आलम शेख सबना आलम चाँदनी नाज सिराजपुर गणेशपुरबाट हिना कैसर मोहम्मद वकिल राई फिरोज आलम र नाज प्रवीण कोटवा नारायणपुर बलियाबाट ओम प्रकाश राई श्रीमती उषा राई अमित कुमार राई ह्याप्पी राई दुविया नेवादाबाट प्रतीक राई रोशनी राई प्राञ्जल राई शेरपुर कला गाजीपुरबाट अवधेश राई श्रीमती प्रीति राई र नवनीत राई

अब सुन्नुहोस् रामलीला फिल्मबाट अरिजितको आवाजलाई यस गीतको लागि अनुरोध पठाउनु भएको छ खरसाङ बजारबाट छिरिङ यल्मो सिनोरा राई छिरिङ लकी रीता प्रधान अनि पेमा यल्मो कनौर जिल्ला कटिहारबाट सुरेश लाल शर्मा द्रौपदी देवी जगदीश अनि दिलीप गान्धी चौक रोपौर पन्जाबबाट हरदेव मिका बलविन्द बिरक जैतक बिरक र मिका बिरक सिटोङ दुई मामरिङबाट लकिपा शेर्पा राधा शेर्पा सारिका याङ्जी शेर्पा सलिमा राई र तृष्णा राई

तपाईँको अनुरोध कार्यक्रमको अन्तिम कोसीली स्वीकार्नुहोस्। फिल्म मन्जिल मन्जिलबाट आशा भोसले र शैलेन्द्रको युगल आवाजमा, शब्द समझ्रुको सङ्गीत राहुल देवबर्मनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तुर्का तुसेका, स्वर्णलता एका, श्रद्धा एका, अनिरुद्ध एका, डेमेन एका, जुलियन एका र चार्ल्स एका। झाउगुडी बस्तीबाट विमल खडिया, मोना खडिया र सुचिता खडिया। आदर्श रेडियो श्रोता सङ्घ कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, शिल्पी रानी शाह, सुशील नायक र अभिषेक नायक। रोज ब्याङ्क रानी हिट्टी राजबाडी दार्जिलिङबाट कोमल थापा, चन्द्र थापा, प्रतिमा लोहार, प्रवीणा लोहार, प्रतिशा रोका, आहना रसाइली, एकता रसाइली र अनुराधा राई।

हवस् त श्रोता, अब आजलाई पुरा हुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुलाक खरसाङ दार्जिलिङ। समय दिउँसोको 12:30 भयो। अब अघिल्लो कार्यक्रम मेलोडी टाइम आनन्द लिनुहोस् पाश्चात्य सङ्गीतको शुभमको साथमा।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्। आज राष्ट्रिय अन्तरिक्ष दिवस हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा देशवासी र वैज्ञानिकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै उहाँले नयाँ वैश्विक व्यवस्थामा भारतले आफ्नो अन्तरिक्ष क्षेत्रलाई निरन्तर विस्तार गरिरहेको बताउनुभयो। परमाणु ऊर्जा तथा अन्तरिक्ष राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले यस अवसरमा भन्नुभयो, चन्द्रयान 3 को ऐतिहासिक उपलब्धिसँगै भारत अन्तरिक्षको क्षेत्रमा अग्रणी राष्ट्रहरूमा सामेल भएको छ। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले विकसित भारतको लक्ष्य हासिल गर्न र भारतलाई 45 अरब डलरको अन्तरिक्ष अर्थव्यवस्था बनाउन अन्तरिक्ष प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आज अहमदाबादमा तेस्रो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहमा उहाँले अन्तरिक्ष क्षेत्रमा भएका सुधारहरूले स्टार्टअप र उद्योगका लागि अवसरहरू बढाएको बताउनुभयो। युवा मामला तथा खेलकुद मन्त्री मनसुख मन्डाविया स्वस्थ जीवनशैलीको लागि मानिसहरूलाई आफ्नो दैनिक दिनचर्या

यामा साइकल चलाउन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो साइकल चलाउनु पर्यावरणको लागि पनि लाभदायक छ। आज विशाखापट्टनममा ब्रिक्स मैत्री साइकल चलाउने कार्यक्रमपछि उहाँले भन्नुभयो साइकल चलाउनु फिट इन्डिया आन्दोलनको अभिन्न अङ्ग हो। अर्जुन पुरस्कारको लागि छनौट भएकी हकी खेलाडी लाल रेम सियामीकी आमा पी लाल जर्माविले आफ्नी छोरीको छनौटलाई भगवानको आशीर्वादको रूपमा वर्णन गर्नुभयो। उहाँले मिजोराम तथा मिजोरामदेखि बाहिरका मानिसहरूबाट प्राप्त समर्थन र बधाई सन्देशहरूको लागि कृतज्ञता व्यक्त गर्नुभयो। महिला हकी विश्वकपमा आज भारतले अस्ट्रेलियाको सामना गर्नेछ। पुल ईको यो म्याच राति 10:30 बजे सुरु हुनेछ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 2:40 बजे समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

만주일림 가군조 슈주로 토마르초다 히레길림 군 곰사자 그룹 군베 긴드베남네 송도나웨 신도 신인도 슈기

최단 시리지 레림 쿵 군사적 구루 군배 긴두반남네 순도에 나와 땜바 소쇼 기신도 신인도 슈스마신 배셰카치 센로낭

यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। समय दिउँसोको 2:30 भयो। अब आउनु सुनौ लोक अनि आधुनिक गीत। प्रथम सुनाइरहेछौँ लोकगीत सोङमित लेप्चाको आवाजमा।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूले अन्तरिक्ष क्षेत्रको लागि बलियो इकोसिस्टम निर्माण गर्न काम गर्न आग्रह गर्नुभएको छ। भारतले आज राष्ट्रिय अन्तरिक्ष दिवस मनाइरहेको छ। ब्रिक्सका खेल मन्त्रीहरूको बैठक अहिले आन्ध्र प्रदेशको विशाखापट्टनममा जारी छ। विदेश मन्त्री डाक्टर एस जयशंकर आज दुई दिने रुस भ्रमणको लागि प्रस्थान गर्नुहुनेछ र मौसम विभागले आज छत्तिसगढ ओडिसा र आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गर्दै अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूले सरकारमाथि आफ्नो विश्वास व्यक्त गरेको बताउनुभयो। अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूका सीईओहरूसँगको छलफलको क्रममा उहाँले उनीहरूलाई दृढ रहन र अन्तरिक्ष क्षेत्रको लागि बलियो इकोसिस्टम निर्माण गर्न काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले विश्वभरिका मानिसहरूले भारतलाई अन्तरिक्ष क्षेत्रमा करियर बनाउन र आफ्नो भविष्य निर्माण गर्न मनपर्छ गन्तव्यको रूपमा हेर्ने अनुकूल वातावरण सृजना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। श्री मोदीले लागत प्रभावकारिताको हिसाबले हेर्दा भारतमा उल्लेखनीय फाइदामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, कुशल प्रतिभा भएका मानिसहरूसँग मिलेर जोखिम लिने क्षमता भारतमा छ। प्रधानमन्त्रीले भन्नुभयो, यी विशेषताहरूले भारतलाई विश्वव्यापी अन्तरिक्ष क्षेत्रमा अग्रणी भूमिका खेल्न सशक्त बनाउँछ।
1: दुनिया भारत के स्टार्टअप को खोजती होगी, वे कौन है इसमें, क्योंकि एक जब ब्रेक थ्रू होता है तो तुरंत लोगों का ध्यान जाता है। बहुत लोगों को हमें जोड़ना है, हमें ऐसा एक ऑरा खड़ा कर देना चाहिए कि इस फील्ड में दुनिया भर के लोगों को जिंदगी बनानी है, हिंदुस्तान जाओ, भारत की कोई स्टार्टअप से जुड़ जाओ, भारत की कोई स्पेस एजेंसी से जुड़ जाओ। पूरा टैलेंट पूल जो है एक मैग्नेट की तरह आपके कारण हम खींच सकते हैं और वो हमारी एक बहुत बड़ी ताकत बन सकता है।
0: अन्तर्क्रियाको क्रममा देशको पहिलो अन्तरिक्ष टेक युनिकर्न स्काइरूट एरोस्पेसका मुख्य कार्यकारी अधिकारी पवन कुमार चन्दनाले निजी कम्पनीहरूको लागि अन्तरिक्ष क्षेत्र खोलेकोमा प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्नुभयो। श्री चन्दनाले भन्नुभयो, उहाँको कम्पनीले 3 उत्पादन सुविधाहरू स्थापना गरेको छ र हाल प्रति महिना एउटा रकेट उत्पादन गर्ने क्षमता छ। यस वर्षको 18 जुलाईमा श्री चन्दनाको कम्पनीले भारतको पहिलो निजी रूपमा विकसित रकेट सफलता पूर्वक प्रक्षेपण गरेको थियो।

0: भारतले आज राष्ट्रिय अन्तरिक्ष दिवस मनाइरहेको छ। यो दिवस 23 अगस्त 2023 दिन चन्द्रयान 3 दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको अवसरमा मनाइन्छ।
1: देश आज राष्ट्रीय अंतरिक्ष दिवस मना रहा है। हर वर्ष 23 अगस्त को यह दिन चंद्रयान 3 की चंद्रमा पर ऐतिहासिक सॉफ्ट लैंडिंग की स्मृति में मनाया जाता है। वर्ष 2023 में इस दिन चंद्रयान 3 ने चंद्रमा के दक्षिणी ध्रुवीय क्षेत्र के निकट सफलतापूर्वक लैंडिंग की थी। इस उपलब्धि के साथ भारत ऐसा करने वाला दुनिया का पहला देश बन गया और साथ ही विश्व की अग्रणी अंतरिक्ष शक्तियों में अपनी जगह बनाई। संचार और मौसम पूर्वानुमान से लेकर नेविगेशन और आपदा प्रबंधन तक अंतरिक्ष प्रौद्योगिकी लोगों के दैनिक जीवन में लगातार महत्वपूर्ण भूमिका निभा रही है। सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि विज्ञान तथा प्रौद्योगिकी राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा राष्ट्रलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री राधाकृष्णनले भारतको अन्तरिक्ष उपलब्धिहरू, देशको वैज्ञानिक पराक्रम, नवप्रवर्तनको भावना र ज्ञानको सीमा नाग्ने दृढ संकल्पको प्रमाण भएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भारतले आफ्नो अन्तरिक्ष क्षेत्रलाई निरन्तर विस्तार गरिरहेको बताउनुभयो। उहाँले आजका युवा इन्जिनियर, कोडर र वैज्ञानिकहरूले नयाँ प्रविधि विकास गरिरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले 2047 भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने संकल्पलाई साकार पार्न अन्तरिक्ष क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो। यस अवसरमा श्री सिंहले सामाजिक सञ्जालको एक पोस्टमा 23 अगस्त 2023 त्यो क्षणको स्मरण गर्नुभयो जब चन्द्रयान 3 दक्षिणी ध्रुवमा अवतरण गरेको थियो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको विचारधारा भारतको नवाचारको भावना र विकसित भारतको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRKarsyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। ब्रिक्सका खेल मन्त्रीहरूको बैठक अहिले आन्ध्र प्रदेशको विशाखापट्टनममा चलिरहेको छ। बैठकमा युवा मामला तथा खेल मन्त्री डाक्टर मनसुख मण्डाविया, राज्यमन्त्री रक्षा निखिल खड्सेले ब्रिक्सका 11 सदस्य राष्ट्रका खेल मन्त्री तथा प्रतिनिधि मण्डलका प्रमुखलाई स्वागत गर्नुभएको थियो। बैठकमा खेलकुदको माध्यमबाट ब्रिक्स देशबीच सहयोग बढाउने विषयमा छलफल भइरहेको छ। यसका लागि परम्परागत र स्वदेशी खेलकुद, खेल प्रविधि र खेल उत्पादन जस्ता क्षेत्रहरू पहिचान गरिएको छ। बैठकको अन्त्यमा संयुक्त घोषणा पत्र जारी हुनेछ। ब्रिक्स राष्ट्रका युवा मन्त्रीहरूको पनि हिजो विशाखापट्टनममा बैठक भएको थियो। केन्द्रीय युवा कार्यक्रम तथा खेल मन्त्री मनसुख मण्डाविया स्वस्थ जीवनशैलीको लागि मानिसहरूलाई आफ्नो दैनिक दिनचर्यामा साइकल चलाउन आग्रह गर्नुभएको छ। उहाँले साइकल प्रयोग गर्नु वातावरणको लागि पनि लाभदायक रहेको उल्लेख गर्नुभयो। ब्रिक्स मैत्री साइक्लिङ कार्यक्रमपछि आज विशाखापट्टनममा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर मण्डाविया साइकल चलाउनु फिट इन्डिया आन्दोलनको अभिन्न अङ्ग भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्डे अन साइकल पहलले मानिसहरूलाई साइकल चलाउन प्रोत्साहित गर्ने र स्वस्थ जीवनको संस्कृतिलाई प्रवर्धन गर्ने लक्ष्य राखेको बताउनुभयो। आज 1,800 सहरहरूमा यस कार्यक्रमको आयोजना गरिएको थियो, जसमा लगभग 50 लाख युवाहरूले भाग लिएका थिए। विदेश मन्त्री डाक्टर एस जयशंकर आज 2 रुस भ्रमणको लागि प्रस्थान गर्नुहुनेछ। उहाँले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग सम्बन्धी भारत रुस अन्तर सरकारी आयोगको 27 सत्रको सह अध्यक्षता गर्नुहुनेछ। रुसका विदेश मन्त्री सर्गेई लाभरोभसँगको भेटमा डाक्टर जयशंकरले क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा चर्चा गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज कोलकातामा गार्डन रिज सिप बिल्डर्स एन्ड इन्जिनियर्स GRSE लिमिटेड र यन्त्र इन्डिया लिमिटेडका 5 भूमि पूजन समारोहमा सहभागी हुनुभयो। कार्यक्रममा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित रहेको थियो। GRSE रक्षा क्षेत्रको नवरत्न कम्पनी हो। GRSEका परियोजनाहरूले सिपयार्डको उत्पादन क्षमता र पूर्वाधारलाई बलियो बनाउनेछ। मौसम विभागले आज छत्तीसगढ़, ओडिसा र आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गर्दै अरेन्ज अलर्ट जारी गरेको छ।

अरुणाचल प्रदेश, आसाम, मेघालय, तटीय कर्नाटक, पूर्वी उत्तर प्रदेश, गांगेय पश्चिम बंगाल र झारखण्डमा अलग अलग स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मौसमी अवस्था केरला, माहे, मध्यप्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, दक्षिण आन्तरिक कर्नाटक, तेलङ्गाना, उत्तराखण्ड र विदर्भमा पनि रहनेछ। यसैबीच आज बिहान दिल्लीका केही स्थानमा हल्का वर्षा भएको छ। देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। महिला हकी विश्वकपमा आज भारतले अस्ट्रेलियाको सामना गर्नेछ। सेमी फाइनलमा स्थान सुरक्षित गर्न भारतले यो खेल जित्नुपर्छ। पुल एको यो म्याच राति 10:30 सुरु हुनेछ। नेदरल्यान्ड्स 6 अङ्कसहित सेमी फाइनलमा पुगिसकेको छ। चीनको 2 अङ्क छ भने भारत र अस्ट्रेलियाको 1-1 अङ्क रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार वार्ता स्थगित गर्दै क्यानाडालाई अमेरिकी राज्य बनाउने आफ्नो इच्छा दोहोर्याएपछि दुई देशबीचको व्यापार विवाद गहिरिएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री ट्रम्पले क्यानाडाले अमेरिकाका किसानहरू धेरै उच्च कर लगाएको र क्यानाडाले अमेरिकामा सामेल नभई अमेरिकी राज्यहरूबाट लाभ खोजिरहेको आरोप लगाउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमर मध्यलाई अमेरिकी भूमिको संज्ञा दिएपछि अमेरिका र इरान बीच तनाव बढेको छ। राष्ट्रपति ट्रम्पले यो तस्विर 18 अगस्तमा पनि सार्वजनिक गर्नुभएको थियो। यसैबीच इरानले अमेरिकाले आफ्नो अडान परिवर्तन नगरेसम्म हर्मुज जलडमर मध्य बन्द रहने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIR Kursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूले अन्तरिक्ष क्षेत्रको लागि बलियो इकोसिस्टम निर्माण गर्न काम गर्न आग्रह गर्नुभएको छ। भारतले आज राष्ट्रिय अन्तरिक्ष दिवस मनाइरहेको छ। ब्रिक्सका खेल मन्त्रीहरूको बैठक अहिले आन्ध्र प्रदेशको विशाखापट्टनममा जारी छ। विदेश मन्त्री डाक्टर एस जयशंकर आज 2 दिने रुस भ्रमणको लागि प्रस्थान गर्नुहुनेछ र मौसम विभागले आज छत्तिसगढ, ओडिसा र आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गर्दै अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय अपराह्न 3 बज्यो। अब प्रस्तुत छ फिल्म सङ्गीत। प्रथम गीत स्वीकार्नुहोस् फिल्म लभबाट, चित्रा र एसपी बालसुब्रमण्यमको आवाजमा।

छोटी सी बात यस फिल्मबाट अहिले सुन्नुभयो लता मङ्गेशकरको आवाजमा. अब सुनाइरहेछौँ यो अन्तिम गीत वो कौन थी फिल्मबाट लता मङ्गेशकरको आवाजमा.

0: अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। ब्रिक्स युवा अलायन्सले आज लगातार दोस्रो दिन ब्रिक्स अनि ग्लोबल साउथ विषयमाथि चर्चाको आयोजन गर्यो। यो अनलाइन चर्चा मुख्यत वैश्विक शासन व्यवस्थामा सुधार गरियोस् अथवा वर्तमान असमानतालाई निरन्तरता गरियोस् भन्ने कुरोमाथि केन्द्रित थियो। यसमा सामेल स्नातकोत्तर विद्यार्थीहरूले आर्थिक न्याय अनि बहुपक्षीय सहयोगमाथि चर्चा गरे। चर्चाको विजेताहरूलाई यस वर्षको दिसम्बरमा रुसमा हुने अन्तिम चरणमा प्रवेश प्राप्त हुनेछ। उल्लेखनीय छ, चर्चामा सिक्किम सहित सम्पूर्ण पूर्वोत्तरका प्रतिनिधित्व पासङ डोल्मुले गरिरहेका छन्। उहाँ एकमात्र यस्तो नेपाली विद्यार्थी हुन् जो राष्ट्रिय स्तरमा पनि चयन भएका छन्। आसामको मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज अन्तरिक्ष अनुसन्धान अनि अन्वेषणको क्षेत्रमा भारतको उपलब्धिहरूको सराहना गर्नुहुँदै चन्द्रयान तीनको ऐतिहासिक सफलता देशको वैज्ञानिक एवं तकनिकी प्रगतिको महत्त्वपूर्ण माइलखुट्टी रहेको बताउनुभयो। राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा डाक्टर शर्माले सोसियल मिडियामा पोस्ट गर्नुहुँदै चन्द्रयान तीनको सफलतामा योगदान दिने वैज्ञानिक अनि शोधकर्ताहरूको असाधारण योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ। उहाँले चन्द्रयान तीन जस्तो उपलब्धिले वैश्विक अन्तरिक्ष मानचित्रमा भारतको क्षमतालाई एउटा विशिष्ट पहिचान प्राप्त भएको पनि उल्लेख गर्नुभयो। मेघालय अनि आसाम सरकारबीच हिज गुवाहाटीमा संयुक्त बैठक भयो। यस बैठकमा गत 19 अगस्तमा शिलङमा आसामका पञ्जीकृत वाहनहरूमा तोडफोडको घटनापछि स्थितिबारे चर्चा गरियो। मेघालयका उपमुख्यमन्त्री डाक्टर स्नियाव भलाङधर अनि आसाम सरकारको सीमा संरक्षण, आसाम सम्झौता कार्यान्वयन अनि विकास मन्त्री अतुल बोराले गुवाहाटीको काइनाधारा स्टेट गेस्ट हाउसमा दुवै राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा संयुक्त बैठकको अध्यक्षता गरे। संयुक्त बैठकमा जिल्ला स्तरमा संयुक्त समितिहरूको गठनको निर्माण गरियो। यी समितिहरूको उद्देश्य अन्तर्राज्य सीमासित जोडिएको दैनिक मुद्दाहरूको त्वरित समाधान गर्न हो। यस समितिहरूका नोङपोको उपायुक्त अनि कामरूप महानगरपालिकाको जिल्ला आयुक्तसितै दुवै जिल्लाको सम्बन्धित स्तरको पुलिस अधिकारी सामेल हुनेछन्। मेघालय अनि आसाम दुवै राज्यको सचिव स्तरको परिवहन प्राधिकरण अनि पर्यटन वाहन सङ्घको प्रतिनिधिहरूलाई मिलाएर एउटा संयुक्त समिति गठन गरिनेछ। यसको उद्देश्य

पर्यटन परिवहनको सुगमता अनि नियमन गर्न तथा आसाम अनि मेघालयको साझा पर्यटन हितहरूको रक्षा गर्न रहेको छ। अरुणाचल प्रदेश बाल अधिकार संरक्षण आयोगको अध्यक्षले आयोगको सदस्यहरूसित हिज इटानगरमा राज्यपाल केटी पटनायकसित भेटघाट गरे। अध्यक्षले राज्यपाललाई 31 जुलाई अनि 1 अगस्त 2026 तवाङमा आयोजित बाल अधिकारहरूमाथि दुई दिवसीय पूर्वोत्तर SCPCRS सम्मेलनको परिणामहरूबारे अवगत गराउनुभयो। उहाँले भन्नुभयो, सम्मेलनमा पूर्वोत्तर राज्यहरूका बाल अधिकार संस्थान सामेल भए। राज्यपाल पटनायकले बढ्दो पोक्सो मामलाहरूमाथि गहिरो चिन्ता व्यक्त गर्नुभयो अनि अभियोजनको अत्यन्त कम दरमाथि खेद पनि व्यक्त गर्नुभयो। अर्जुन पुरस्कारको निम्ति चुनिएको हकी खेलाडी लाल रेम्सियामीकी माता पी लालजर माविले आफ्नो छोरीको चयन ईश्वरको आशीर्वाद बताउनुभयो। उहाँले मिजोरम अनि मिजोरमदेखि बाहिरका मानिसहरूबाट प्राप्त भएको समर्थन अनि बधाई सन्देशहरूको निम्ति आभार व्यक्त गर्नुभयो। श्रीमती पी लालजर माविले आकाशवाणी आइजोलसितको कुराकानीमा यो प्रतिष्ठित सम्मान परिवारको अपेक्षाभन्दा अधिक रहेको बताउनुभयो। त्रिपुरामा नीति आयोगको सदस्य डाक्टर जोरम अनियाले हिज गोमती जिल्लाको अथारो भोलामा गरिया अकादमी मोडल स्कूलको भ्रमण गर्नुभयो। विधानसभा अध्यक्ष रामपदा जमातियाले उहाँको स्वागत गर्नुभयो। भ्रमणको अवधि स्कूलको शिक्षा व्यवस्था, बुनियादी ढाँचा, चुनौतीहरू अनि भविष्यको सम्भावनाहरूमाथि चर्चा गरियो। डाक्टर अनियाले जमातिया होडा समुदायको संस्कृति, परम्पराहरू अनि विरासतको बारेमा पनि जानकारी लिनुभयो। त्रिपुरामा राजधानी अगरतलासहित चन्द्रपुर, बद्दाखल अनि अरियालीमा भारी वर्षाबाट बाढ जस्तो स्थिति उत्पन्न भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:45 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीलाई पर्खिरहनु भएका सम्पूर्ण श्रोताहरूमा म सञ्चालिका मोना तामाङको हार्दिक अभिवादन। श्रोताहरू, आजको हाम्रो यस कार्यक्रममा हामी चर्चा गर्नेछौँ भारतीय अन्तरिक्ष कार्यक्रमका पिता डाक्टर विक्रम साराभाई बारे। उहाँबारे चर्चा गर्न अघि कार्यक्रमको थालनीमा यहाँहरू समक्ष राख्न लागिरहेछु यो साङ्गीतिक कोसेली, आनन्द लिनुहोला।

सारा भाई स्वतन्त्रता सेनानी र समाजसेवी थिइन्। घरमा गान्धीजी र अन्य नेताहरूको आगमन भइरहन्थ्यो। बाल्यकालदेखि नै विक्रम जिज्ञासु थिए। उनले प्रकृति, तारा र विज्ञान प्रति धेरै चासो देखाए। डाक्टर साराभाईले गुजरात कलेज अहमदाबादबाट इन्टरमिडिएट, सेन्ट जोन्स कलेज क्याम्ब्रिजबाट प्राकृतिक विज्ञानमा स्नातक र क्याम्ब्रिज विश्वविद्यालयबाट ब्रह्माण्ड किरण वा भनौ कस्मिक रेमा पीएचडी प्राप्त गरे। 23 वर्षको उमेरमा नै उनले विज्ञानको लेख लेख्न सुरु गरिसकेका थिए। उनको रुचि अन्तरिक्ष किरण र पृथ्वीको चुम्बकीय क्षेत्रमा थियो। देश स्वतन्त्र भएपछि 1947 उनले सोचे नयाँ भारत बनाउन विज्ञान र प्रविधि चाहिन्छ। त्यसैले उनले एकपछि अर्को संस्था स्थापना गर्दै गए। उनले साल 1947 अहमदाबादमा भौतिक अनुसन्धान प्रयोगशाला PRL को स्थापना गरे, जो आज अन्तरिक्ष विज्ञानको मुख्य केन्द्र हो। त्यसरी नै उनले अहमदाबाद टेक्सटाइल इन्डस्ट्री रिसर्च एसोसिएसन, भारतीय प्रबन्धन संस्थान IIM अहमदाबाद, सामुदायिक विज्ञान केन्द्र र तारा मण्डल आदि संस्थाहरू स्थापना गर्नमा महत्वपूर्ण योगदान दिए। उनको सोच थियो विज्ञान केवल पुस्तकमा सीमित हुनुहुँदैन, यो जनताको जीवन सुधार्न प्रयोग हुनुपर्छ। 1960 को दशकमा अमेरिका र रुस अन्तरिक्ष दौडमा थिए, तर सारा भाइले भने हामीलाई चन्द्रमामा झण्डा गाड्नु छैन, हामीलाई गाउँमा टेलिभिजन र मौसमको खबर चाहिन्छ। यही कुरालाई ध्यानमा राखेर उनले भारतीय अन्तरिक्ष कार्यक्रमको सुरुवात गरे। उनका 3 सबैभन्दा ठूला कदमहरू बारेमा चर्चा गर्न पर्दछ त, उनले केरलको थुम्बा गाउँको एउटा चर्चलाई कार्यालय बनाए र त्यहाँबाट थुम्बा रकेट लन्चिङ स्टेशनको जग बसाले। 21 नोभेम्बर 1963 त्यहाँबाट भारतको पहिलो साउन्डिङ रकेट प्रक्षेपण भयो। त्यसपछि भारतीय राष्ट्रिय अन्तरिक्ष अनुसन्धान समिति इसरोमा परिवर्तन भयो। डाक्टर साराभाई नै इसरोका पहिलो अध्यक्ष थिए। उनले साइट कार्यक्रम सुरु गरे। यसमा उपग्रहबाट गाउँ गाउँमा शैक्षिक टेलिभिजन पठाइन्थ्यो। यसले लाखौं गाउँलेलाई शिक्षा र स्वास्थ्यको जानकारी दियो। उनको प्रसिद्ध भनाई यो रहेको छ कि हामीसँग अन्तरिक्ष कार्यक्रम हुनुपर्छ किनभने हामीले टेलिफोन, टेलिभिजन, मौसम पूर्वानुमान र स्रोत व्यवस्थापनका राष्ट्रिय समस्याहरू समाधान गर्नुपर्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौ भारतीय अन्तरिक्ष कार्यक्रमका पिता डाक्टर विक्रम साराभाई बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतीय अन्तरिक्ष कार्यक्रमका पिता डाक्टर विक्रम साराभाई बारे। विक्रम साराभाई केवल एक वैज्ञानिक मात्र थिएनन्, उनी एक उद्योगपति, शिक्षाविद, कलाप्रेमी तथा देशभक्त थिए। उनी धेरै सादा जीवन व्यतीत गर्थे। उनले पैसालाई भन्दा देशलाई पहिले प्राथमिकता दिए। 30 दिसम्बर 1971 थुम्बा केरलामा हृदयघातको कारण 52 वर्षको उमेरमा उनको निधन भयो। उनको निधनको 4 वर्षपछि सन् 1975 आर्यभट्ट भारतको पहिलो उपग्रह प्रक्षेपण भयो। यो उनकै परियोजनाको परिणाम थियो। उनको सम्मानमा उनलाई मरणोपरान्त साल 1966 पद्मभूषण, 1972 पद्मविभूषण प्रदान गरियो। उनकै सम्मानमा तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्रको पनि विकास भयो। आज हामीले देख्ने हरेक सफलताहरूमा डाक्टर साराभाईको छाप छ। चन्द्रयान 1, 2, र 3, मंगलयान, आदित्य L1, गगनयान आदि जम्मैको सफलतापछि डाक्टर साराभाईको ठूलो महत्व रहेको छ। यी सबै उनले साल 1962 नै देखेका सपनाहरूको फल हुन्। उनले भनेका थिए, हामीले कम स्रोतमा ठूलो काम गर्नुपर्छ र इसरोले त्यही गरेर देखाएको छ। डाक्टर साराभाईबाट हामीले धेरै कुरा सिक्न सक्छौ, जस्तै ठूलो सोच राख्नु। हामीले हाम्रो देश सानो भनेर होइन तर ठूलो सपना राख्नुपर्छ। विज्ञानलाई प्रयोगशालामा मात्र होइन जनताको जीवनमा प्रयोग गर्नुपर्छ। कडा मेहनत पनि हामी उनको जीवनबाट सिक्न सक्छौँ, किनभने उनले एउटा सानो ठाउँबाट सुरु गरेको संस्थान आज विश्वस्तरीय संस्था बन्न पुग्यो। आत्मनिर्भरता उनले हामीलाई सिकाएर गएको एउटा ठूलो कुरा हो। अन्तरिक्ष अन्वेषणको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने उनको सपना आज साकार बनेको छ। उनीबाट युवाले पनि प्रेरणा पाए। उनले देखाए कि उमेरले होइन सोचले देश बदलिन्छ। डाक्टर विक्रम साराभाईले 10 वर्षभित्रमा भारतलाई शून्यबाट अन्तरिक्ष युगमा पुर्याए। उनी बाँचेका भए सायद आज भारतको मानव अन्तरिक्ष उडान पनि भइसकेको हुन्थ्यो। उनको जीवन हामीलाई सिकाउँछ, यदि इमान्दारी, मेहनत र देशप्रेम छ भने आकाश पनि सानो हुन्छ। आज 23 अगस्तको दिन राष्ट्रिय अन्तरिक्ष दिवस मनाउँदा जब हामी चन्द्रयान 3 को सफलता सम्झन्छौँ, हामीले सबैभन्दा पहिले विक्रम साराभाईज्यूलाई नै नमन गर्नुपर्ने हुन्छ। डाक्टर साराभाईको शब्दमा, मेरो सपना छ कि एक दिन भारतको बच्चा बच्चाले अन्तरिक्षलाई आफ्नो भविष्य मान्नेछन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौँ भारतीय अन्तरिक्ष कार्यक्रमका पिता डाक्टर विक्रम साराभाई बारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ र बाउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौं, जसमा वार्ताको विषय रहनेछ भारतीय राष्ट्रिय अन्तरिक्ष दिवस। श्रोता, मानिसले हजारौं वर्षदेखि आकाशका तारातर्फ हेरेर सपना देख्थे, आज त्यही सपना भारतले सत्य बनाएको छ। विज्ञान, परिश्रम र आत्मविश्वासका कारण भारत आज विश्वकै शक्तिशाली अन्तरिक्ष राष्ट्रहरूमध्ये एक बनेको छ। यही गौरव र उपलब्धिको सम्झनामा भारत सरकारले हरेक वर्ष 23 अगस्तलाई भारतीय राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाउने घोषणा गरेको छ। यो दिन केवल उत्सव मात्र होइन, यो हाम्रा वैज्ञानिकहरूको तपस्या र 140 करोड भारतीयहरूको गर्वको दिन हो। 23 अगस्त 2023 को साँझ 6:04 भारतले इतिहास रचेको थियो। इसरोको चन्द्रयान 3 को ल्यान्डर विक्रमले चन्द्रमाको दक्षिणी ध्रुवमा सफल ल्यान्डिङ गर्यो। यो उपलब्धि प्राप्त गर्ने भारत विश्वको पहिलो देश बन्यो। अमेरिका, रुस र चीनसम्म पनि यो ठाउँमा पुग्न सकेका थिएनन्। त्यसैले प्रधानमन्त्रीज्यूले बेङ्गलोरबाट यो घोषणा गरे कि 23 अगस्त अब उसो राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइनेछ र यस दिनलाई राष्ट्रको वैज्ञानिक शक्तिको प्रतीक मानिएको छ। भारतको अन्तरिक्ष यात्राको संक्षिप्त इतिहास बारे चर्चा गर्न पर्दा श्रोता, यसको शुरूआत साल 1962 डाक्टर विक्रम साराभाईले सुरु गरेका थिए भनेर हामी भन्न सक्छौ। उनले भनेका थिए, अन्तरिक्ष हाम्रो लागि खेल होइन, यो किसान र विद्यार्थीका लागि हो। साल 1963 केरलाको एउटा सानो स्थानबाट थुम्बा रकेट प्रक्षेपण केन्द्रको सुरुवात भएको थियो। पछि साल 1975 भारतको पहिलो उपग्रह आर्यभट्टको प्रक्षेपण भयो। त्यसरी नै भारतले संचार र मौसमका लागि उपग्रहको श्रृङ्खला प्रक्षेपण गरे। साल 2008 चन्द्रयान 1 चन्द्रमामा पानीको अस्तित्व पत्तो लगायो। साल 2014 मंगलयानको सफल प्रक्षेपणले इतिहास नै रचेको थियो। त्यस्तै गरी चन्द्रयान 3 ऐतिहासिक अवतरण साल 2023 भएको थियो। साल 2023 सूर्यको अध्ययनको निम्ति आदित्य L1 सफल प्रक्षेपण गरिएको थियो। यी जम्मै उपलब्धिहरूले देखाए कि कम बजेटमा पनि ठूलो सपना सम्भव छ। राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने मुख्य उद्देश्यहरू के हुन् त भन्ने प्रश्नमा, यसको प्रमुख उद्देश्य हो वैज्ञानिक चेतना फैलाउनु, स्कूल कलेजका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि र अन्तरिक्ष प्रति आकर्षित गर्नु। यसको दोस्रो उद्देश्य हो इसरोको उपलब्धि जनतालाई चिनाउनु, हाम्रो करको पैसा कसरी देशको काममा लागिरहेको छ भनेर देखाउनु पनि हो। यसरी नै नयाँ वैज्ञानिकहरू तयार गर्नु पनि यसको मुख्य उद्देश्य रहेको छ। यसको उद्देश्य हो

अर्को विक्रम साराभाई एवं अर्को कलाम जन्माउनु। यस अतिरिक्त यसले आत्मनिर्भर भारतको स्थापनाको उद्देश्य राख्दछ र यसले हामीलाई सिकाउँछ कि अन्तरिक्ष प्रविधिमा आत्मनिर्भर हुने संकल्प लिनु। भारतले अन्तरिक्षलाई युद्धका लागि होइन मानवताका लागि प्रयोग गर्छ भन्ने पनि यो दिवसले जनाउँदछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ 23 अगस्त राष्ट्रिय अन्तरिक्ष दिवस बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौ भारतीय राष्ट्रिय अन्तरिक्ष दिवस बारे। अन्तर्राष्ट्रिय दिवस कसरी मनाइन्छ त भन्ने प्रश्नमा नयाँ दिल्लीमा मुख्य कार्यक्रम रहँदछ। भारत मण्डपमा प्रधानमन्त्री, केन्द्रीय मन्त्री, इसरोका वैज्ञानिक र देशभरिका विद्यार्थीहरू भेला हुन्छन् र इसरोले वर्षभरिका योजना प्रस्तुत गर्छ। विभिन्न विद्यालय एवं विश्वविद्यालयहरूमा विज्ञान प्रदर्शनी, निबन्ध, चित्रकला, वक्तव्य प्रतियोगिता आदि आदि सञ्चालन गरिन्छ। इसरोका वैज्ञानिकहरूले विद्यार्थीहरूलाई आफ्नो अनुभव सुनाउँछन्। यसबाहेक ठाउँ ठाउँमा रात्रि आकाश अवलोकनको पनि कार्यक्रमहरू सञ्चालन गरिन्छ। यस दिन इसरोले चन्द्रमा र सूर्यको नयाँ तस्विरहरू सार्वजनिक गर्छ। निजी कम्पनीहरूले आफ्ना रकेट, सेटेलाइट र अन्तरिक्ष प्रविधिहरू देखाउँछन्। स्पेस स्टार्टअपलाई सरकारले प्रोत्साहन दिन्छ। धेरैलाई लाग्न सक्छ कि अन्तरिक्षले हाम्रो के काम, तर हाम्रो हरेक दिन अन्तरिक्षसँग नै जोडिएको छ। उपग्रहबाट मौसमको सही भविष्यवाणी, खडेरी र बाढीको सूचना समयमै पाइन्छ। यसले फसल बचाउँछ। जीपीएस, नेभिगेसन र माछा पाइने ठाउँको जानकारीहरू उपग्रहबाट नै आउँछ। दुर्गम गाउँहरूमा डाक्टर र शिक्षकको कक्षा उपग्रहहरूबाट नै पुग्दछ। बाढी, चक्रवात र भूकम्पका पूर्व सूचना उपग्रहले दिन्छन् र हजारौंको ज्यान बाँच्न सक्छ। विशेष गरेर यसको महत्व राष्ट्रिय सुरक्षामा छ। सीमा निगरानी, संचार र प्रविधिमा अन्तरिक्षको ठूलो भूमिका रहेको छ। भारतले 34 देशको 400 भन्दा बढी विदेशी उपग्रहहरू प्रक्षेपण गरी विदेशी मुद्रा पनि कमाएको छ। त्यसैले यसले अर्थतन्त्रलाई पनि बलियो बनाएको छ। राष्ट्रिय अन्तरिक्ष दिवसले हामीलाई भविष्यको बाटो पनि देखाउँछ। निष्कर्षमा हामी यो भन्न सक्छौ कि राष्ट्रिय अन्तरिक्ष दिवस केवल एउटा मिति होइन, यो हाम्रो पहिचान हो। यो दिनले हामीलाई सम्झाउँछ थुम्बाको चर्चबाट सुरु भएको यात्रा आज चन्द्रमासम्म पुगेको छ। विक्रम साराभाइज्यूले देखेको सपना, एपीजे अब्दुल कलामले बोकेको जोस र इसरोका हजारौं वैज्ञानिकहरूको पसिनाको कारण आज भारत स्पेस पावर बनेको छ। 23 अगस्तको रात आफ्ना छोराछोरीहरूलाई आकाश देखाएर भनौ, हेर त्यो चन्द्रमा हो, हाम्रो भारत त्यहाँ पुगिसकेको छ, तिमी पनि एक दिन त्यहाँ जान सक्छौ। अन्तरिक्ष हाम्रो सीमा होइन, हाम्रो सुरुवात हो। विज्ञान नै हाम्रो भविष्य हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्यौं राष्ट्रिय अन्तरिक्ष दिवस बारे। र यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुन्छ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ।

0: अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूले सरकारमाथि आफ्नो विश्वास व्यक्त गरेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले युद्धपोत, अपतटीय पोत र अन्य रक्षा क्षेत्रहरूको निर्माणमा भारत आत्मनिर्भर हुनपर्ने बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल भोलि जापानको 4 दिवसीय भ्रमणमा जानुहुनेछ। आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। बङ्गालको खाडीको उत्तर पश्चिम र वरिपरिका क्षेत्रहरूमा अर्को निम्न चापीय क्षेत्र बनेपछि ओडिसामा फेरि भारी वर्षा सुरु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूले सरकारमाथि आफ्नो विश्वास व्यक्त गरेको बताउनुभयो। अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूका सिइओहरूसितको छलफलको क्रममा उहाँले उनीहरूलाई दृढ रहन र अन्तरिक्ष क्षेत्रको लागि बलियो इकोसिस्टम निर्माण गर्न काम गर्ने आग्रह गर्नुभयो। प्रधानमन्त्रीले विश्वभरिका मानिसहरूले भारतलाई अन्तरिक्ष क्षेत्रमा करियर बनाउन र आफ्नो भविष्य निर्माण गर्न मनपर्ने गन्तव्यको रूपमा हेर्ने अनुकूल वातावरण सृजना गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। श्री मोदीले लागत प्रभावकारिताको हिसाबले हेर्दा भारत उल्लेखनीय लाभमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, कुशल प्रतिभा भएका मानिसहरूसित मिलेर जोखिम लिने क्षमता भारतमा छ। प्रधानमन्त्रीले भन्नुभयो, यी विशेषताहरूले भारतलाई विश्वव्यापी अन्तरिक्ष क्षेत्रमा अग्रणी भूमिका खेल्न सशक्त बनाउनेछन्।
2: दुनिया भारतीय स्टार्टअप को खोजती होगी, भाई कौन है इसमें, क्योंकि एक जब ब्रेक थ्रू होता है तो तुरंत लोगों का ध्यान जाता है। बहुत लोगों को हमें जोड़ना है, हमें ऐसा एक ऑरा खड़ा कर देना चाहिए कि इस फील्ड में दुनिया भर के लोगों को जिंदगी बनानी है, हिंदुस्तान जाओ, भारत की कोई स्टार्टअप से जुड़ जाओ, भारत की कोई स्पेस एजेंसी से जुड़ जाओ। मैं पक्का मानता हूं जी, पूरा टैलेंट पूल जो है एक मैग्नेट की तरह आपके कारण हम खींच सकते हैं और वो हमारी एक बहुत बड़ी ताकत बन सकता है।
1: रक्षा मंत्री राजनाथ सिंहले युद्धपोत, अपतटीय पोत र अन्य रक्षा क्षेत्रहरूको निर्माणमा भारत आत्मनिर्भर हुनपर्ने बताउनु भएको छ, किनकि यी राष्ट्रको सुरक्षाका लागि महत्त्वपूर्ण छन्। रक्षा मन्त्रीले यस क्षेत्रमा रखरखाव सेवाहरू सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। उहाँ आज कोलकातामा गार्डन रिच सिप बिल्डर्स एन्ड इन्जिनियरिङ लिमिटेड जिआरएसई र यन्त्र इन्डिया लिमिटेडसित सम्बन्धित 5 सुविधाहरूको भूमिपूजन समारोहमा सहभागी हुनुभयो। रक्षा मन्त्रीले आत्मनिर्भरता समयको आवश्यकता भएको र जिआरएससी भविष्यमा पोत निर्माणमा अग्रणीको रूपमा देखा पर्न सक्ने टिप्पणी गर्नुभयो। श्री सिंहले जिआरएससी हाल जर्मनीको लागि मालवाहक पोत निर्माण गरिरहेको पनि उल्लेख गर्नुभयो। रक्षा मन्त्रीले भारतको विश्वव्यापी निर्यात बढाउन, रक्षा उत्पादनहरूको गुणस्तर कायम राख्न र समयमै डेलिभरी सुनिश्चित गर्न महत्त्वमाथि जोड दिनुभयो। उहाँले सशस्त्र बलहरू स्वदेशी उत्पादनहरूमा बढ्दो रूपमा निर्भर भइरहेको उल्लेख गर्नुभयो। श्री राजनाथ सिंहले पश्चिम बङ्गाल सरकारले आन्तरिक सुरक्षा मामलामा पूर्ण सहयोग गरिरहेको बताउनुभयो। उहाँले राज्य सरकारले 11,000 एकड जमिन उपलब्ध गराएको उल्लेख पनि गर्नुभयो। रक्षा मन्त्रीले भन्नुभयो कि

0: हालैका समयमा जीआरएसईले 100 भन्दा बढी पोतहरू उपलब्ध गरेको छ। बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। उहाँले भन्नुभयो कि अघिल्लो राज्य सरकारले राज्यको विकासको लागि केन्द्रसित मिलेर काम गरेन, तर डबल इन्जन सरकारले अब प्रगतिलाई अगाडि बढाउन त्यसो गर्नेछ। जीआरएसईका परियोजनाहरूले सिपयार्डको उत्पादन क्षमता र पूर्वाधारलाई बलियो बनाउनेछन्। यी परियोजनाहरूले समुद्री सेना र अन्य रक्षा आवश्यकताहरू पूरा गर्न सहायता गर्नेछन्। भूमिपूजन समारोहहरू किडरपुर, सालेमार, रैचक र इच्छापुरमा एकैसाथ सञ्चालन गरिएको थियो। जीआरएसईले हुगली नदीको किनारमा 2 साना सिपयार्डहरू र रैचकमा 32 एकड नदी किनारको जग्गाको लागि लिज सम्झौतामा हस्ताक्षर गरेको छ। यसले युद्ध पोतहरूको निर्माण र मरम्मती साथै साना र मध्यम आकारका व्यावसायिक पोतहरूको निर्माण र मरम्मतको लागि क्षमताहरू बढाउनेछ। यन्त्र इन्डिया लिमिटेडको मेटल एन्ड स्टील फ्याक्ट्री इसापुरमा 750 करोड रुपियाँ भन्दा बढी लगानीमा 2 केन्द्रहरू स्थापना गरिँदैछ। यसले स्वदेशी धातु कर्म र रक्षा उत्पादनलाई बलियो बनाउनेछ। चौथो चरणको औद्योगिक क्रान्ति र ऊर्जा कुशल प्रविधिहरूले सुसज्जित यी केन्द्रहरूले उच्च स्तर उत्पादनलाई बढावा दिनेछन्, आयात निर्भरता घटाउनेछन् र रक्षा, रेलवे र रणनैतिक क्षेत्रहरूको आवश्यकताहरू पूरा गर्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले सफाईको काममा मानवीय श्रम घटाउनु पर्ने र मेसिनको बढी प्रयोग गर्नुपर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा राष्ट्रिय सफाई कर्मचारी आयोगको स्थापना दिवस समारोहमा बोल्नुहुँदै उहाँले भन्नुभयो, सफाई कर्मचारीहरूका लागि सुरक्षा उपायहरू, सुरक्षा उपकरणहरू, तालिम र स्वास्थ्य बिमा आवश्यक छ। श्री मेघवालले दुर्घटनाबाट पीडित सरसफाई कर्मीलाई समयमै क्षतिपूर्ति दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। श्री मेघवालले भन्नुभयो, बीमा र क्षतिपूर्ति योजनाहरूलाई एकीकृत गर्न र सरसफाई कर्मीहरूको कल्याणको लागि अझ बढी समन्वित ढाँचा सृजना गर्न आवश्यक छ। उहाँले 1857 विद्रोहमा संलग्न वाल्मीकि समुदायका नायक गङ्गु बाबाको लागि एक भव्य राष्ट्रिय स्मारक निर्माण गरिने घोषणा गर्नुभयो। श्री मेघवालले वाल्मीकि समुदायका गुमनाम नायकहरूको योगदान उजागर गर्न आवश्यक रहेको पनि बताउनुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल भोलिदेखि 27 अगस्तसम्म जापानको 4 दिवसीय भ्रमणमा जानुहुनेछ। उहाँले टोकियो, नागोया र ओसाकाको भ्रमण गर्नुहुनेछ। उहाँ साथै भारतबाट ठूलो व्यापारिक प्रतिनिधिमण्डल पनि भ्रमणमा जानेछ। प्रतिनिधिमण्डलमा 200 भन्दा बढी व्यापारिक प्रतिनिधिहरू समावेश छन्। यसमा विनिर्माण, सेमिकन्डक्टर, स्वच्छ ऊर्जा, इस्पात, अटोमोबाइल, वित्तीय सेवाहरू, स्वास्थ्य सेवा तथा स्टार्टअप सहित अन्य क्षेत्रहरूका प्रतिनिधिहरू समावेश छन्। वाणिज्य एवं उद्योग मन्त्रालयले यस भ्रमणले विशेष रणनैतिक एवं वैश्विक साझेदारी सम्बन्धमा भारत र जापानको महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको बताएको छ। यो भ्रमण यस्तो समयमा हुन लागेको छ जब दुई देशहरू व्यापार र लगानी सम्बन्धलाई अझ बलियो बनाउने दिशामा काम गरिरहेका छन्। जापानको टोकियोमा मन्त्री गोयलले जापानका कम्पनीहरू, उद्योग समूहहरू र व्यापारिक सङ्घहरूका शीर्ष अधिकारीहरूसित पनि बैठक गर्नुहुनेछ। उहाँले जापानका वित्त मन्त्री आकाजावा रियोसेसित भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। श्री गोयलले जापान सरकार र संसदका वरिष्ठ सदस्यहरूसित भेटघाट गर्नुहुनेछ र भारतीय समुदायसित अन्तर्क्रिया गर्नुहुनेछ। नागोयामा श्री गोयलले चुबु क्षेत्र आर्थिक महासङ्घ र नागोया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसित रोड शोमा भाग लिनुहुनेछ। उहाँले आइची प्रान्तका नेतृत्व र अटोमोबाइल तथा इस्पात क्षेत्रका प्रमुख विनिर्माण निवेशकहरूसित पनि अन्तर्क्रिया गर्नुहुनेछ। ओसाकामा श्री गोयलले इलेक्ट्रोनिक्स, औद्योगिक र उपभोक्ता क्षेत्रका अग्रणी जापानी कम्पनीहरूसित बैठक गर्नुहुनेछ। आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि विज्ञान तथा प्रौद्योगिकी राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले यस अवसरमा देशका मानिसहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री राधाकृष्णनले भारतको अन्तरिक्ष उपलब्धिहरू, देशको वैज्ञानिक पराक्रम, नवप्रवर्तनको भावना र ज्ञानको सीमा नाग्ने दृढ संकल्पको प्रमाण भएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भारतले आफ्नो अन्तरिक्ष क्षेत्रलाई निरन्तर विस्तार गरिरहेको बताउनुभयो। यस अवसरमा श्री सिंहले सामाजिक सञ्जालको एउटा पोस्टमा 23 अगस्त 2023 त्यो क्षणको स्मरण गर्नुभयो जब चन्द्रयान 3 दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको थियो। बंगालको खाडीको उत्तर पश्चिम र वरिपरिका क्षेत्रहरूमा अर्को निम्न चापीय क्षेत्र बनेपछि ओडिसामा फेरि भारी वर्षा सुरु भएको छ।
1: उत्तर पश्चिम बंगालकी खाडीमा बने कम दबाव के नयाँ क्षेत्र के कारण उडिसा के कई हिस्सों में फिर से भारी बारिश हो रही है। IMD ने आज केउझर, मयूरभंज, रायगढ़, कोरापुट और कलाहंडी में भारी से बहुत भारी बारिश का अनुमान लगाया है। कलाहंडी के थुआमूल रामपुर में पिछले 24 घंटे में 345 मिलीमीटर बारिश दर्ज की गई, जो राज्य में सबसे ज्यादा है। लगातार बारिश के बीच बंसधारा और सालंदी जैसे नदियों का जलस्तर बढ़ रहा है, जबकि बाढ़ प्रभावित इलाके अभी भी जोखिम की स्थिति में है। 7 जिलों में हालिया बाढ़ से लगभग 14 लाख लोग प्रभावित हुए हैं और राहत व बहाली का काम जारी है। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
0: अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अन्तरिक्ष क्षेत्रका स्टार्टअपहरूले सरकारमाथि आफ्नो विश्वास व्यक्त गरेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले युद्धपोत, अपतटीय पोत र अन्य रक्षा क्षेत्रहरूको निर्माणमा भारत आत्मनिर्भर हुनपर्ने बताउनु भएको छ। आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल भोलि जापानको 4 दिवसीय भ्रमणमा जानुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।

केवी राईको शब्द अनि संगीतमा अहिले सुन्नुभयो देशभक्ति गीत। यस देशभक्ति गीतको साथै हामी बिदा चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जमा। समय अपराह्न 4 बज्यो। अब प्रस्तुत छ सामूहिक गान अनि पाठको कार्यक्रम।

अहिले सुन्दै हुनुहुन्थ्यो समूह गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय 4:30 भयो। अब प्रस्तुत छ हाम्रो साप्ताहिक नानीहरूको निम्ति कार्यक्रम बाल बगैँचा।

नमस्कार आदरणीय श्रोता, आज फेरि सधैँको आइतबार झैं बाल बगैंचा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु। सर्वप्रथम यहाँ उपस्थित भएका अनि रेडियो अघि बसेर हाम्रो कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णमा म सञ्चालिकाको तर्फबाट स्वागत एवं न्यानो अभिवादन। श्रोता, आज पनि हामी समक्ष दुई नानीहरू जेरुम ढुङ्गेल अनि श्रेष्ठ नारायण प्रधान उपस्थित भइसकेका छन्। आज यिनीहरूबाट हामी कथा र कविता सुन्नेछौ, साथै दिदी सुरेखा गुरुङबाट पर्यटकीय स्थल अमृतसरको बारेमा सुन्नेछौ। र आज कार्यक्रमको थालनी गर्नेछौ ससाना नानीहरूको समूह आवाजमा बाल गीत सुनेर।

0: बालगीतबाट कार्यक्रमको थालनी भइसकेपछि अब जेरुम ढुङ्गेलबाट कविता सुन्नेछौ। त जेरुम, अघ्याएर तिम्रो कविता सुनाइदेऊ।
1: मेरो नाम जेरुम ढुङ्गेल हो, म डेजिस स्कुल कक्षा 7 पढ्छु। आज म कविता सुनाउन लागिरहेको छु। मेरो कविताको शीर्षक हो जिन्दगीको मौसम। लक्ष्मी प्रसाद देवकोटा। जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत, बाजो नरहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद, अनन्त ठुलो सागरबाट घुमी घुमी मौसम आयो, खुब फुल्दछ दिलको माटो, वर्षाले गान सुनायो, इन्द्रिय गोरु शरीर हलोमा बाँधी बाँधी खन खन खेत, बिउ छन् जगमा कर्म हजारौँ, रोप फलाऊ लह लह खेत, जिन्दगीको मौसम रहँदै खन खन रोप फुलाउ, पर्खन कसै कन काल निठोरी, हाय यसै ननिदाऊ, रोप रोप यी बिउ अहिले, अन्न फलोस पछिलाई, नरुनु पछाडि आउँछन् जहिले हिउँद करा तिमीलाई।
0: जेरुम ढुङ्गेलबाट पनि कविता सुन्यौ। साथीलाई कविता सुनाएकोमा जोडले ताली बजाइदेऊ। जेरुम ढुङ्गेलको कविता पश्चात नानी हो, मैले अघि नै भने दिदी सुरेखा गुरुङबाट स्थानबारे जानकारी अन्तर्गत अमृतसरको बारेमा सुन्नेछौ भनेर। तिमीहरूले यस कार्यक्रममा अघि अघि पनि धेरै धेरै पर्यटक स्थलहरूको बारेमा जानकारी गरिसकेका छौ। आज दिदीबाट सुनौ स्थानबारे जानकारी अन्तर्गत अमृतसरको बारेमा। त दिदी पनि आइसक्नु भएको छ, दिदीलाई स्वागत गरौ अनि दिदीबाट नबुझेका नजानेका कुराहरू सोध्ने है।
2: हुन्छ दिदी।

0: नमस्ते दिदी।
1: नमस्ते नानी हो। नानी हो, आज म तिमीहरूलाई स्थान बारे जानकारी अन्तर्गत पर्यटकीय स्थल अमृतसरको बारेमा बताउन लागिरहेछु। ध्यान लगाएर सुन है। नानी हो, अमृतसर भारतको पन्जाब राज्यको सबैभन्दा प्रसिद्ध र ऐतिहासिक सहर हो। यो भारत पाकिस्तान सीमाबाट लगभग 30 किलोमिटरको दूरत्वमा अवस्थित छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अमृतसरको विशेष महत्व छ। विशेष गरी सिख धर्मावलम्बीहरूका लागि यो संसारकै पवित्र तीर्थस्थल मानिन्छ। यहाँ अवस्थित स्वर्ण मन्दिर तथा हर मन्दिर साहिब विश्वभरका लाखौं श्रद्धालुहरूको आस्थाको केन्द्र हो। हरेक वर्ष भारत तथा विदेशबाट लाखौं पर्यटक र भक्तजन यहाँ दर्शन गर्न आउँछन्।
2: दिदी, यस स्थानको नाम अमृतसर कसरी भयो बताउनुहोस् न।
1: हुन्छ। अमृतसरको स्थापना सन् 1566 सिख धर्मका चौथो गुरु गुरु रामदासले गरेका थिए। उहाँले यहाँ एउटा पवित्र सरोवर निर्माण गराउनु भयो, जसलाई अमृत सरोवर भनिन्थ्यो। यही नामबाट पछि यस सहरको नाम अमृतसर रहन गयो। बुझ्यौ नानी हो?
2: हजुर दिदी। दिदी, अमृतसरको दर्शनीय स्थानहरू कुन कुन हो?
1: अमृतसरको दर्शनीय स्थलहरू हुन् स्वर्ण मन्दिर, जसलाई गोल्डन टेम्पल पनि भनिन्छ। यो अत्यन्त सुन्दर गुरुद्वारा एक पवित्र सरोवरको बीचमा अवस्थित छ। जलियावाला बाग स्वर्ण मन्दिरकै नजिक रहेको ऐतिहासिक स्थल हो। बागासीमा सहरदेखि लगभग 28 किलोमिटर दूरीमा रहेको भारत पाकिस्तानको सीमा हो। गोविन्दगढ किला महाराजा रञ्जित सिंहको समयमा स्थापित एक ऐतिहासिक किला हो। पाँचौ सिख गुरु गुरु अर्जुन देवले स्वर्ण मन्दिरको निर्माण कार्य सम्पन्न गराउनु भयो। यस क्रममा अमृतसर धार्मिक मात्र नभई व्यापार, संस्कृति र शिक्षाको पनि प्रमुख केन्द्र बन्यो। भारतको स्वतन्त्रता आन्दोलनमा पनि यस सहरले महत्वपूर्ण भूमिका खेलेको थियो। अमृतसरको सबैभन्दा आकर्षण स्वर्ण मन्दिर हो। अमृतसरको सबैभन्दा प्रसिद्ध आकर्षण स्वर्ण मन्दिर हो। यसको माथिल्लो भाग सुनले ढाकिएको भएकोले यसलाई स्वर्ण मन्दिर भनिन्छ। बुझ्यौ त नानी हो?
2: हजुर दिदी।
1: मन्दिरको चारैतिर पवित्र सरोवर रहेको छ। यस सरोवरमा स्नान गर्दा मन शुद्ध हुने धार्मिक विश्वास छ। मन्दिरको अर्को विशेषता यहाँ सञ्चालन हुने लङ्गर हो। यहाँ जात, धर्म, भाषा वा देशको भेदभाव नगरी सबैलाई निशुल्क भोजन गराइन्छ। हजारौँ स्वयंसेवकहरूले सेवा गर्ने यो परम्परा मानवता, समानता र सेवा भएको उत्कृष्ट उदाहरण हो। स्वर्ण मन्दिरको नजिकै रहेको जलियावाला बाग भारतको स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित ऐतिहासिक स्थल हो। सन् 1919 वैशाखी पर्वका दिन यहाँ भेला भएका निहत्या नागरिकहरूमाथि ब्रिटिस सेनाले गोली चलाएको थियो। यस दुखद घटनामा सयौं मानिसहरूले ज्यान गुमाएका थिए। आज पनि यहाँ गोलीका निशाना, स्मारक तथा शहीदहरूको सम्झनामा बनाएका संरचनाहरू सुरक्षित राखिएका छन्। यो स्थानले स्वतन्त्रताको मूल्य र देशप्रेमको भावना झल्काउँछ। सुन्दैछौ नानी हो?
2: हजुर दिदी।
1: तिमीहरूलाई मजा आउँदैछ?
2: हजुर दिदी।
1: त्यसरी नै नानी हो, अमृतसर नजिकै रहेको बाधा सीमा भारत र पाकिस्तान बीचको प्रसिद्ध सीमा नाका हो। यहाँ हरेक सास हुने झण्डा झुकाउने समारोह निकै आकर्षक हुन्छन्। दुई देशका सैनिकहरूले अनुशासित ढङ्गमा प्रदर्शन गर्ने यस कार्यमा हजारौं दर्शक उपस्थिति हुन्छन्। यसले देशभक्ति र राष्ट्रिय गौरवको भावना झन बलियो बनाउँछ।
2: दिदी, अमृतसरका मानिसहरूको संस्कृति पर्वहरूको बारेमा पनि बताउनुहोस् न।
1: हुन्छ नानी हो, ध्यान लगाएर सुन है।
2: हुन्छ दिदी।
1: अमृतसर पन्जाबी संस्कृतिको केन्द्र हो। यहाँका मानिसहरू मेहनती, मिलनसार र अतिथि सत्कारमा विश्वास गर्ने हुन्छन्। वैशाखी, गुरु पर्व, लोहरी लगायत पर्वहरू भव्य रूपमा मनाइन्छ। पन्जाबी लोकगीत, भाङ्गडा र गिद्ध नृत्य यहाँको सांस्कृतिक पहिचान हुन्।
2: दिदी, अमृतसरको खानापिनाको बारेमा पनि बताउनुहोस् न।
1: हुन्छ नानी हो, सुन है। अमृतसर स्वादिष्ट खानाका लागि पनि प्रसिद्ध छ। यहाँ

0: को अमृतसरी कुल्चा, छोले, लस्सी, पनीर का विभिन्न परिकार र मिठाईहरू निकै लोकप्रिय छन्। यहाँको होटल तथा सडक किनारका पसलहरूमा पाइने खानाले पर्यटकहरूको मन जित्ने गर्छ। बुझ्यौ नानी हो?
1: हजुर दिदी।
0: अझै सुन है, अमृतसर व्यापार र पर्यटनको प्रमुख केन्द्र हो। यहाँका कपडा, ऊन, हस्तकला तथा कृषि उत्पादनको व्यापार व्यापक रूपमा हुन्छ। स्वर्ण मन्दिर र अन्य पर्यटकीय स्थलका कारण होटल, यातायात, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा धेरै मानिसले रोजगारी पाएका छन्। नानी हो, जसरी यहाँ विद्यालय र कलेजहरू छन्, त्यसरी नै अमृतसरमा पनि धेरै विद्यालय, कलेज तथा विश्वविद्यालयहरू छन्। यहाँ स्वास्थ्य सेवा, यातायात र आधुनिक पूर्वाधारको पनि राम्रो विकास भएको छ। रेल, सडक र हवाई मार्गबाट अमृतसर भारतका प्रमुख सहरहरूसँग जोडिएको छ।
1: दिदी, यो अमृतसर कति रमाइलो ठाउँ रहेछ अघि।
0: हो, तिमीहरूले ठिकै भन्यौ। अमृतसर धार्मिक पर्यटनका साथै ऐतिहासिक पर्यटनका लागि विश्वभर प्रसिद्ध छ। यहाँ आउने पर्यटकहरूले स्वर्ण मन्दिर, जलियावाला बाग, बागासीमा संग्रहालय तथा अन्य ऐतिहासिक स्थानहरूको अवलोकन गर्छन्। पर्यटनले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ। अमृतसर धार्मिक आस्था, इतिहास, संस्कृति र मानवताको अनुपम संगम भएको महान सहर हो। स्वर्ण मन्दिरको शान्त वातावरण, जलियावाला बाग, ऐतिहासिक स्मृति, बागासीमाको देशभक्ति र यहाँका मानिसहरूको सेवाभावले अमृतसरलाई अझ विशेष बनाएको छ। भारतको गौरवका रूपमा चिनिने यो सहरले संसारभरका मानिसलाई शान्ति, समानता, सेवा र भाइचाराको सन्देश दिन्छ। यसैले अमृतसर केवल एउटा सहर मात्र नभई इतिहास, धर्म, संस्कृति र मानवताको प्रतीक हो। बुझौ नानी हो?
1: हजुर दिदी। दिदी सुरेखा गुरुङबाट धेरै जानकारी पायौ अमृतसरको बारेमा, होइन नानी हो?
2: हजुर दिदी।
1: राम्रो लाग्यो यो स्थानको बारेमा जानेर।
2: हजुर दिदी।
1: अब समय पनि धेरै भएकोले अब दिदीलाई पनि बिदा दिउँ।
2: नमस्ते दिदी।
0: नमस्ते नानी हो।
1: दिदी सुरेखा गुरुङबाट स्थानबारे जानकारी अन्तर्गत पर्यटकीय स्थल अमृतसरको बारेमा जानकारी लिइसकेपछि अब पालो भएको छ बाल गीत सुनेर रमाइलो गर्ने। अब रमाइलो गरौँ यो बाल गीत सुनेर।

0: बार्गी छुनेर रमाइलो भयो तिमीहरूलाई?
1: हजुर दिदी, भयो दिदी।
0: लौ त, बालगीतबाट रमाइलो गरेपछि अब हामी कार्यक्रमको अन्तमा श्रेष्ठ नारायणले हामीलाई कथा सुनाउन अघि आइसकेका छन्। लौ त श्रेष्ठ, अब तिम्रो पनि कथा सुनाइदेऊ।
2: मेरो नाम श्रेष्ठ नारायण प्रधान हो। म डेजिस स्कुल कक्षा 7 पढ्छु। नाफाको फल यसका लेखक हुनुहुन्छ जनक प्रसाद हुमागाई। नाफाको फल। बिजु कोदाला हँसिया र खुर्पा बनाउनमा सिपालु थिए। ऊ भाला छुरी बन्दुक तरवार बनाउन पनि

0: नामी थियो तर ऊ कोदाला कोदालीहरू नै बनाउँथ्यो। कुनै बेला नभए नहुने भयो भन्ने मात्र एक दुईवटा हतियार बनाउँथ्यो। उसलाई गाउँले आफ्नो समाजको राम्रो कालीगात भनेर इज्जत गर्थे। गाउँलेहरूले दिएको खानकीले खाना लाउन पुगेको थियो। उसलाई कुनै दुःख थिएन। बिजु जागरिलो पनि थियो। अरूले दिनभरिमा गर्ने काम बिहानभरिमै गरिसक्थ्यो। एक दिन एकजना नचिनेको मान्छे आएर बिजुलाई केही भाला तरवार र बन्दुक बनाइदिनु पर्यो भन्यो। बिजुले फुर्सद छैन भन्यो। उसले पैसा झिकेर देखायो। धेरै पैसा पाउने भए भनेर बिजुले पैसाको लोभमा हतियार बनाउने जिम्मा लियो। केही दिनपछि त्यस मानिसले एक थैलो पैसा दिएर बिजुसँग हतियार लिएर गयो। कई महिनापछि बिजुको घरमा चोरी भयो। चोरहरूले भाला तरवार र बन्दुक लिएका थिए। उनीहरूले तिनै हतियार देखाएर बिजुलाई पाता कसेर खम्बामा बाँधे। उसकी स्वास्नीलाई पनि बर्याङको छेउमा पाता कसेर लडाइदिए र घरमा भयभरको धन सम्पत्ति लुटेर लगे। हतियार बनाएको पैसा पाएपछि बिजु गाउँलेहरूको काम गर्न अल्छी मान्न थालेको थियो। भनेको कोदाला नपाउँदा उनीहरूको खेतीपातीको काममा हानि हुन थालेको थियो। चोरीको घटना परेपछि बिजुले गाउँलेहरूसँग गुहार माग्यो। उनीहरूले आफ्नो काम गर्ने मान्छे हो, विपदको बेलामा मदत गर्नपर्छ भनी यथाशक्ति सहयोग गरे। बिजुमा आएको धनको अभाव केही मात्रामा पूरा भयो। बिजुको घरमा चोरी भएको केही महिनापछि बराबर गाउँ घरमा चोरी हुन थाल्यो। बिजुको घरमा जस्तै हतियार लिएका डाकाहरूले अरू गाउँलाई पनि धेरै दुःख दिए। अति भएपछि गाउँलेहरूले सल्लाह गरी डाका पत्तो लगाउने योजना बनाए। रात रातभर चियो गरी बस्न थाले। एक दिन गाउँलेहरूले डाकाहरूलाई फेला पारेर घेरा हाले। डाका र गाउँलेका बीचमा गोली हानाहान र काटाकाट भयो। कोही मरे, कोही घाइते भए, तर उम्कन पाएन। उनीहरूको भन्दा गाउँलेको हुल ठुलो थियो। गाउँलेहरूले उनीहरूका हतियार खोसेर लिए। उनीहरूलाई जेलमा लगेर बुझाइदिए। डाका समात्ने कार्यमा बिजु पनि थिए। डाकाहरूबाट जप्त गरेर लिएका हतियार उसले अल्टाई पल्टाई गरेर हेर्यो। ती हतियार उसले नै बनाएको हो भनेर ठहर भयो। गाउँलेहरूको साथमा बिजु जेलमा गयो र डाकाहरूलाई हेर्न थाल्यो। आफूलाई धनको लोभ देखाएर हतियार बनाएर लाने मानिसलाई पनि उसले जेलमा देखे। त्यो मानिस डाकाहरूको नायके रहेछ। बिजुको घर फोरेर उसको सम्पत्ति चोरी गरेर लानेहरू पनि यिनै डाकाहरू थिए। यो कुरो बिजुले चाल पायो। यस घटनापछि गाउँघरमा चोरी हुन छोड्यो। बिजु पनि मन दिएर काम गर्न थाल्यो। गाउँलेहरूले पनि उसलाई माया गर्न थाल्यो। धन्यवाद।
1: श्रेष्ठ नारायणले पनि हामीलाई कति राम्रो कथा सुनायो। धन्यवाद श्रेष्ठलाई। श्रेष्ठ नारायणको यो कथा सँगसँगै हाम्रो कार्यक्रम पनि समाप्त गर्ने समय भइसकेको छ। अर्को आइतबारसम्मलाई हामी पनि बाल बगैँचा कार्यक्रमबाट बिदा लिऊ। नमस्ते।
2: नमस्ते दिदी।

आजको यस विशेष कार्यक्रम सौर्यगाथामा हामी प्रस्तुत गर्दैछौँ भारतको स्वतन्त्रता सङ्घर्षकी अमर वीरङ्गना, साहस, त्याग र देशभक्तिको प्रतीक रानी लक्ष्मीबाईको प्रेरणादायी जीवन यात्रा। उहाँको एउटा वाक्य आज पनि इतिहासमा गर्जिरहेको छ, मे अपनी झाँसी नहीं दुंगी। यो केवल एउटा वाक्य थिएन, यो मातृभूमिको रक्षाको लागि गरिएको अटल संकल्प थियो। सन् 1928 नोभेम्बर 19 उत्तर प्रदेशको वाराणसीमा एक बालिकाको जन्म भयो। उनको नाम राखियो मणिकर्णिका। घरमा सबैले उनलाई प्रेमपूर्वक मनु भनेर बोलाउँथे। उनका पिता मोरोपन्त ताम्बे र माता भागीरथी बाई थिए। सानै उमेरमा आमाको निधन भएपछि मनु पितासँग हुर्किन्। उनी सामान्य बालिका जस्तै थिएनन्। खेलाउन होइन, तरवाल, धनुष, घोडचढी र युद्धकलामा उनको रुचि थियो। त्यस समय महिलाहरूलाई युद्धकला सिकाउने चलन थिएन, तर मनुले समाजको सीमाभन्दा माथि उठेर आफूलाई एक साहसी योद्धाको रूपमा तयार गरिन्। मनुको विवाह झाँसीका राजा गङ्गाधर रावसँग भयो। विवाहपछि उनको नाम लक्ष्मीबाई राखियो। झाँसीकी महारानी बनेपछि उनले राज्य सञ्चालन, जनताको सेवा र प्रसारणमा महत्त्वपूर्ण भूमिका निभाइन्। उनी न्यायप्रिय, बुद्धिमती र जनताप्रति समर्पित शासकको रूपमा परिचित भइन्। केही समयपछि उनीहरूले पुत्र प्राप्त गरे, तर दुर्भाग्यवश शिशुको केही महिनामै निधन भयो। पछि उनीहरूले एक बालकलाई धर्मपुत्रको रूपमा ग्रहण गरे, जसको नाम दामोदर राव राखियो। अङ्ग्रेजहरूको षड्यन्त्र त्यस समयमा भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीले आफ्नो शासन विस्तार गरिरहेको थियो। गभर्नर जेनरल लर्ड डलहौजीले डक्ट्रिन अफ ल्याप्स अर्थात् दस्तक उत्तराधिकारी स्वीकार नगर्ने नीति लागू गरे। यस नीति अनुसार कुनै राज्यको आफ्नै सन्तान नभए राज्य अङ्ग्रेजहरूको अधीनमा जाने व्यवस्था थियो। झाँसीमाथि पनि यही नीति लागू गरियो। रानी लक्ष्मीबाईले अङ्ग्रेजहरूको यो अन्याय स्वीकार गरेनन्। उनले स्पष्ट शब्दमा घोषणा गरिन्, मे अपनी झाँसी नहीं दुंगी। यस घोषणा स्वतन्त्रताको आन्दोलनको प्रेरणा बन्यो।

श्रोता मित्र, हामी छौँ 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सौर्यगाथामा। र आजको सौर्यगाथामा हामी कुराकानी गरिरहेछौँ वीरङ्गना लक्ष्मीबाईको सौर्यगाथा। यस विषयमाथि म थप कुराकानी अवश्य लिएर आउने नै छु, तर त्यतिन्जेलको निम्ति सुन्दै गर्नुहोस् यो मिठो देशभक्ति गीत। श्रोता मित्र, यो मिठो देशभक्ति गीत पश्चात यहाँहरू सम्पूर्णलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। आजको विषयमा हामी कुराकानी गरिरहेछौँ वीरङ्गना लक्ष्मीबाईको सौर्यगाथामाथि। सन् 1857 को महान विद्रोह द ग्रेट रिवोल्ट अफ इन्डिया अर्थात् सिपाही विद्रोहमा भारतभरि स्वतन्त्रताको पहिलो ठुलो विद्रोह सुरु भयो। झाँसी पनि यस आन्दोलनको केन्द्र बन्यो। रानी लक्ष्मीबाईले आफ्ना सैनिकहरूलाई सङ्गठित गरिन्। महिलाहरूलाई समेत युद्ध कला सिकाइन्। उनले जनतामा आत्मविश्वास जगाइन्। अङ्ग्रेज सेनाले झाँसीमाथि ठुलो आक्रमण गर्यो, तर रानी लक्ष्मीबाई डगमगाइनन्। एक हातमा तरवाल, अर्को हातमा लगाम, पछाडि सानो दामोदर रावलाई बाँधेर घोडामा चढेको रानी युद्धभूमिमा उत्रिन्। उनको साहस देखेर अङ्ग्रेज सेना समेत अचम्बामा परेका थिए। कालपीदेखि ग्वालियरसम्म झाँसीको किल्ला चारैतिरबाट घेरिएपछि पनि रानीले हार मानिनन्। उनी आफ्ना विश्वासी सैनिकसँग कालपी पुगिन् र त्यही तात्या टोपे लगायतका क्रान्तिकारीहरूसँग मिलेर पुनः युद्धको तयारी गरिन्। पछि उनीहरूले ग्वालियरमाथि नियन्त्रण कायम गर्न सफल भए, तर अङ्ग्रेज सेनाले पुनः भीषण आक्रमण गर्यो। अन्तिम युद्ध सुरु भयो। रानी लक्ष्मीबाई अन्तिम क्षणसम्म लडिरहिन्। उनले कहिले आत्मसमर्पण गरिनन्। सन् 18 जुन 1858 ग्वालियर नजिकको कोटाकी सरायामा भएको युद्धमा रानी लक्ष्मीबाई गम्भीर रूपमा घाइते भइन्। घाइते अवस्थामै पनि उनले शत्रुसँग बहादुरीपूर्वक सामना गरिरहिन्। अन्तत उनले आफ्नो मातृभूमिको रक्षाको लागि आफ्नो जीवन अर्पण गरिन्। उनको इच्छा थियो कि अङ्ग्रेजहरूले उनको शरीरलाई अपमान गर्न नपाउन्। त्यसैले उनका सहयोगीहरूले तत्काल अन्त्येष्टि सम्पन्न गरे। यसरी एउटा शरीर समाप्त भयो, तर एउटा इतिहास जन्मियो। किन सम्झन्छन् संसारले आज वीरङ्गना लक्ष्मीबाईलाई? रानी लक्ष्मीबाई केवल झाँसीकी रानी मात्र थिइन्। उनी महिलाको आत्मविश्वास, समानता, नेतृत्व र साहसको प्रतीक बनिन्। उनले संसारलाई देखाइन् देशप्रेमको कुनै लिङ्ग हुँदैन। साहस उमेरले होइन, सङ्कल्पले मापन गरिन्छ। अन्याय विरुद्ध उठेको आवाज कहिले पराजित हुँदैन। आज हामी स्वतन्त्र देशमा बाँचिरहेका छौँ। यो स्वतन्त्रता हजारौँ वीरहरूको बलिदानको परिणाम हो। रानी लक्ष्मीबाईले हामीलाई सिकाएकी छिन् अन्यायको सामना गर्नुपर्छ, देशलाई प्रेम गर्नुपर्छ, कर्तव्यबाट कहिले पनि हट्नु हुँदैन र कठिन परिस्थितिमा पनि साहस गुमाउनु हुँदैन। आजका युवाहरूले उनको जीवनबाट आत्मविश्वास, अनुशासन, नेतृत्व र राष्ट्रप्रेम सिक्न आवश्यक छ। श्रोता मित्र, रानी लक्ष्मीबाईको जीवन एउटा इतिहास मात्र होइन, यो साहस, त्याग र स्वाभिमानको जिउँदो पाठ पनि हो। उनले आफ्नो जीवनको अन्तिम सासम्म मातृभूमिको रक्षा गरिन्। त्यसैले आज पनि इतिहासका प्रत्येक पानामा उनको नाम स्वर्ण अक्षरमा लेखिएको छ। आउनुहोस्, हामी सबै उहाँको अमर बलिदानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ र उहाँले देखाएको साहस, प्रेम र कर्तव्यनिष्ठाको मार्गलाई आफ्नो जीवनमा अपनाउने सङ्कल्प गरौँ।

हजुरले सुन्दै हुनुहुन्थ्यो सूर्यगाथा कार्यक्रम मार्फत वीरङ्गना लक्ष्मीबाईको सूर्यगाथा। आज पनि इतिहासका प्रत्येक पानामा उनको नाम स्वर्ण अक्षरमा लेखिएको छ। आउनुहोस् हामी सबैले उहाँको अमर बलिदानप्रति र उहाँले देखाएको साहस, देशप्रेम र कर्तव्यनिष्ठाको मार्गलाई आफ्नो जीवनमा अप्नाउने सङ्कल्प गरौँ। यही सन्देशको साथ आजको सूर्यगाथा कार्यक्रमबाट प्रस्तुता मनन तामाङ लगायत म नवराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते, जय हिन्द।

0: आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि विज्ञान तथा प्रौद्योगिकी राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले यस अवसरमा देशका मानिसहरूलाई शुभकामना दिनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि आन्ध्र प्रदेशको एलुरु जिल्लाको मुसुनुरु गाउँको भ्रमण गर्नुहुनेछ। यस क्रममा मुसुनुरुमा भारतको पहिलो गैर आनुवंशिक रूपमा संशोधित उच्च विस्तार क्षमता भएको पपकर्न मक्का हाइब्रिड ब्रिज जारी गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतले युद्धपोत निर्माण, अपतटीय जहाज र अन्य रक्षा क्षेत्रहरूमा आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो, किनकि यी देशको सुरक्षाको लागि महत्त्वपूर्ण छन्। राष्ट्रिय हरित अधिकरण एनजिटीले गङ्गा नदीको संरक्षणसँग सम्बन्धित नियमहरूमा हालै गरिएका परिवर्तनहरू सम्बन्धी याचिकाको सुनवाई गर्दै सरकारबाट जवाब मागेको छ। एनजिटी अध्यक्ष न्यायमूर्ति प्रकाश श्रीवास्तव नेतृत्वको एक पीठले यस महिनाको सुरुमा जारी गरेको अधिसूचनाको संज्ञान लिएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल भोलिदेखि 27 अगस्तसम्म जापानको 4 दिने भ्रमणमा जानुहुँदैछ। उहाँले टोकियो, नागोया र ओसाकाको भ्रमण गर्नुहुनेछ। उहाँसँगै भारतबाट ठूलो व्यापारिक प्रतिनिधिमण्डल पनि भ्रमणमा जानेछ। भारतीय जनता पार्टीले कङ्ग्रेसलाई महिला आरक्षण विधेयकलाई राजनीतिकरण गर्न बन्द गर्न र संसदमा समर्थन गर्न अपिल गरेको छ। भाजपा राष्ट्रिय महासचिव स्मृति इरानीले नयाँ दिल्लीमा पत्रकारहरूलाई बताउनुभयो, कङ्ग्रेसले महिलाहरूलाई समर्थन गर्ने कुरा मात्र गर्दछ। बलुचिस्तानको मास्तुङ जिल्लाको खारकुचा क्षेत्रमा पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणको बलुचिस्तान याकजेहती कमिटी बिवाइसीले निन्दा गरेको छ। अनि महिला हक्की विश्वकपमा आज भारतले अस्ट्रेलियाको सामना गर्नेछ। पुल ईको यो म्याच राति 10:30 सुरु हुनेछ। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा, र अब प्रस्तुत गर्न लागिरहेका छौँ हिन्दी चलचित्रका गीतहरू। पहिले सुन्नुहोस् चलचित्र चोरी चोरीबाट लता मङ्गेशकरको आवाजमा शब्द रहेको छ हर्षद जयपुरी अनि सङ्गीत शङ्कर जयकिसानको।

अब सुन्नुहोस् अघिल्लो गीत चलचित्र सिआइडीबाट आशा भोसले शमशद बेगम अनि मोहम्मद रफीको आवाजमा र यस गीतमा शब्द रहेको छ मजरुको अनि सङ्गीत ओपी नैयारको।

0: नमस्ते आदरणीय श्रोता, बोल्छ च्याबारी सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा सर्वप्रथम म च्याङ्गाको करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले च्याबारी अन्तर्गत च्यामा लाग्ने विभिन्न रोगहरू अनि यसका निवारणहरू साथै अन्य अन्य विषयहरूमा अतिथिलाई निम्ताउने गरेको छ भने आज हामीले मिरिक निवासी श्री आजम प्रधानज्यूलाई हामीले हाम्रो सभामा निम्ताइसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्कार।
0: यहाँले चाहिँ आज हामीलाई के बताउनुहुन्छ भनेदेखि वर्षियाममा चिया गाछको हेरचाह यस विषयमा बताउनुहुन्छ।
1: नमस्कार च्याङ्गोजू, आज फेरि केही समय पश्चात बोल्छ चियाबारी कार्यक्रममा तपाईँले निम्ताउनु भएकोमा म आभार प्रकट गर्दै तपाईँको प्रश्नहरूको विस्तारपूर्वक जवाब दिन गइरहेको छु। आज बोल्छ चियाबारी कार्यक्रममा अतिथिको रूपमा निमन्त्रण गर्नुभएकोमा हार्दिक व्यक्त गर्न फेरि पनि चाहन्छु र आजको कार्यक्रमको विषयवस्तु रहेको छ वर्षायाममा चिया गाछको हेरचाह अर्थात् केयर अफ टी बुस ड्युरिङ रेनी सिजन बारे भन्नु पर्दा हिउँदको याममा भन्दा वर्षायाममा चिया गाछलाई अधिक मात्रामा हेरचाह गर्नुपर्छ। हिउँद याममा त जमिन सुक्खा हुन्छ, यसले गर्दा चिया गाछमा किटपतङ तथा हानिकारक जीवनहरूको आक्रमण अत्यन्तै न्यून अथवा कम हुन्छ। तर वर्षायाममा पानीको मौसम रहेको हुँदा चियाबारीमा झार जङ्गल अधिक मात्रामा फैलन थाल्छ। यसरी झार जङ्गल बढ्न थालेपछि चियाबारीमा विभिन्न प्रकारको हानिकारक किटपतङ तथा हानिकारक जीवाणुहरू अधिक मात्रामा फैलिन थाल्छ। यस्तो अवस्थामा चिया गाछमा विभिन्न प्रकारको रोगहरू लाग्न थाल्छ। उसरी नै वर्षायाममा अधिक वर्षा भएको खण्डमा चिया गाछमा पानी जम्मा भएको अवस्थामा चिया वृद्धिको गतिमा ह्रास आउँछ, जसको कारण चिया उत्पादनमा कमी आउँछ। यस्तो अवस्थामा चिया उद्योगमा दुर्गामी असर पर्न जान्छ। यस्तो अवस्थामा विभिन्न उपायहरू अप्नाएर चिया गाछलाई रोगहरूबाट निवारण गर्न सकिन्छ। वर्षामा विशेष गरेर चियाबारीमा झार जङ्गल अधिक मात्रामा फैलिएर चिया गाछमा चियाको हरिया पत्ता सप्रेर फैलन सक्दैन, जसको कारण चिया उत्पादन ह्रास आउँछ। उसरी नै वर्षायाममा पानी पर्न थालेपछि चियाको हरिया पातहरूमा विभिन्न प्रकारको रोगहरू लाग्दछ, जसको कारणले चिया उत्पादनमा कमी आउँछ र चिया उद्योगलाई गहिरो असर पर्छ। वर्षायाममा चियाको गाछमा लाग्ने विभिन्न रोगहरू मध्ये ब्लिस्टर ब्लाइट भनिन्छ, अर्को हेलोपेटिस भनिन्छ, एकदम यो चर्चित रोगहरू हो है, थिप्स, ग्रिन फ्लाई। बर्खामा पानी मात्रै पर्छ भन्ने पनि छैन है, बुझिराख्नुहोस्। र पानी परेको परे केही दिन अधिक मात्रामा घाम लागेको खण्डमा अथवा सुकौरो भएको अवस्थामा चाहिँ गाछको पातमा रेड स्पाइडर भन्ने रेड स्पाइडर मिट्स पनि भनिन्छ, रोग लागेर गाछका पातहरू सुकेर झर्छ, रातै पहिले भएर सुकेर झर्छ। उसरी नै वर्षायामकै समयमा असिना पानी अधिक परेको खण्डमा पनि चिया उद्योगलाई ठुलो नोक्सानी पुग्दछ। यसै कारण वर्षायाममा धेरै प्रकारको रोगहरू चिया गाछलाई लाग्दछ र यस्तो अवस्थामा चिया गाछको हेरचाह गर्न अधिक ध्यान दिनु पर्दछ।
0: र आदमजी, अहिले भर्खरै भन्नुभयो कि वर्षायाममा अधिक वृष्टि भएको खण्डमा है चिया गाछको फेदमा पानी जमिएको खण्डमा चिया उत्पादनमा कमी आउँछ भन्ने विषयमा त विस्तृत जानकारी गराइदिइहाल्नु भयो भनौँ न है।
1: हजुर।
0: त यस्तै प्रकारले वसन्त पञ्चमी अर्थात् विशेष गरी फेब्रुअरी महिनादेखि त बर्खा लाग्यो भन्ने अब चलन पनि छ नि होइन, तर फरवरीदेखि अप्रेल महिनासम्म चाहिँ कोही बेला पानी नपरेर सुकौरो पनि लाग्छ, निवारण कसरी गर्न चाहिँ सकिन्छ होला?
1: च्याङ्गोजी, यो अब तपाईँले अहिले वर्षायामको कुरामा एकदमै महत्त्वपूर्ण प्रश्न राख्नुभयो। वर्षायाममा त आकाशबाट पानी त पर्छ, सबैलाई थाहा छ है। वर्षायाममा पानी नआएको खण्डमा सुकरो लागेर वातावरण नै असन्तुलित बनी पर्यावरणको हिसाब किताब नै तहस नहस हुन्छ। यस्तो प्रकारको विपरीत परिस्थिति पनि वर्षायाममा अधिक वर्षा भएको खण्डमा पनि जताततै पानी पानी हुँदछ। यस्तो अवस्थामा चिया कमानमा सही ढङ्गमा नालीको प्रबन्ध नभएको खण्डमा चिया गाछमा पानी जमिएर चियाको मुनाहरू निर्धारित रूपमा वृद्धि हुन सक्दैन र चिया उत्पादनमा चियाको कमी आउँछ। यस्तो अवस्थाबाट चिया उद्योगलाई बचाउन हिउँदको समयमा चिया गाछको प्रत्येक सेक्सन सेक्सनमा सही ढङ्गमा ठाडो र तेर्सो नालीहरू व्यवस्थित मिलाएर खन्नु पर्दछ। करिब 1 फुट चौडाइ र 1.5 फुट गहिराइ भएको नाली सही नापजोक गरेर हिउँदको समयमै खनेर ठिक राख्नुपर्छ। चिया कमान बीच खनेको नालीलाई समय समयमा विशेष रूपले हेरचाह गर्नुपर्दछ। कमान बारी बीचमा खनेको नालीमा विभिन्न प्रकारको झारपात नकुहिने पदार्थहरू थुप्रिएको खण्डमा वर्षायाममा परेको पानी सहजै बगेर जान नसक्दा ती पानी

0: चियाको गाछको फेदमा जम्मा हुन जान्छ। यस्तो अवस्थामा चियाको गाछमा चाहिएभन्दा अधिक पानी जमिएको खण्डमा हरिया गाछका मुनाहरूको वृद्धिमा रोग लाग्छ र चिया उत्पादनमा ह्रास आउँछ। र अब त्यो जुन चियाको गाछ पनि जमेको पानी हुन्छ वाष्पीकरणको सहायताले कति त फ्याँक्छ र पनि एकदमै अधिक भयो भने सक्दैन र चिया उद्योगलाई ठुलो असर पर्छ। चिया कमानमा नाली बनाउँदा पहाडी भेगमा विशेष गरेर सोझो र ठाडो नाली खन्नु हुँदैन। अब सोझो सिधा र ठाडो नाली चाहिँ खन्नु हुँदैन किनभने पहाडी भेगमा चिया कमान डाँडा र खोल्सा भएकोले पहाडी भेगमा पानी बग्ने नाली खन्दा आधा जुन यस्तो मतलब जुन आकारको बुझ्नुहोस् न है आकारको रूपले नाली खन्नु पर्दछ जसको कारणले अग्लो ठाउँमा भएको चिया गाछलाई चाहिने जैविक तथा रासायनिक मलहरू सोझै बगेर जान पाउँदैन र अर्धा चन्द्रकार नाली भएकोले माथिबाट बगेर आएका पानीहरूले चिया गाछलाई चाहिने रासायनिक पदार्थ तथा जैविक पदार्थहरू चिया गाछको जरामै बस्न सक्छ जसको फाइदा चिया गाछलाई चाहिने पदार्थको कमी हुँदैन। तर पहाडी भेगको चियाबारीमा सोझो ठाडो र सोझो तेसो नाली बनाएको खण्डमा चिया गाछमा लागेको मल लगाएको मल तथा फर्टिलाइजरहरू सबै बगेर जान्छ र चिया गाछले सही हिसाबले मल जैविक पदार्थ र खनिज लवणहरू प्राप्त गर्न सक्दैन। विभिन्न प्रकारका रोगहरू लाग्ने सम्भावनाहरू अधिक रहन्छ र चिया उत्पादनमा कमी आउँछ।
1: हजुर हजुर त आदरजी अहिले भर्खरै भन्नुभयो कि वर्षायाममा अधिक वृष्टि भएको खण्डमा चिया गाछको फेदमा पानी जमिएको खण्डमा है चिया उत्पादनमा कमी आउँछ भन्ने विषयमा त विस्तृत जानकारी दिनुभयो होइन। त यस्तो प्रकारले वसन्त पञ्चमी अर्थात् विशेष फरवरी महिनादेखि त बर्खा लाग्यो भन्ने चलन पनि छ होइन। तर फरवरीदेखि अप्रेल महिनासम्म कोही बेला पानी नपरेर सुकरो पनि लाग्छ है
0: हजुर
1: र त्यस अवस्थामा पनि चिया गाछलाई विभिन्न प्रकारको रोग लागेको हामी देख्छौँ
0: होइन।
1: र त्यस अवस्थामा चिया गाछलाई चाहिँ कसरी हेरचाह गर्न चाहिँ सकिन्छ होला
0: जो हामीले बर्खायाम अथवा बर्खाभन्दा वसन्त पञ्चमीदेखि नाग पञ्चमीसम्मको समयलाई मान्दै आएका छौँ। वसन्त पञ्चमी नाग पञ्चमीको समय भनेको फरवरी महिनादेखि अगस्त महिनासम्मको समयलाई मानिन्छ। केही वर्ष यता फरवरी मार्च र अप्रेल महिनामा पहाडी भेगमा पानी नपरेर सुक्खा लागेको हामीले देखिरहेका छौँ। वर्षायाम भए तापनि मार्च अप्रेल महिनामा आकाशबाट पानी नपरेको अवस्थामा पहाडी भेगमा पनि निकै गर्मी हुन थालेको छ। यस्तो अवस्थामा चिया गाछको जराले बोटलाई चाहे जति पानी नपाएको खण्डमा कतिपय चिया गाछहरू सुकेर जाने गर्दछ। यस्तो अवस्थामा खोला खोल्सीबाट उपलब्ध पानीहरू पाइपको सहायताले तानेर चिया गाछलाई पानी दिनुपर्दछ। कृत्रिम ढङ्गमा चिया गाछलाई सुक्खा याममा पानी दिने प्रविधिलाई इरिगेसन भनिन्छ। पाइपबाट ल्याएको पानी चियाबारीमा सेक्सनमा स्प्रिङ्कल अथवा फिरफिरेको सहायताले पानी दिएर गाछ भएको जमिन भिजाएर चिया गाछको बचाउ गर्न सकिन्छ। यो भयो खोल्सा खोचीबाट पानी उपलब्ध भएको अवस्थामा चिया गाछलाई हेरचाह गर्ने तरिका। तर सबै ठाउँमा इरिगेसनको गर्ने पानी उपलब्ध नहुँदा गाछ मरेर जान्छ नत्र गाछमा पानीको अभावमा सिन्दुरे रोग लाग्छ जसलाई कमानमा रेड स्पाइडर रोग भनेर पनि भन्ने गरिन्छ। यो रोग विशेष गरेर बिहानी पख झुल्किएको सूर्यको किरण सोझै गाछ चियाको गाछमा पर्ने क्षेत्रमा अधिक देखिन्छ जुन क्षेत्रलाई सनफेस एरिया अथवा सूर्यमुखी क्षेत्र भनिन्छ। यस्तो क्षेत्रमा चियाको खेती गर्दा विशेष गरेर रेड स्पाइडर रोग लाग्ने अधिक चान्स हुने हुनाले यस्ता ठाउँमा पानी उपलब्ध नभएको खण्डमा रोग रोकथामको निम्ति माइक्रोसुल नामक एउटा रासायनिक दबाई हो औषधि बेला बेलामा छिट्किनु पर्छ जसको प्रयोगले पातमा सिन्दुरे रोग अथवा रेड स्पाइडर रोगबाट गाछलाई चिया गाछलाई जोगाउन सकिन्छ।
1: हजुर हजुर त आदमजी तपाईँले भन्नुहुँदै थियो कि वर्षायाममा अधिक वर्षा अथवा हुस्सुको कारण ब्लिस्टर रोग लाग्छ भनेर
0: हजुर
1: थियो नि है त यो कस्तो रोग हो अनि यसको उपचार चाहिँ कसरी गर्न सकिन्छ?
0: हजुर चामलजी यो वर्षायाममा लाग्ने यो एउटा मुख्य रोग चिया गाछमा लाग्ने विभिन्न प्रकारको रोगमा चाहिँ यो एउटा मुख्य रोग हो जसमा ब्लिस्टर ब्लाइट रोग यो रोग वर्षायाममा अधिक हुस्से लाग्छ नि एकदमै हुस्से मात्रै भइरहन्छ लागेर सिमसिमे पानी परिरहेको अवस्थामा पहाडी भेगमा चिया गाछको हरियो पातमा ब्लिस्टर ब्लाइट रोग लाग्ने गर्दछ जसको कारण पातमा सेतो सेतो फोका जस्तो आकृति देखिन्छ। केही दिनपछि घाम लाग्दा त्यो कालो भएर चिया गाछको पात नष्ट हुन थाल्छ र चिया उत्पादनमा कमी हुन थाल्छ। यस्तो रोग लागेको खण्डमा कप्पर र एमओपीको झोल कप्पर यो रासायनिक पदार्थ र एमओपी 40

0: फर्टिलाइजर को झोल बनाएर चाहिँ त्यो रोगी घाँसलाई छिटकेर ब्लिस्टर ब्राइट रोगबाट चिया घाँसलाई जोगाउन सकिन्छ। यस्तै रोग निवारण गर्ने अन्य औषधहरू पनि छन् जसलाई सितार र एमओपी अथवा कन्ट्रोल र एमओपीको झोल बनाएर रोगी घाँसमा छिर्किदिए ब्लिस्टर ब्राइट रोगबाट चिया घाँसलाई जोगाउन सकिन्छ।
1: हजुर हजुर, त वर्षयाममा चियाको मुनामा नि एक प्रकारको हरियो किटपटङले पनि संक्रमण गरेको हामी देख्छौँ है, चियाको मुनाहरूलाई चाहिँ नष्ट गरेको पनि हामी देखिन्छ नि। यस्ता किटाणुहरूलाई चाहिँ के भनिन्छ अनि यसको रोकथाम चाहिँ कसरी गर्न चाहिँ सकिन्छ होला?
0: हजुर, वर्षयामको समयमा चिया कमानको हरिया चियाका मुनाहरूमा हरिया खाली त्यो जस्तो पातमा त्यो नदेख्ने हरियो हुन्छ त्यही कलरको अनेकौँ किटपतङहरू उडिरहेको देखिन्छ। यस्तो किटपतङले चियाको गाछमा पलाएका कलिला मुनाहरू खाएर नष्ट गरिदिन्छ जसको कारण चिया उत्पादन कमी आउँछ। त्यस्ता किराहरूले चियाका कलिला मुनाहरू खाएर नष्ट मात्र गर्दैन, कतिपय किराहरूले चियाको मुनासँगै पलाएको सुइरोमा पसेर जाल निर्माण गरेर चियाको गाछमा हरिया मुनाहरू बढ्न पाउँदैन र चियाको मुनाहरू कक्रिएर वृद्धि हुन सक्दैन। चियामा लाग्ने यस्ता किरा ग्रीन फ्लाई पनि भनिन्छ, साथै यस्तै प्रकारको अर्को किरालाई थिप्सो नि भनिन्छ, फेरि दुई खालको हुन्छ त्यस्तै त्यस्तै। यिनीहरूदेखि चियाको हरिया मुनाहरू जोगाउन वर्षामा बेला बेलामा चियाको गाछमा फिप्रोनिल थियोमी एक्सन जस्ता कीटनाशक औषधिहरू छिटकेर ग्रीन फ्लाई र थिप्स जस्ता हानिकारक किटाणुहरू नष्ट गरेर चियाको मुनाहरूलाई जोगाउन सकिन्छ।
1: वर्षायाममा नि पहाडी भेकमा हेलेपेटिस यस चियाको गाछमा लाग्छ भनौँ न है।
0: हजुर,
1: र यो कस्तो रोग हो अनि यसको निवारण कसरी गर्न चाहिँ सकिन्छ सुविस्तारमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस्।
0: हुन्छ सोच्याङ्गजी, अब वर्षायाममा चिया गाछमा लाग्ने अर्को रोग हेलेपेटिस हो जो किराको आक्रमणबाट लाग्ने रोग हो। हेलेपेटिस किट पतङ ले चियाको गाछमा पलाएको नरम मुना र सुइरोलाई आक्रमण गर्छ, जो अघि मैले ग्रिन थिप्स र ग्रिन फ्लाईको कुरा गरे त्यस्तै प्रकार। तर यो त्योभन्दा डेन्जर हो फेरि। हेलेपेटिसको ले पातका नरम भागमा सबैभन्दा पहिला ठाउँ ठाउँमा त्यसले मुख गाडेर सासानो छेद छेन्द्र बनाइदिन्छ। यसरी हरिया पातको माथिल्लो नरम भागमा यसरी आक्रमण गर्दा पातमा त्यसले टक्सिन पनि छर्छ। अब टक्सिन छरेपछि पोइजन भइहाल्यो, त्यसपछि त्यसले नरम पातमा भएका रसहरू सजिलैसँग चुसेर पातलाई कालो बनाइदिन्छ र पातको मुनिलो भाग पनि पर्णहरित भिन कोरोफिल भिन बनाइदिन्छ र फुस्रो देखिन थाल्छ। हेलेपेटिसको आक्रमण भएको चियाको हरिया मुनाहरू बिस्तारै डढेर गाछको पत्ती आउने अथवा पलाउने भाग कालो हुन थाल्छ र चिया गाछले नयाँ मुनाहरू दिन छोड्छ र चिया उत्पादनमा कमी आउँछ। चिया गाछमा लाग्ने हेलेपेटिस रोग पनि चिया उद्योगको निम्ति अत्यन्तै हानिकारक रोग हो। हेलेपेटिस रोग निवारणको निम्ति प्रथम त रोग लागेको गाछबाट रोगी पातहरूलाई लिमिटन्नै पारेर टिप्नु पर्छ। यसो गर्दा सबै रोगी पात टिप्न नसकेको खण्डमा हल्का स्किप सिकलले एकदम हल्का स्किप गरेर माथिपट्टिको टुप्पा उडाइदिनुपर्छ र रोगी पातहरूलाई हटाउनु पर्छ। त्यसपछि गाँसलाई हेलेपेटिस रोग मुक्त गर्न थियोमी थिक्सिन मेक्सिमा एक्स्ट्रा बायोफिटिन हेमिक्लोप्टिड जस्ता कीटनाशक छिट्किनुपर्छ। यसरी चिया गाछमा लाग्ने हेलेपेटिस जस्ता रोगहरूलाई चिया गाछलाई स्वस्थ राख्न सकिन्छ। र अर्को कुरा पनि यहाँ म जानकारी गराउँदैछु, यहाँ जुन मैले यहाँनिर केमिकलहरूको कुरा गरेँ यो केमिकलहरू चाहिँ भारत सरकारबाट गभर्मेन्टबाट अथराइज छ टिकाटरलाई। अब योहरू रोगहरू हटाउनुलाई चाहिँ पहिला चाहिँ थायाडिन विभिन्न प्रकारको एकदमै हार्ड औषधिहरू छर्किन्थ्यो, त्यसलाई चाहिँ मतलब त्यसलाई छर्नु निषेध गरेको छ र यो चाहिँ एकदमै मिनिमम पोइजन हुने कारणले गर्दाखेरि चाहिँ यो
1: अनुमोदित गरिएको छ भनौँ न है। त आजमज्यू, तपाईँले वर्षायाममा चिया गाछ हेर्चाबारे जानकारी गराउँदै वर्षायाममा लाग्ने विभिन्न रोगहरू अनि यसको निवारणबारे त बताइदिइहाल्नु भयो भनौँ न है।
0: हजुर हजुर हजुर,
1: त यसको अतिरिक्त वर्षायाममा चिया गाछलाई हेरचाहमा ध्यान दिनुपर्ने विशेष अरू कुराहरू पनि छन् कि?
0: हजुर, त्यहाँबाट वर्षायाममा चिया गाछलाई लाग्ने विभिन्न रोगभन्दा पनि खतरा त वर्षायाममा चिया बारीमा पलाउने हानिकारक झार जङ्गल हो जसको कारणले चिया खेतीको लागि सबैभन्दा ठुलो चुनौती बनेको। जब बर्खा सुरु हुन्छ तब चिया बारीमा विभिन्न प्रकारका अचाहिँदो झार जङ्गल बढेर गाछलाई छोपिदिन्छ जसको कारणले चिया गाछले चियाको मुनाहरू कम दिन थाल्छ। किनभने चियाबारीमा जङ्गल बढेको अवस्थामा चिया गाछले खाने मल जल झार
1: सबै
0: जङ्गलले खाइदिइहाल्छ जसको कारण चिया गाछले भने जस्तो मलजल पाउँदैन र गाछले भने जस्तो हरिया चियाको मुनाहरू दिन सक्दैन। यस्तो अवस्थामा चिया उत्पादनमा ह्रास आउँछ। यसको साथै चियाबारीमा पलाउने खराब झारहरू जस्तै भैँसे झार कुरो झार मेक

0: को कारणले कम विषादीयुक्त हर्बिसाइड जो चाहिँ अहिले ग्लाइसिल भन्छ त्यसलाई मात्रै हामीले असाइज गरेको छ जस्ता झार जंगल नाशक विषादी स्प्रे गर्नुपर्छ साथै गाछमाथि पलाएका झार जंगललाई म्यानुअल ढङ्गमा हटाउनुपर्छ मतलब मिसिनहरूले होइन हातले नै हटाउनु पर्छ कतै कतै अधिक झार जंगल भएको ठाउँमा ग्लाइसिल र 240 जस्ता हर्मोनको मिश्रण बनाएर स्प्रे गरेर पनि चियाबारीको झार जंगल नियन्त्रण गरेर चियाबारीलाई सही हिसाबले जोगाउन सकिन्छ विषादीजनको कारणले सरकारले 240 जस्ता विषादी औषधिलाई भने रोक लगाएको पनि जानकारी गराउन चाहन्छु पहाडी भेगको चिया कमानमा चियाबारीमा झार जंगल सफा गर्नु चुनौती बनेको छ किनकि पहाडको चिया कमानमा पुरुष श्रमिकहरूको उपस्थिति अत्यन्तै न्यून कम रहेकोले सिक्कलले फडाई गरेर झार जंगल नियन्त्रण गर्नु त्यति सहज नभएकोले आजकल झार काट्ने मिसिनद्वारा पनि झार जंगल नियन्त्रण गरिन्छ पहाडी क्षेत्रको चिया कमानमा झार जंगल नियन्त्रण गर्दा मिसिन प्रयोगले नकारात्मक प्रभाव चिया उत्पादनमा पर्ने सम्भावना अधिक रहन्छ किनकि मिसिनद्वारा झार जंगल फडाइ गर्दा मिसिनमा लगाएका नाइलनका डोरीले झार काट्नु साथै चिया गाछको फेदमा लागेर फेदको बोक्रालाई पिल्साउन सक्ने सम्भावना रहने हुनाले मिसिनको प्रयोग त्यति उचित होइन तथापि चिया बारीको जंगल नियन्त्रण गर्ने पर्ने हुनाले मिसिनको प्रयोग गरे पनि निकै होसियारीसँग गर्न पर्छ श्रमिकहरूले साधारण ढङ्गमा हँसिया अथवा सिक्कलले फडाइ गर्नु सबैभन्दा उत्तम हो साधारण ढङ्गमा फडाइ गर्दा गाछमाथिको झारहरू पनि एकैचोटि हटाउन सकिन्छ त मसिनले फडाइ गर्दा गाछमाथिको झार सफा हुँदैन यसैले जति सक्दो मरद श्रमिकहरूलाई फडाइ गराएर चिया बगानको जंगल नियन्त्रण गरे चिया उत्पादनमा वृद्धि गराउन सकिन्छ
1: त आजन्जो अन्तमा नि बसियाममा चिया गाछको हेरचाह गर्ने बारेमा धेर थोर जानकारी गराउनु भयो है
0: हजुर हजुर
1: र बसियाममा चिया गाछलाई हेरचाह गर्ने अरू पनि त केही कुराहरू छ कि छैन है अनि छ भने हाम्रो श्रोताहरूलाई बताइदिनुहोस्
0: हजुर अब यो अन्त अन्तमा आइपुगेछौँ हामी कार्यक्रमको सिङ्गोजू अहिलेसम्म मैले बर्सियाममा चिया गाछलाई लाग्ने विभिन्न किटपतङको आक्रमण र निवारण साथै झार जङ्गल नियन्त्रणबारे बताइसके यी त भए चिया गाछलाई हानि पुर्याउने कारकहरूको विषयमा अब झन् बर्सियाममा चिया गाछको हेरचाह गर्दा गर्नुपर्ने मुख्य काम चाहिँ चिया गाछलाई सही समयमा दिनुपर्ने मलजल हो विशेष गरेर चिया गाछ पनि एक सजीव वनस्पति हो यसलाई पनि समय समयमा बाँच्नको निम्ति खानेकुरा चाहिन्छ मानिसले जस्तै त्यसैले बर्सियाममा सुरु भएपछि विशेष गरेर मे महिनातिर कन्भेन्सनल अथवा अर्ध जैविक चिया खेती गरिने चिया कमानतिर मल चिया गाछको फेदमा हालिन्छ मल अथवा फर्टिलाइजर गाछमा हाल्दा पहिला चिया गाछ वरिपरि पलाएका झार जङ्गल सफा गरेर मात्रै मल हाल्नुपर्छ कन्भेन्सनल चिया खेतीमा युरिया एमओपी रक फस्फेट एसएसपी जस्ता फर्टिलाइजर लगाउनुपर्छ यसको साथै चिया उत्पादन बढाउन युरिया र एमओपीको झोल बनाएर गाछमाथि फोलियर स्प्रे पनि गर्नुपर्छ यसरी पहाडी क्षेत्रको चिया कमानतिर मलजल गरिन्छ भने यसरी मलजल कोही चिया कमानमा मे र अगस्त महिना दुईपल्टमा गर्ने चलन पनि छ तथापि प्राय जस्तो चिया कमानमा मल महिनाभित्र एकपल्ट मलजल गर्ने चलन छ जैविक चिया खेती गर्ने चिया कमानमा भने वर्षामा सुरु भएपछि पहिलो आकाशको पानी परेपछि गाई बाख्रा तथा कम्पोस्ट मलहरू चियाको गाछको फेदमा झार नपलाई लगाउने गरिन्छ यसरी पहाडी भेगमा चिया कमानहरूमा चिया उत्पादन गर्नको निम्ति यस्ता विभिन्न उपायहरू अप्नाएर चिया गाछको हेरचाह गरिन्छ समग्रमा भन्नुपर्दा वर्षामा चिया गाछको हेरचाह गर्दा गाछलाई चाहिने पौष्टिक मलहरूदेखि लिएर गाछमा लाग्ने विभिन्न प्रकारको किटाणुहरूलाई रोकथाम गर्ने कुरामा ध्यान दिनुपर्छ
1: हामीले यो कुरामा चाहिँ विशेष ध्यान दियो भने चाहिँ चिया गाछको सुरक्षा
0: गर्न सक्छौँ
1: भनौँ न है
0: हजुर
1: श्रोत आज हाम्रो सभामा यहाँ आजम प्रधानज्यू आउनुभयो र वर्षामा चिया गाछको हेरचाह कसरी गर्न सकिन्छ यस विषयमा खुलस्त पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय भइगएकोले यहाँ आजमजीलाई बिदा दिइरहेछौँ हवस् त नमस्ते
0: नमस्कार
1: र श्रोता आउनुहोस् अब हामी के छन् गीत सुनेर रमाइलो गरौँ
2: सुन तल गैरी टारमा मेला लाग्या छ रे नि

नमस्कार श्रोता, यति मिठो गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को आइतबार फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

रेडियोबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले श्री जङ्ग याक्थुङ सक्तिम फोजुम्बोप्रति यसको 46 औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले आफ्नो सन्देशमा संस्थाले दशकौँदेखि लिम्बू सम्पदा, भाषा र सांस्कृतिक परम्पराको संरक्षण र प्रबन्धनमा बहुमूल्य योगदान दिँदै आएको बताउनुभयो। यसले आफ्नो समर्पित प्रयासलाई निरन्तरता दिने र आगामी वर्षहरूमा अझ ठूलो उचाइ हासिल गर्ने उहाँले विश्वास पनि व्यक्त गर्नुभयो। मुख्यमन्त्रीले यसको निरन्तर सफलता र समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा अर्थपूर्ण योगदानको कामना पनि गर्नुभयो। सिक्किम सरकारको भवन आवास तथा श्रम विभागका मन्त्री भीमहाङ लिम्बुले हिजो याङथाङ निर्वाचन क्षेत्रको नवनिर्मित ग्राम पञ्चायत एकाइ भवनको उद्घाटन गरी स्थानीय नागरिकहरूलाई हस्तान्तरण गर्नुभयो। औपचारिक उद्घाटनपछि मन्त्रीले नवनिर्मित जिपियु भवनको विस्तृत निरीक्षण गरी नयाँ भवन सफलतापूर्वक सम्पन्न भएकामा जिपियुका पञ्चायत प्रतिनिधिहरू र कर्मचारीहरूलाई हार्दिक बधाई दिँदै जमिनी तहमा जनताको सेवा गर्ने उनीहरूको निरन्तर प्रतिबद्धताको प्रशंसा गर्नुभयो। मन्त्रीले सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्व र समर्थनको प्रशंसा गर्दै क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो। क्षेत्र विधायक एवं मन्त्री छिरिङ टी भुटियाको नेतृत्वमा गेजिङ जिल्ला प्रशासनले सिङ्लिताम गाउँमा पहिरोबाट प्रभावित 25 परिवारलाई क्षतिपूर्ति रकम आज हस्तान्तरण गरेको छ। मन्त्रीले गेजिङका जिल्लापाल लगायत सम्बन्धित अधिकारीहरूको टोलीसँगै प्रभावित परिवारको घर दैलोमा पुगी राज्य सरकारको प्राकृतिक प्रकोप सम्बन्धी प्रावधान अन्तर्गत क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गर्नुभएको छ। मन्त्रीले प्रभावित गाउँलेहरूलाई भेटघाट गरी राज्य सरकारबाट निरन्तर सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। उहाँले प्रभावित परिवारहरूको पुनर्वासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको र कुनै पनि प्रभावित परिवार यस प्रक्रियाबाट नछुट्ने बताउनुभयो। मन्त्री श्री भोटियाले मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रभावित परिवारहरूको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको जानकारी गराउँदै सरकारका तर्फबाट सम्भव भएसम्म सबै प्रकारको सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो। विशेष ओलम्पिक भारत एसओबी सिक्किम च्याप्टरले आज विशेष ओलम्पिक अभियानसँग सम्बन्धित परिवार र व्यक्तिहरूमा स्वास्थ्य जागरूकता र कल्याण प्रवर्धन गर्ने उद्देश्यले गान्तोक तादोङमा पारिवारिक स्वास्थ्य जागरूकता कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा बौद्धिक दिव्याङ्ग व्यक्तिहरूको समग्र कल्याणलाई समर्थन गर्न पारिवारिक संलग्नता, स्वास्थ्य जागरूकता र नियमित हेरचाहको महत्त्वलाई प्रकाश पारिएको थियो। यस पहलले परिवार र सरोकारवालाहरूलाई एकसाथ आउने, जागरूकता बाँड्ने र सामुदायिक समर्थनलाई बलियो बनाउने अवसर प्रदान गरेको छ। लागु पदार्थ मुक्त समाज अभियान अन्तर्गत वी राइज फाउन्डेसन सिलगढी र डिएस ट्रेडरद्वारा आज 10 किलोमिटर म्याराथनको आयोजना गरियो। म्याराथनको मुख्य उद्देश्य युवा र आम जनतामा लागु पदार्थ मुक्त समाजबारे जागरूकता जगाउनु र स्वस्थ जीवनशैली प्रवर्धन गर्नु रहेको थियो। 36 औं बटालियन सशस्त्र सीमा बल गेजिङका कर्मचारीहरूले स्थानीय नागरिकहरूसँग म्याराथनमा सक्रिय रूपमा भाग लिए। कार्यक्रमले जनमानसमाझ लागु औषध मुक्त समाज स्वस्थ समाजको सन्देश सफलतापूर्वक पुर्याएको छ। सिक्किम सरकारको आयुष विभागको प्रतिनिधित्व गर्ने टिम आयुषले आज विश्व फिजियोथेरापी दिवसका अवसरमा अखिल सिक्किम फिजियोथेरापी कल्याण सङ्घद्वारा आयोजित फुटसल प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। प्रतियोगिताले पशुपालन, स्वास्थ्य तथा परिवार कल्याण, आयुष र स्वास्थ्य सेवासँग सम्बन्धित अन्य सेवाहरू लगायत स्वास्थ्य सेवा पारिस्थितिक प्रणालीका विभिन्न क्षेत्रका कर्मचारीहरू अनि चिकित्सा तथा सम्बद्ध स्वास्थ्य सेवा पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूलाई एकसाथ ल्याएको छ। यस पहलले स्वास्थ्य सेवा कर्मचारी र विद्यार्थीहरूलाई खेलकुदमा संलग्नता, टोली कार्य, भाइचारा र आफ्नो व्यावसायिक जिम्मेवारीभन्दा बाहिर स्वस्थ सहभागिताको भावनालाई बढावा दिने मञ्च प्रदान गरेको छ। सिक्किम पुलिस फुटबल टोलीले हिजो एसएफएए डिभिजन एस लिग 2026 को खेलमा गान्तोक हिमालयन एससी विरुद्ध 4-0 को सहज जित हासिल गर्यो। सुरज छेत्रीले 10 औं मिनटमा गोल गर्दै सुरुवात गरे भने प्रनिल गुरुङले 26 औं मिनटमा अग्रता दोब्बर बनाए। ब्रेकपछि जोन छिरिङ लेप्चाले 72 औं मिनटमा 2 गोल गरे। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार।
सिक्किम पुलिस फुटबल टोलीले हिजो एसएफए ए डिभिजन एस लिग 2026 को खेलमा गान्तोक हिमालयन एससी विरुद्ध 4-0 सहज जित हासिल गर्यो। सुरज छेत्रीले 10 मिनटमा गोल गर्दै सुरुवात गरे भने प्रनिल गुरुङले 26 मिनटमा अग्रता दोब्बर बनाए। ब्रेकपछि जोन छिरिङ लेप्चाले 72 मिनटमा 2 गोल गरे। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार।

भारतीय कार्यक्रम रिले गरेर सुनाउने छ। भोलिको हाम्रो बिहानीको सेवा आरम्भ हुनेछ बिहान 6:25, 6:30 सुन्नुहुनेछ अर्चना कार्यक्रम ईश्वर सर्वोपरि छन् भन्ने विषयमा एक चिन्तन। 7:05 शुभ प्रभात, 7:15 नेपाली भजन, 8:30 कथा सफलताको, 8:40 नेपाली लोकगीत, 8:45 सन्दर्भ, 9:30 मार्गदर्शन, 10:02 हेलो खरसाङ, 10:30 हाम्रो सरोकार, 11:30 बङ्गला कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसरी नै भोलिको दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4:00 विज्ञान दर्पण, यसपल्टको विज्ञान दर्पणमा पर्यावरणविद भरत प्रकाश राईको अन्तर्वार्ता सुन्न हुनेछ, विषय रहनेछ वन्यजीव संरक्षण, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ। भोलि बेलुका 5:05 प्रस्तुत गर्नेछौँ फौजी श्रोतहरूको निम्ति कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:00 कार्यक्रम लोकलहरी, 7:15 सुरसङ्गम, 7:45 भुटानी कार्यक्रम, राति 8:00 युवावाणी, 8:30 समाचार एकांशको प्रस्तुति चर्चा चौधरी सुनाउनेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पोटलाइट, 9:30 पब्लिक स्पिक, अनि राति 10:00 विविध भारतीको कार्यक्रम आजका फनकार सुनाउनेछौँ। श्रोतागण, यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। मौसम विभागको जानकारी अनुसार उत्तरी हिमाली क्षेत्र, सिक्किम लगायत पश्चिम बङ्गालको केही जिल्लाहरू दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार, कुचबिहार साथै अन्यान्य क्षेत्रमा सामान्य वर्षा हुने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङलाई, र अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार।

यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। रक्षा मन्त्री राजनाथ सिंहले देशको सुरक्षाका लागि युद्धपोत र जहाजहरूको निर्माणमा आत्मनिर्भरतालाई आवश्यक बताउनु भएको छ। आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। खरसाङका विधायक सोनम लामाले डाउहिल स्थित प्रेसिडेन्सी विश्वविद्यालयको नवनिर्मित क्याम्पसको भ्रमण गरी स्थलगत निरीक्षण गर्नुभएको छ। जिटिए अन्तर्गतका कन्ट्र्याक्चुअल कर्मचारीहरूले अप्रेल महिनादेखि रोकिएको तलब भुक्तानीमा सहयोग गरेकोमा दार्जिलिङका सांसद राजु विष्टप्रति आभार व्यक्त गरेका छन्। पश्चिम बङ्गालमा आगामी केही दिन वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंहले देशको सुरक्षाका लागि युद्धपोत र जहाजहरूको निर्माणमा आत्मनिर्भरतालाई आवश्यक बताउनु भएको छ। उहाँले भारतलाई प्रमुख जहाज निर्माण केन्द्रमा रूपान्तरण गर्ने र उच्च गुणस्तरको मरम्मत सेवा प्रदान गर्ने कुरामाथि जोड दिनुभएको छ। कोलकातामा गार्डन रिच सिपबिल्डर्स एन्ड इन्जिनियरिङ जिआरएसई र यन्त्र इन्डिया लिमिटेड वाइआईएल सम्मिलित लगभग 3,400 करोड रुपियाँ मूल्यका 5 परियोजनाहरूको भूमिपूजन समारोहलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले आत्मनिर्भरता समयको आवश्यकता भएको बताउनुभयो। उहाँले भविष्यमा जहाज निर्माणमा जिआरएसईले अग्रणी भूमिका निर्वाह गर्न सक्ने टिप्पणी गर्नुभयो। श्री सिंहले विश्वव्यापी निर्यातको लागि लक्षित रक्षा उत्पादनहरूको गुणस्तर सुनिश्चित गर्ने महत्वमाथि जोड दिनुभयो। रक्षा मन्त्रीले सशस्त्र बलहरू अब आफ्नो रक्षा आवश्यकताहरू पूरा गर्न स्वदेशी उत्पादनहरूमाथि भर पर्ने कुरो उल्लेख गर्नुभयो। श्री सिंहले भन्नुभयो, राज्य सरकारले आन्तरिक सुरक्षाको सन्दर्भमा पूर्ण सहयोग गरिरहेको छ र नयाँ परियोजनाहरूको लागि 11,000 एकड जमिन उपलब्ध गराएको छ। केन्द्रीय मन्त्रीले नवरत्न कम्पनी जिआरएससी लिमिटेडले हालै 100 भन्दा अधिक जहाजहरू उपलब्ध गरेको कुरोमाथि प्रकाश पार्नुभयो। यसैबीच वाइआईएलले परम्परागत हतियार मात्र आपूर्ति गरिरहेको छैन तर अनुसन्धान र विकासमाथि पनि योगदान पुर्याइरहेको रक्षा मन्त्रीले बताउनुभयो। जिआरएसईद्वारा सञ्चालित 5 परियोजनाहरूमध्ये 3 सिपयार्डको उत्पादन क्षमता र पूर्वाधार बढाउने दिशामा महत्त्वपूर्ण कदमहरूको प्रतिनिधित्व गर्दछ। आत्मनिर्भर भारत र मेक इन इन्डिया दृष्टिकोणलाई अगाडि बढाउँदै यी परियोजनाहरूले कम्पनीलाई नौसेना र अन्य रक्षा तथा समुद्री हितधारकहरूका बढ्दो मागहरू पूरा गर्न सक्षम बनाउनेछन्। शिलान्यास समारोहहरू पश्चिम बङ्गालको किडरपुर, शालिमार, रैचक र इच्छापुरमा एकैसाथ आयोजना गरिएको थियो। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। उहाँले विगतका राज्य सरकारले राज्यको विकासको लागि केन्द्रसित मिलेर काम नगरेको तर वर्तमानको डबल इन्जिन सरकारले अब प्रगतिलाई अगाडि बढाउने कुरोमाथि जोड दिनुभएको छ। आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। यो दिवस 23 अगस्त 2023 को दिन चन्द्रयान 3 दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको अवसरमा मनाइन्छ। उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि विज्ञान तथा प्रौद्योगिकी राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले यस अवसरमा देशका मानिसहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री राधाकृष्णनले भारतको अन्तरिक्ष उपलब्धिहरू देशको वैज्ञानिक पराक्रम, नवप्रवर्तनको भावना र ज्ञानको सीमा नाग्ने दृढ सङ्कल्पको प्रमाण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भारतले आफ्नो अन्तरिक्ष क्षेत्रलाई निरन्तर विस्तार गरिरहेको बताउनुभयो। यस अवसरमा श्री सिंहले सामाजिक सञ्जाल मार्फत एक पोस्टमा भन्नुभयो, यस उपलब्धिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको भारतको नवाचारको भावना र विकसित भारतको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। पश्चिम बङ्गालमा भाजपा सरकारको 100 दिन पूरा भएको अवसरमा भाजपाका ग्रामीण विकास मन्त्री दिलीप घोषले सरकारको कार्य सम्पादनको विवरण साझा गर्नुभयो। सामाजिक सञ्जालमा आज साझा गरिएको एक भिडियोमा उहाँले यस अवधिमा सरकारको उपलब्धिहरूको रूपरेखा प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, यी 100 दिनमा पञ्चायत, आवास, रोजगार, सरसफाई र पूर्वाधार विकासको सन्दर्भमा महत्त्वपूर्ण पहलहरू गरिएको छ। श्री घोषले बताए अनुसार 18 लाख अपूर्ण आवास एकाइहरूमध्ये दोस्रो चरणको भागको रूपमा 10,20,000 लाभार्थीहरूको खातामा 60,000 रुपियाँ स्थानान्तरण गरिएको छ। यसैबीच आवास प्लस योजना अन्तर्गत 38 लाखभन्दा बढी घर परिवारलाई समेट्ने सर्वेक्षण पूरा भएको छ। मन्त्री घोषले विभिन्न योजनाहरू मार्फत रोजगारका अवसरहरू विस्तार गरेर आम जनतालाई काम र आमदानी प्रदान गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। आवास योजना अन्तर्गत बनाइएको प्रत्येक घरको साथमा 90 दिनको ज्यालादारी श्रमलाई जोड्ने पहल सुरु गरिएको छ। यसले सम्बन्धित परिवारलाई 27,000 रुपियाँसम्मको अतिरिक्त आमदानी कमाउन सक्षम बनाउन सक्नेछ। दिलीप घोषले पञ्चायत तथा ग्रामीण विकास एवं वन विभागको सहकार्यमा 40 लाख भन्दा अधिक बिरुवा रोप्ने लक्ष्य राखिएको पनि बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुन्छ।

0: top.
1: खरसाङका विधायक सोनम लामाले डाउहिल स्थित प्रेसिडेन्सी विश्वविद्यालयको नवनिर्मित क्याम्पसको भ्रमण गरी शैक्षिक सत्र सञ्चालनका लागि भइरहेको तयारी तथा पूर्वाधारको स्थलगत निरीक्षण गर्नुभएको छ। यस अवसरमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष श्री सञ्जीव लामा पनि उपस्थित थिए। सामाजिक सञ्जालमा एउटा पोस्ट मार्फत श्री लामाले भन्नुभयो, प्रेसिडेन्सी विश्वविद्यालयको डाउहिल क्याम्पस विश्वविद्यालयको तेस्रो क्याम्पस हो र यहाँ चाँडै शैक्षिक सत्र सुरु हुने अपेक्षा गरिएको छ। क्याम्पस सञ्चालनमा आएपछि खरसाङ तथा समग्र दार्जिलिङ पहाडका विद्यार्थीहरूले गुणस्तरीय उच्च शिक्षाका थप अवसर प्राप्त गर्ने श्री लामाले बताउनुभयो। भ्रमणको क्रममा पीडब्ल्यूडीका कार्यकारी अभियन्ता श्री लाडेनला लामा, विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरू, भाजपा मण्डल अध्यक्ष श्री सञ्जय थापा, स्थानीय भाजपा मण्डलका पदाधिकारी तथा सदस्यहरू र भाजपा दार्जिलिङ जिल्ला प्रवक्ता श्री साकल देवान लगायतको उपस्थिति रहेको थियो। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए अन्तर्गतका कन्ट्र्याक्चुअल कर्मचारीहरूले अप्रेल महिनादेखि रोकिएको तलब भुक्तानीमा सहयोग गरेको भन्दै दार्जिलिङका सांसद राजु विष्टप्रति आभार व्यक्त गरेका छन्।
2: यस विषयमा जिटिए कन्ट्र्याक्चुअल कर्मचारीहरूले खरसाङमा पत्रकार सम्मेलन आयोजना गरी सांसद विष्टलाई धन्यवाद दिएका छन्। कर्मचारी संगठनका महासचिव रूपेश रसाइली अनुसार अप्रेल महिनादेखि तलब नपाएपछि उनीहरूले गत 30 जुनमा सांसद राजु विष्टलाई भेटेर समस्याबारे लिखित ज्ञापन पत्र बुझाएका थिए। श्री रसाइलीले सांसद विष्टलाई ज्ञापन पत्र बुझाएको 3 दिनभित्रै अप्रेल महिनाको तलब कर्मचारीहरूको खातामा जम्मा भएको बताउनुभयो। त्यसपछि मे तथा जुन महिनाको तलब पनि जुलाईमा भुक्तानी भएको उहाँले जानकारी दिनुभयो। श्री रसाइलीले भन्नुभयो, जुलाई महिनाको तलब भुक्तानीको लागि पनि प्रक्रिया पूरा भइसकेको छ। पत्रकार सम्मेलनमा श्री रसाइलीले जिटिएका कन्ट्र्याक्चुअल कर्मचारीहरूले इमान्दारी र निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आए पनि समयमा तलब नपाउने समस्या भोग्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, सांसद विष्टको सहयोगमा मासिक रूपमा वेतन पाउने कन्ट्र्याक्चुअल कर्मचारीहरूले गरेका छन्। आकाशवाणी खरसाङ समाचार कक्षबाट स्नेहा थामीको रिपोर्ट।
1: खरसाङ महकुमा अन्तर्गत गाडीधुरा नवदीप परिवारको आयोजनामा आगामी 25 अगस्तमा हुने बलिदान दिवसलाई लक्षित गरी आयोजित महकवि शब्द द्वन्द कविता वाचन प्रतियोगिताको छनौट राउन्ड आज गाडीधुरा सामुदायिक भवनमा सम्पन्न भएको छ।
3: अन्तर्विद्यालय स्तरमा आयोजित प्रतियोगितामा फाइनल एकाडेमी सौरेनी, रविन्द्रनाथ हाई स्कुल सौरेनी, पानीघट्टा उच्चतर माध्यमिक विद्यालय तथा अक्स इङ्ग्लिस स्कुल गाडीधुराका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। छनौट राउन्डमा साहित्यकार तथा व्यङ्गकार सुदर्शन अम्बटे र साहित्यकार तथा पत्रकार सुभाष छेत्री निर्णायक रहेका थिए। छनौट राउन्डबाट सोनिका राई र साइना मगर पानीघट्टा उच्चतर माध्यमिक विद्यालय, पलक प्रधान फाइनल एकाडेमी, लिक्की तामाङ अक्स इङ्ग्लिस स्कुल तथा अम्बिका राई रविन्द्रनाथ हाई स्कुल फाइनलका लागि छनौट भएका छन्। उनीहरूले आगामी 25 अगस्तमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्। आयोजकहरू अनुसार 25 अगस्तको बलिदान दिवस कार्यक्रममा कविता प्रतियोगितासँगै रक्तदान शिविर, सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। मेजर दुर्गा मल्लको शालिगमा श्रद्धाञ्जलि अर्पण गरिने आयोजकहरूले जनाएका छन्। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: राज्यमा आगामी केही दिन वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मौसम विभागले बताए अनुसार आगामी केही घण्टामा राज्यका विभिन्न स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। रक्षामन्त्री राजनाथ सिंहले देशको सुरक्षाका लागि युद्धपोत र जहाजहरूको निर्माणमा आत्मनिर्भरतालाई आवश्यक बताउनु भएको छ। आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। राज्यमा आगामी केही दिन वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
4: श्रोतागण, अब प्रस्तुत छ कार्यक्रम कथा सारथी।
5: कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको व्यवसायहरूमा म हाम्रो आफ्नै नेपाली साहित्यको महान महान स्रष्टाहरूद्वारा रचित कथाहरू पढिरहेको छु। आजको व्यवसायमा पनि म हाम्रो नेपाली साहित्यको महान स्रष्टा शिवकुमार राईद्वारा रचित एउटा प्रसिद्ध कथा लिएर आए।

छु। आजको विषयमा कथा पढ्न गएको छ फ्रन्टियर। यो कथा नेपाली साहित्यको प्रसिद्ध कथा हो। कथा प्रस्तुत छ फ्रन्टियर। बुवा भन्नुहुन्थ्यो, पहाडमा अझै पनि हाम्रो किपट छ अरे। खै कति वर्ष अघिको कुरो हो कुनी, बाजे ढाका लिएर मुगलान पसेथे। अघि त पहाडमा रावा खोला माकपाका घर थियो अरे, अब कहाँ हो कहाँ, एउटा कल्पना पारेको देश जस्तो लाग्छ। माकपालीहरू मापाका हुन्छन् भन्थे, साँच्चै बाजे पनि औधी मापाका, झरिलो सिस्नु भनौँ कि आगो। बाजे 70 पुग्न आँटेका भए पनि राताफिरा बिहान कुखुराको डाकमा उठी गाई भैँसीलाई खोले कुँडो दिइसक्थे। हामी रुख्न अबेर गऱ्यो भने नलीले स्वाट स्वाट सोड्काएर पल्टने बोलीमा भन्थे, यही छोकडा हो, देरी साथ किन सुत्छ, रेङ्कमा भए क्या तरक्की गर्न सक्थ्यो, सबै तरक्की हल्ट हुइजान्थ्यो। मैले यी मेजर सुबेदारी दिल्लगीमा पाएन, काम गर्न पर्यो, मेहनत गर्न पर्यो, तब त सरकार बहादुरले सुबेदारी दिइदियो। दार्जिलिङमा लाटसाप आएका बेला अफिसरहरूलाई चियाको निम्तो हुन्थ्यो। बुढाले लडाइँमा पाएका तकमाहरू बाकासदेखि निकाल्थे र ब्रासो लाएर खुबै टल्काउँथे। बुढाले एक एक तकमा निकालेर देखाउँदै भन्थे, यो मेसोपोटामियाको धावामा, यो फ्रान्सको धावामा, यो जर्मनको धावामा पाएको। यस्तो तकमा अझै अरू पनि थिए, एउटा निकै टल्कने तकमा थियो। बुढा त्यो देखाएर भन्थे, यो फ्रन्टियर धावामा पाएको। हामी बुढाको कहानी निकै चाख मानेर सुन्थ्यौँ। अफ्रिदीहरूले 81 छापा मारेको, पठानहरूको बस्ती लुटेको, बुढाहरूको बटालियन नै घेरामा परेको, मेरो रोम रोमाञ्चित हुन्थ्यो। म सासै नफेरी बुढालाई टल्टल्ती हेरिरहन्थे, त्यसपछि उकुस मुकुस हुने छटपटी लाग्थ्यो। मलाई पनि कसैले चालै नपाई विदेशिएर यस्तो खस्रो जीवन अनुभव गर्ने सुर चढ्यो। रात दिन कल्पनामा अडिसिएर फ्रन्टियरका रुखरुखे डाँडाको सपना देख्न थाले। जति जति दिन बित्दै गयो उति उति फ्रन्टियरको आकर्षण बढ्न लाग्यो। एक दिन कसैले चालै नपाई म पल्टनमा नाउँ लेखाएर हिँडे। घुमदेखि हाम्रो दललाई सिधै पालमपुर लगेर छाडिदियो, मेरो फौजी जीवन सुरु भयो। बिहान मिरमिरे उज्यालोमा रिवाली लागेपछि बिस्तारा छाड्नु पर्ने, आधा घन्टाभित्रै मुख हात धोई बुटपट्टी कसाकस गरी टारमा परेडका लागि भेला हुनुपर्ने, फौजी जीवनको मोह बिस्तारै कम हुन लाग्यो। एक दिन ब्रिगेडियर साहबले आएर लौ तिमीहरू रजमक जानुपर्छ भनी फौजी हुकुम सुनाए। रजमक भन्ने अब कुन देश हो, धरतीको पल्लो छेउ होला भन्ने लागेको थियो, फौजी हुकुम मान्नै पर्ने। भोलिपल्ट हाम्रो पल्टन रजमक छाउनी हिँड्यो। हिउँदको महिना थियो, रजमक सहर 3 फुट हिउँले ढाकिएको थियो। चारैतिर सेतामे डाँडा काँडा भिर पहरा हिउँले एक समान गरेर राखेको, हात गोडा कक्रेर मुटु खान्थ्यो। रजमकमा अलिक दिन बित्न पाएको थिएन, झट्टै क्वेटा छाउनी जाऊ भन्ने सरकारी हुकुम सुन्नु पर्यो। गरम महिना भर्खर सुरु भएको थियो, टाखुराको हिउँ बिलेर फेदमा थुप्रन लागेको हरियो परियो अलिक देखिन लागेको थियो। फेरि फ्रन्टियरको त्यो देश, नाङ्गो रुगरुगे डाँडा हरियो परियो रुखपात भन्नु कहीँ छैन, चारैतिर घामले डढेर चिरिएका बडे बडे चट्टानहरू छन्। पर्वतको बिचमा सासाना टुरो बजारहरू, फेरि घुइँचो कस्तो नि, बजार अफ्रिदी र पठानहरूले भरिएको छ। कोही घर फर्कदैछन् त कोही उठमा लामे तात लागेर बजार आउँदैछन्। खकुलो हङलङ्गे सेतो सुरुवाल, सेतो फेटा र सेतै कुर्तामाथि कालो स्टकोट, बुढादेखि लिएर केटाहरू सम्मका काँधमा राइफल, कोही आफ्नो तयारी, कोही अङ्ग्रेजका पल्टनदेखि लुटेर ल्याएका, 6-7 फुट अग्ला गोरा मानिसहरू, फेरि आइमाईहरू पनि त्यस्तै खदिला शरीर, पुष्ट छाती औ गुलाबी गाला भएका, मन पर्वतका लाली गुराँस। यो जाति साह्रै खुङ्खार हुन्छ, पैसा रुपियाँ भन्दा यिनीहरूको ज्यान जान्छ। एउटा राइफलका लागि ती मानिसको हत्यासम्म गर्नपछि सर्दैनन्। ओ कुनै आइमाईको निम्ति 10 दिन पर्वतका चेपमा ढुकेर भए पनि प्रतिद्वन्दीमाथि प्रतिशोध लिन्छन् यिनीहरू। एक प्रकारको नाङ्लो जस्तो रोटी बनाउँछन्। यस्तो एउटा रोटी अलिकति नुन र छालाको थैलो थैलोमा पानी बोकेर यिनीहरू 10-15 दिनसम्म दुश्मनको ताकमा पर्वतको गुफाभित्र राइफल लिएर लुकिरहन्छन्। ओ रोटी र पानी नसिद्धिएसम्म फेरि पर्वतबाट ओर्लिएर तल झर्दैनन्। सायद देश नै नाङ्गो बलौटे उजाड भएर होला, यिनीहरूको जीवन खस्रो र कठोर बनेको। खेतीवालाहरूको खाने भाँडो हलो कोदालो भने जस्तो यिनीहरूको खाने भाँडै राइफल छ। क्याम्पमा दिनहु पर्वतको कुन गुफाबाट केटीहरू फल बेच्न आउँथे। राता राता गाला भएका केटीहरू देख्दा लौरीहरू न हो खुबै जिस्किन्थे। म पनि तिनीहरूसित इत्रिदा अलिअलि पस्तो भाषा सिक्न लागे। तिनीहरूमा एउटा निकै राम्री केटी थिए, त्यो सधैँ मेरो क्याम्पमा आएर भन्थे, ए गोर्खा, तिम्रो देश कहाँ छ, तिम्रो देशमा आइमाईहरू छैनन् कि क्या हो, खै त तिमीहरूसित कोही पनि छैनन् त। म पनि जानी नजानी पस्तुमा दार्जिलिङ सहर हिमालको आकर्षण बयान गरिदिन्थे अनि भन्थे, तिमीलाई लाने सुर छ, कसो जान्छौ, त्यो चुप लागेर बस्थे, त्यसका गालामा झन रगत चढ्थ्यो अनि चुप लागि फलको फुर्लुङ झुन्डाएर जान्थे पर्वतको कुन सेपमा। एक दिन मैले त्यसको नाउँ सोधेँ, त्यसले पहिले त भन्न मानिन, तर पछि मैले जिद्दी गर्दा त्यसले भने त्यसको नाउँ सलिमा रहेछ। यो जातको आइमाईहरू चण्डाल, खरो, निडर और लड्नमा साह्रै सिपालु हुन्छन्, तर सलिमामा त्यो उद्दण्डता थिएन। एक दिन सलिमा र म बात गरिरहेथ्यौँ, त्यहाँ कुनै पठान काँधमा राइफल झुन्ड्याएको देखा पर्यो। सलिमा त्यो पठानलाई देख्न साथ भित्र पसेर पर्दाको चेपबाट चियाउन लागि, त्यसको अनुहारमा भएको छाप स्पष्ट देखिन्थ्यो। त्यो पठान प्रायः 6 फुट अग्लो, दारी ज्याप जति, निकै डरलाग्दो देखिन्थ्यो। वरपर एकछिनसम्म हेरेर त्यो पर्वततिर लाग्यो। सलिमा बिस्तारै बाहिर निस्की र पालक मुलुक्क चारैतिर हेरेर उसले सोधी, के त्यो गयो।

उफ, कस्तो खुङ्खार मानिस छ भने। मैले देखेँ सलिमा डरले कामिरहेकी थिए। मैले त्यसको हात समातेर भने, बस न अब त्यो गयो। सलिमा त्यो पठानलाई देखेर किन यसरी डराई मलाई जान्ने कुतकुती लागिरहेथ्यो। त्यसले भने, यो मानिससित तिमी सावधान बस्न है। मैले सोधेँ, त्यो मानिस को हो? त्यसले छोटकरीमा उत्तर दिए, सरदारको छोरी याकुब। अनि तिमी त्योसित किन यसरी डराएकी? तिम्रो कोही पर्छ? मेरो प्रश्नले त्यो एकछिन चुप लागि अनि उसले भने, अँ पर्छ दुश्मन। मेरो उत्सुकता अझै बढ्यो। सलिमाको पछिल्लो वाक्यले त त्यहाँ कुनै रहस्य अवश्य लुकेको छ भन्ने स्पष्ट गरायो। मैले भने, सलिमा भन न के कुरा हो? त्यसित तिमी किन यसरी आत्तिएको? त्यसले आँखाभरि आँसु पारेर भने, त्यसको एउटा लामो कहानी छ। तिमीसित त्यो सुन्ने हृदय छैन। तिमी सिपाहीहरू मान्छे मार्छौ, तिमीहरूको हृदय यो चट्टान जस्तो कठोर भएको छ। त्यसको कहानीमा मेरो दिलचस्पी झन बढ्न लाग्यो। मैले जिद्दी गरेर त्यो भन्न लागेँ, मेरी आमा कस्ती थिइन् मलाई थाहा छैन। म 1.5 वर्षकी हुँदा मरिन अरे। हामी निकै धनी थियो अरे। अब हाम्रो पठानहरूभित्र निकै इज्जत थियो। बाबुको इसारामा यो पर्वतको जम्मै पठान अर अफ्रिदीहरू नाच्थे। सबैले बाबुलाई सरदार भनी इज्जत गर्थे। मेरो काका गफुर, जो अहिले सरदार छ, हामीलाई एक आँखाले पनि हेर्न नसक्ने। हाम्रो धनमा त्यसको आँखा गाडिएको थियो। हामीदेखि त्यो त्यसै जल्थ्यो, जसको अर्को कारण पनि छ। एक दिन गफुर हाम्रो घरमा आएको थियो। बाबुसित धेरै बेरसम्म कुरा गरिरह्यो अनि पछिबाट मैले थाहा पाएँ, त्यो आफ्नो छोरा याकुबको लागि मलाई माग्न आएको थियो। तर त्यसले जस्तै जाल रचेको भए तापनि त्यसका आँखा हाम्रो धनमा छँदै थियो। अनि म पनि याकुबसित बिहे गर्न किन राजी हुन्थे? म मिर्जालाई दिलैदेखि चाहना लागेको थिएँ। मैले कुरा काटेर सोधेँ, मिर्जा को हुने? मिर्जा एकै गाउँमा बस्ने एउटा गोठालाको छोरो थियो। सानामा हामी सँगै खेल्थ्यौँ, सँगै खान्थ्यौँ। मिर्जा पर्वतमा भेडा चराउन जान्थ्यो। म त्यसको घरबाट खाजा लिएर पुर्याउन जान्थेँ। त्यो त्यति सिधा र शरीफ मानिस थियो के भनौँ, र गरिबको घरमा जन्मेको भए तापनि त्यसको चालचलन अमिरीको जस्तो थियो। म त्यसको घरमा सधैँ जान्थेँ। त्यसकी आमालाई म पनि आमा भन्थेँ। सायद आमा भन्न नपाएकोले मलाई आमा भन्न साह्रै रहर लाग्थ्यो। म यसरी दिनहुँ मिर्जालाई खाजा पुर्याउने भर चाहिँ मेरो थियो। म त्यहीँ चाहन्थेँ पनि। खाजा खाइसकेपछि मिर्जा बाँसको मुरली फुक्न लाग्थ्यो। म त्यसको काखमा गएर बस्थेँ। कति बेलासम्म बादलको टुक्राहरू दगोरिरहेका हेर्थ्यौँ। मिर्जा मुरली फुक्थ्यो अनि मलाई कस्तो कस्तो लाग्थ्यो, बादलमै मिलिजाउँ, प्रकृतिको हरियालीमा बिलाइजाउँ, रुरु जस्तो लाग्थ्यो। खोइ त्यो के भावना आउँथ्यो? आँसु बगेर कानसम्म पुग्दो रहेछ। मलाई पत्तै हुँदैन थियो मिर्जाले के सुमसुम्याउँदै किन रोएकी सलिमा भन्दा मात्र आँसु बगेछ भन्ने थाहा हुन्थ्यो। यसरी दिन बितिरहेथ्यो। दिनभरि मिर्जासित भेडा चराउँथे। अब रातमा पुनर्मिलनको सुखको कल्पना गर्थे। तर भगवान्लाई यो चयन मन्जुरी थिएन। एक रात पठानहरूको एक हुल लिएर पिताज्यू अङ्ग्रेजको छाउनीमा छापा मार्न गएको थिए। रात आधा बितेर मिरमिरे उज्यालो भइसकेको थियो। तैपनि पिताज्यू फर्केनन्। मलाई हडबडी लागिरहेथ्यो। कुनै पठानले पनि कहाँ गएको थिए भन्न सकेन। एकचोटि लडाइँको बिचमा याकुबसित थिए अरे भन्ने कुरा दुई चारजनाले सुनाए। पछि याकुबले चाहिँ मसित छँदै थिएन भन्ने जिद्दी गर्यो। त्यो दिनभरि पर्खेर बसिरहे। साँझ हुन लाग्यो तैपनि आएनन्। मेरो मनले भने काटी मारिसक्यो। पक्रा पो परे कि भनी कोही छाउनीतिर पत्तो लाउन गए, कोही पर्वततिर दौडे। साँझमा 8-10 पठानहरूले बोकेर ल्याए। तर ती मेरा बुबा थिएनन्, खालि बुबाको लास मात्र थियो। मेरो लागि संसार शून्य भयो। म ढाको छोडेर रुन लागेँ। गफुर आएर बनौटी सहानुभूति देखाउँदै भन्न लाग्यो, नानी सलिमा बुक नरोबा, तेरो काका म छँदैछु, म बाँचुन्छेल तँलाई केही चिजको दुःख हुने छैन। हिँड, यहाँ एक्लै कसरी बसेस्? आफ्नो घर छँदैछ। म जान्न भने कति रोएँ, तर म जाबो अबलाको कुरा कसले सुन्थ्यो र? मलाई कर लागेर पनि काकाको घरमा जानै पर्यो। अब मेरो सुखको दिन बित्यो भन्ने मलाई पुरा थाहा भयो। मेरो बुबालाई कसले मार्यो, किन मार्यो, म यो प्रश्न सबैसित सोध्थेँ। तर कसैले पनि ठिक कुरा बताउन सक्दैन थिए। छापा मार्न जाँदा अङ्ग्रेजको गोली लाग्यो, कसरी भनौँ? त्यहाँ गोलीको निशानै थिएन, मुटुनी र 1.5 इन्च कुनै लाग्ने हतियारको निशान थियो। एक साँझ म रुँदै बसिरहेकी थिएँ। कसैले बाहिरबाट एउटा कागजको खोस्टा भित्रतिर अफालिदियो। के हो भने मैले टिपेर हेरेँ। त्यहाँ किरिङ मिरिङ अक्षरमा लेखिएको थियो, तिम्रो बुबालाई मार्ने याकुब हो, नपत्याए उसको खन्जर हेर्नु, सावधान बस्नु। यो लेख्ने को थियो? मैले बाहिर दगुरी गएर हेरेँ। कोही थिएन, अथवा गइसकेको थियो। मेरो शङ्का झन् दृढ भयो। गफुरलाई सरदार बनाएर हाम्रो धन सम्पत्ति हात पारेर मलाई बिहे गर्ने त्यसको सुर थियो। भोलिपल्ट सबै बाहिर निस्केको बेला बिस्तारै याकुबको कोठाभित्र पसे। छाती नै फुट्ला जस्तो गरी मेरो मुटु उफ्रिरहेथ्यो। लकलकी

कामदो हातले मैले याकुबको खन्जर उठाए। साँच्चै खन्जरको चेप चेपमा रगतको डल्ला जमेको थियो। मेरो मुटु झन् भुलुक भुलुक गर्न लाग्यो। मेरो शरीरका रौँहरू ठाडा भए। मलाई त्यस रात केही खान मन लागेन। हृदयमा क्रोध छोपको डढेलो सल्किरहेथ्यो। अब म त्यस डढेलोमा बिस्तार बिस्तार अँगारिन लागेकी थिएँ। त्यस घरमा गएदेखि मलाई बाहिर जाने, पर्वत चढ्ने औ मिर्जासित मिल्ने सुविस्ता थिएन। म एक प्रकारले कैद गरिएको थिएँ। म मिर्जाको अघि गएर रुन चाहन्थेँ, मुटुभरिको अटेस मटेस पोख्न चाहन्थेँ, मेरो करुण कहानी सुनाउन चाहन्थेँ औ मिर्जालाई रुवाउन चाहन्थेँ। त्यस रात जुन टहटह लागिरहेथ्यो। आकाशमा बादलको भुवार कतै कतै देखिन्थे। वायु बाहेक बाहेक अरू आवाज थिएन। चारैतिर चखमन्न थियो। मेरो तरुण प्राण त्यसै छचल्की उठ्यो। एक असह्य वेदना मैले अनुभव गरेँ। जम्मै समुद्रको छाल आएर मेरो मुटुमा छ्याप छ्याप्ती हाने जस्तो लाग्यो। बरु कालो मेघ उठेर त्यो जुङ्गलाई ढाकिदिए पनि हुन्थ्यो जस्तो लाग्यो। यही बिचमा मैले सुने मधुर बाँसुरीको आवाज घरिघरि हावाले उडाएर कुन देश पुर्याउँथ्यो। बिस्तारो ढोका खोले, हावाको एक झोका भित्र पस्यो। टिलपिल गरिरहेको दियो झ्याप्पै निभ्यो। भित्र अँध्यारो भए पनि बाहिर प्रशस्त उज्यालो थियो। पहाडी पर्वतमा आगो बलिरहेथ्यो। त्यही पर्वतको टाकुरामा जहाँ हामीले भेडा चराउने गरेका थियौँ, जहाँ कयौँ आनन्दका घडी बिते। आज एक्कासी आगो दन्किरहेथ्यो। बाँसुरीको ध्वनि स्पष्ट सुनिन्थ्यो। आफैले आफैलाई सम्हाल्न सकिन। मनमा के तरङ्ग उठेको नि, म पर्वततिर हिँड्न लागे। हावा फुइँगुइती बहिरहेको थियो। मेरो हात गोडा कठ्याङ्ग्रिन लागे। शरीरमा जाडाले काँडा उम्रे। उफ गोर्खा, यहाँको हावा यस्तो खराब छ, के भन्नु र। मुटु छिचोल्छ, तिमी राति बाहिर जाइएर आफै थाहा पाउँछौ, फेरि त्यसले भन्न लागे। अनि पर्वतमा गएर हेरेको त मिर्जा रहेछ। यस्तो सुनसान पर्वतको टुप्पामा त्यो एक्लै आगोको अघि बाँसुरी बजाएर बसिरहेथ्यो। आगोको पिलपिली ज्योतिमा त्यसको गोरो अनुहार अत्यन्त सुन्दर देखिन्थ्यो। मैले देखेँ त्यो बाँसुरी फुकिरहेथ्यो औ त्यसको दुवै आँखाबाट अविरल आँसुका धारा बहिरहेथ्यो। म दोगुर्दै गएर काखमा घोप्टो परि रुन लागे। ती एकचोटि झस्क्यो, तर पछिबाट मलाई चिनेर भन्न लाग्यो, सलिमा, यो रात बिचमा तिमी कहाँबाट आयौ? हेर, तिम्रो हात गोडाहरू एकदमै ठन्डा भइसकेछ, खरैलाई आगामा सिकिदिउँ। म रोइरहेकी थिएँ अनि बराबर भनिरहेकी थिएँ, मलाई लैजाऊ, म एक क्षण पनि यहाँ बस्न सक्दिनँ, हामी कतै भागेर दूर देश जाउँ। मेरो वाक्य पुरा भएको पनि थिएन। ड्वा न बन्दुकको आवाज भयो अनि मैले देखेँ मिर्जा मुटु थिच्दै गोप्टो उतार्नु पर्यो। त्यसको छातीबाट भुलभुल रगत बहिरहेथ्यो अनि कानै बहिरो पार्ने अटास र लौ भाग भन्ने शब्द सुने। याकुब धारा किटेर छेउमा उभिरहेको थियो। त्यसको दुवै आँखामा हिंसाको टलक थियो, अब हातमा राइफल। अब हेरौ त कसलाई प्रेम गर्दिरहेछस् भनेर त्यो पर्वतदेखि तल बर्ल्यो। म स्तम्भित भए, बोल्न पनि सकिनँ। एकछिनसम्म आँसु पनि आएन। यो काम यति चाँडो भयो के भयो, बुद्धिले काम गर्न छोड्यो। मेरो प्रेमीको कठ्याङ्ग्रिएको चिसो शरीर मेरो अघि लडिरहेको थियो। म किङ्कर्तव्य विमूढ भएर उभिरहेको थिएँ। मेरो प्रेमीको अनुहार हुबहु तिम्रो अनुहारसित मिल्थ्यो। बात गर्दै जाँदा कहिले त मिर्जासितै छु कि जस्तो लाग्छ। तर खै गोर्खा, तिमी प्रेम कहानी कहिले पनि सुनाउँदैनौ। तिमीलाई त्यस्तो पिर परेको छ कि छैन कुन्नी? तिम्रो देशमा तिमीलाई माया गर्ने कोही छ कि छैन? उसलाई गएर सोध्नु, तिमी नहुँदा उसलाई कस्तो हुँदो रहेछ। तिमीलाई चाहने यदि कोही भए उसलाई कस्तो पिर परेको होला, म सजिलै अनुभव गर्न सक्छु। त्यो चटक्क उठेर उसले पर्वततिर डुब्दै गएको सूर्यलाई हेरेर पनि बेला भयो। त्यसको आँखाका कुना कुनामा आँसु छचल्किरहेको थियो। मैले सोधेँ, कस्तो बेला? दियो जलाउने? कहाँ? मिर्जाको समाधिमाथि। त्यसले साँझमा आफ्नो प्रेमीको चेयनमाथि दियो जलाउने गरेकी रहेछ। त्यो हिँडी, तर मलाई भने कस्तो कस्तो लाग्यो। पर्खाले घेरेको देशभित्र प्रणय फुलेको, कोमल कली फक्रन नपाई भाग्यले गलेको। मैले मेरो हृदय खोदालेर हेरेँ। त्यसको निम्ति सहानुभूति औ अगाध प्रेम हृदयको मुखसम्म भरिएको रहेछ। त्यो दिन याकुब कसैको तलासमा आएको थियो भन्ने कुरो त सुबेदार मेजर रतन सिंहको बङ्गला वरिपरि त्यो घुमेर गएको औ पर्वतको गुफामा रतन सिंहको मृत शरीर भेटाएको कुरैबाट थाहा पाइयो। पठानहरूको उपद्रव दिन हो भन्न लाग्यो। साँझ परे कि एउटा न एउटा गोलमाल भइहाल्थ्यो। ठाउँ ठाउँमा आउट पोस्टमा पठाइएका सेन्ट्रीहरू मारिन्थे या त चोरिन्थे। बजार घुम्न गएका साथीहरू छाउनीमा फर्केर आउँथेन। एक रात मेजर स्कट क्यान्टिनमा थिए। राति घर फर्कदा मेमलाई भेटेनन्। नोकर बाबाचेहरूलाई सोद्धा सुत्ने कमरामा खबर कागज पढिरहेकी थिइन्, बाहिर गएको देखेनौ भने। रातभरि खुसी भयो तर पत्तो लागेन। भोलिपल्ट साँझमा झ्यालनेर पलङमाथि मेजर स्कटले एउटा कागजको

पत्र भेटे। सायद केही अघि कसैले बाहिरबाट अफलिदिएको हुँदो हो। कागजमा निमको हस्ताक्षरदेखि टिपेर पढ्न लागे। त्यस कागजको टुक्रामा लेखिएको थियो, पठानहरूले मलाई चोरेर लगे, म कैद गरिएको छु। आजको एक साताभित्र क्याम्पको दक्षिणपट्टिको गुफामा 10,000 रुपियाँ लगेर राखिदिए म छाडिने छु, नत्र मलाई यिनीहरूले मार्नेछन्। यिनीहरूको सरदारको आदेशअनुसार यो चिठी लेखिरहेछु। प्यारो स्कट, मलाई चाँडो छुटाऊ, म तर्सिएर मर्न आँटेकी छु। यसभन्दा वर्ता लेख्ने हुकुम मलाई छैन। परिस्थिति तिमी आफै बुझ, तिम्रो प्यारी लुसी। मेजर साहब त्यो पाउने साथ आगो भए। रिभल्भरमा गोलीभरि एउटा अर्को राइफल लिएर यी पर्वतको मुसाहरूलाई पहलभित्र मार्छु भनी एक्लै पर्वततिर कुद्न लागे। सबैले यसो नगर, बुद्धिले काम लिनुपर्छ भनी रोक्न खोजे, तर किन सुन्थे र? स्वास्नी चोरेको रना छुटेको थियो, त्यो फ्याङ फ्याङ्थ्यो, त्यसै कुद्यो। यहाँ आएपछि मलाई जमदार ऱ्याङ्क मिलेको थियो। साहबहरूको निकै पत्यारा थिए। ब्रिगेडियर केलीको आदेशअनुसार म सिपाहीहरूको एउटा सेक्सन लिएर स्कटको पछि लागे। रात झमक्क परिसकेको थियो। हामीलाई जान भने अझै 4-5 माइल थियो। टाढामा गोली चलेको आवाज सुनिन्थ्यो। सायद मेजर स्कट एक्लै लड्दै थिए। ब्ल्याक धम एउटा आवाज सुनिएको थियो। हाम्रो लामका एकजना ठाउँ खाली भयो। लुकेर हामी माथि निशाना बनाइरहेका थिए। हामीले सतर्क भएर पोजिसन लियौँ। अर्को ब्ल्याक धम आवाज भयो। म भाग्यले बाँचे। गोलीले पछिल्तिरको चट्टानलाई चोइटाएर लग्यो। तारो हान्नमा यी पठान र अफ्रिदीहरू सहत्रै तेज हुन्छन्। पानीको नाला कतै भेटे काटेर राइफल बनाइहाल्छ। गोली उल्याउने तकलिफ गर्दैनन्। पहिलो बलुवामा सुरिलो एक प्रकारको मोटाइ भएको लौरो 1.5 फुट गहिरो डोप लाउँछन् र पछिबाट सिसा गालेर ती डोपका मुखसम्म भर्छन्। ती सिसा कक्रिएपछि 0.5 इन्च वा 1 इन्चका टुक्राहरू काटेर गोली बनाउँछन्। सायद यस्तै खस्रो प्रकारको तयारी गरिएको हुनाले यिनीहरूको राइफलको आवाजै भिन्नै हुन्छ। अँध्यारोमा चुरोट खाएको उज्यालोसम्म देखे पनि यिनीहरू निशाना चुकाउँदैनन्। जुनको धमिलो उज्यालोमा रातभरि यसरी नै बित्यो। बारुदको उज्यालोमा निशान लगाई अन्धाधुन्ध गोली हान्नु पर्थ्यो। लाग्यो लागेन पत्तो लागेन। भुकभुक उज्यालो हुन लागेको थियो। वजिरिस्तानको रुगुरुगे डाँडो धमिलो देखिन लागेको थियो। पल्लो ढिस्किनु मुनि मानिसहरूको आवाज सुनियो। 3-4 जना सिपाहीहरूले कसैलाई पक्रेर मुतिर ल्याउँदै थिए। बलबीर गुरुमा आएर सलाम गरी भन्न लाग्यो, हजुर, लुकेर गोली चलाउने यही हो। छ्याङ्गै उज्यालो भइसकेको थियो। एउटा पठान केटी मतिर पिठ्यौँ फर्काएर उभिरहेको थिए। मैले मतिर फर्किने आदेश दिएँ अनि त्यसको अनुहार देख्न साथ म झस्किएँ। मेरो मुखबाट 81 आवाज निस्क्यो, सलिमा। त्यो पनि एकचोटि झस्की, तर एकाएक त्यसका गाला राता भए अनि मतिर हेरी थुक्क गरी भुइँमा थुकी। मैले हाँस्दै भने, सलिमा, आज म तिम्रो दुश्मनलाई पक्रन आएको छु, मलाई सहायता दिनौ र? त्यसले आँखा तरेर भने, पक्रनको अघि म तिमीहरूको रगत पिउँछु। मैले कोमल स्वरमा भने, सलिमा, याद छ तिम्रा बाबुको हत्या गर्ने याकुब होइन? तिम्रो मिर्जाको मुर्दा शरीरलाई त्यति चाँडै भुल्यौ, फेरि किन याकुबको पक्ष लिन्छौ? त्यसले गर्वसाथ भने, जे भए पनि ऊ सरदार हो हाम्रो। हाम्रो घरको मामलामा दखल दिने तिम्रो अधिकार छैन। त्यसको न्याय म आफै गर्नेछु। मैले डर देखाएर भने, लमिला बाटो देखाइदेऊ, नभए तिमीलाई हुनसम्मको शास्ति पाउनेछौ। यो तिम्रो अघि उभिएका सिपाहीहरूले कोर्रा लगाएर तिम्रो छाला उतार्नेछन्। त्यसले दारा केटेर भने, थुक्क तिमीहरूको जुनी सफेद चमडाका गुलामहरू, आफ्नो देशको रक्षा त कहाँ छ कहाँ छ? 10 रुपियाँमा गुलामी गरी अर्काको घर फोर्न हिँड्ने हामी पठान हौ। एउटै मात्र पठान जिउँदो रन्जेलसम्म पनि हामी यी सेता सुँगुरहरूलाई घरभित्र पस्न दिन्नौ। बलबीर रिसा थियो, एक थप्पड हानिहाल्यो। मैले रोकेर भने, यसलाई छाडिदेऊ। सलिमा ठुलो ठुलो हेर्न लागि। मैले मनमा नै भने, ठिकै हुन् तिम्रो कुरा, तर के गर्ने, आफ्नो देशको ल्याकत छैन, गर्वमा बेची खाइहालेका छन्, फेरि यो पापी पेट पनि मान्दैन। एकचोटि यिनै सुँगुरहरू हाम्रा घरभित्र पनि पस्न आएका थिए, तर अमर सिंह र बलभद्र जस्ता वीर पुर्खाहरूले घरको रक्षा गरेका थिए। तर तिनै वीर पुर्खाको सन्तान म चाहिँ के भनेर अर्काको घर फोर्न तम्सिउला जस्तो लाग्यो। आत्मा जाने र छोभले म एकछिन पनि सलिमाको अघि टिक्न नसक्ने भए। मैले भने, सलिमा, जाऊ घर फर्क, मलाई माफ गर, फेरि यस्तो काममा म हात हाल्ने छैन। सिपाहीहरू छक्कै परेर मलाई टुलो टुलो हेर्न लागे। म नबोली लुरुलुरु क्याम्पतिर फर्केँ। कोर्ट मार्सल भयो। 3 महिनाको सख्त सजायपछि कामबाट खारिज गरिए। म लुरुलुरु घर फर्केँ। फौजी जीवनको हार थियो, तर पुर्खाको रगतको जित थियो। स्वतन्त्र प्रिय जातिको

अधिकार मैले मिचिन अब आफ्नो अधिकार पनि कसैलाई मिच्न दिन्न भन्ने प्रण गरे। वजिरिस्थानको नाङ्गो डाँडाले मलाई पछिल्तिर ढाकिरहेथ्यो। म जबरजस्ती अघिल्तिर बढिरहेको थिएँ। बाजे खसेको धेरै भयो, तर बुढाका तकमा रचे छन्। त्यो चम्कने तकमा देख्न साथ विस्मृतिका धुलाभित्रबाट स्वतन्त्र फ्रन्टियरका रुङ्गुरुके नाङ्गो डाँडा निस्कन्छन्। औ स्मृतिका पर्दामा देखा पर्छे त्यसकी बगिनी पुत्री। हवस् त श्रोतावर्ग, यति गहकिलो ऐतिहासिक सन्दर्भमा आधारित कथा पर्दा पर्दै भए पनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। अर्को बसाइमा पनि म यस्तै रोचक कथा लिएर आउने नै छु। आजलाई भने यो मिठो गीतको साथमा बिदा दिनुहोस्। धन्यवाद।

समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा देशवासीहरूलाई राष्ट्रिय अन्तरिक्ष दिवसको शुभकामना। अमेरिकी राष्ट्र

0: राधाकृष्णनले सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भारतको अन्तरिक्ष क्षेत्रमा हासिल उपलब्धिहरू देशको वैज्ञानिक क्षमता, नवप्रवर्तनको भावना तथा ज्ञानको सीमालाई अझ फराकिलो बनाउने संकल्पको प्रमाण भएको बताउनु भएको छ। उहाँले देशका वैज्ञानिक, इन्जिनियर तथा नवप्रवर्तकहरूको समर्पणले भारतलाई नयाँ उचाइतर्फ अघि बढाइरहेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल मार्फत भारतले निरन्तर आफ्नो अन्तरिक्ष क्षेत्रको विस्तार गरिरहेको बताउनु भएको छ। उहाँले आजका युवा इन्जिनियर, डिजाइनर, कोडर तथा वैज्ञानिकहरूले नयाँ प्रविधिको विकास गरिरहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले भारतको निजी अन्तरिक्ष क्षेत्रका प्रतिभाहरूले विश्वभर पहिचान बनाइरहेको र भारतीय अन्तरिक्ष क्षेत्र विश्वभरका लागानीकर्ताहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउने संकल्प पूरा गर्न अन्तरिक्ष क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ।
1: भारतका युवा आज उन क्षेत्रों में काम कर रहा है जिनकी कुछ साल पहले कल्पना भी संभव नहीं थी। भारत का प्राइवेट स्पेस टैलेंट पूरी दुनिया में अपनी अलग पहचान बना रहा है। आज ग्लोबल इन्वेस्टर्स के लिए भारत का स्पेस सेक्टर एक एट्रैक्टिव डेस्टिनेशन बन रहा है।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार वार्ता स्थगित गर्दै क्यानाडालाई अमेरिकी राज्य बनाउने इच्छा पुनः व्यक्त गरेपछि दुई देशको व्यापार विवाद थप गहिरिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी मागलाई अनुचित भन्दै क्यानाडाले आफ्ना कामदार, किसान, परिवार तथा व्यवसायको हित संरक्षण गर्ने बताएका छन्। अमेरिकाले क्यानाडाका उत्पादनमा 50% शुल्क लगाएपछि क्यानाडाले स्वतन्त्र रूपमा व्यापार वार्ता अघि बढाउने स्पष्ट पारेको छ। ब्रिक्सका खेल मन्त्रीहरूको बैठक आन्ध्र प्रदेशको विशाखापट्टनममा जारी छ। युवा कार्यक्रम तथा खेल मन्त्री डाक्टर मनसुख मान्डविया र राज्य मन्त्री रक्षा निखिल खर्सेले ब्रिक्सका 11 सदस्य राष्ट्रका खेल मन्त्री तथा प्रतिनिधि मण्डल प्रमुखलाई स्वागत गर्नुभयो। बैठकमा परम्परागत तथा स्थानीय खेल, खेल प्रविधि र खेल सामग्री उत्पादन मार्फत सदस्य राष्ट्रबीच सहयोग बढाउने विषयमा छलफल भयो। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले नवी मुम्बईको कपडा फोहोर पुनर्चक्रण मोडललाई महाराष्ट्रका अन्य नगर निगमहरूमा पनि विस्तार गर्न आह्वान गर्नुभएको छ। यसबाट बढ्दो कपडा फोहोरको समस्याको सावधान गर्नुका साथै नयाँ रोजगारीका अवसर सृजना हुने उहाँले बताउनु भएको छ। श्री सिंहले नवी मुम्बईमा प्रति महिना करिब 78 टन कपडा फोहोर सङ्कलन हुने जानकारी दिँदै यसलाई दिगो स्रोतमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले केन्द्रीय वस्त्र मन्त्रालयले नवी मुम्बई नगर निगमसँग गरिएको सम्झौता जस्तै अन्य नगर निगमहरूसँग पनि सम्झौता गर्नुपर्ने बताउनुभयो। सिबिडी बेलापुर स्थित कपडा पुनर्चक्रण सुविधा केन्द्रको निरीक्षणका क्रममा उहाँले नवी मुम्बईको यो मोडललाई महाराष्ट्र तथा मुम्बई महानगर क्षेत्रमा व्यापक जन सहभागिता सहित विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल भोलिदेखि 27 अगस्तसम्म जापानको 4 दिने भ्रमणमा रहनुहुनेछ। उहाँले टोकियो, नागोया र ओसाकाको भ्रमण गर्नुहुनेछ। उहाँसँग भारतको ठूलो व्यापारिक प्रतिनिधि मण्डल पनि जापान जानेछ। प्रतिनिधि मण्डलमा 200 भन्दा बढी व्यवसायी प्रतिनिधि सहभागी हुनेछन्। यसमा विनिर्माण, सेमिकन्डक्टर, स्वच्छ ऊर्जा, इस्पात, अटोमोबाइल, वित्तीय सेवा, स्वास्थ्य सेवा तथा स्टार्टअप लगायत विभिन्न क्षेत्रका प्रतिनिधि रहनेछन्। वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार यो भ्रमणले भारत र जापान बीचको विशेष रणनीतिक तथा विश्वव्यापी साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता झल्काउँछ। दुवै देश व्यापार तथा लगानी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा अघि बढिरहेका बेला यो भ्रमण हुन लागेको हो।

अहिले सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत एफएम 103.5 मेघर्जको तरङ्गमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब केही बेरमा सुन्न सक्नुहुनेछ समाचार।

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि आन्ध्र प्रदेशको एलुरु जिल्लाको मुसुनुरु गाउँको भ्रमण गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतलाई प्रमुख जहाज निर्माण केन्द्रमा रूपान्तरण गर्ने अनि उच्च गुणस्तरको मरम्मत सेवा प्रदान गर्ने कुरामा जोड दिनुभएको छ। आन्ध्र प्रदेशको विशाखापट्टनममा आयोजित ब्रिक्स खेल मन्त्रीहरूको बैठकमा आज ब्रिक्स खेल संयुक्त घोषणापत्र सर्वसम्मतिद्वारा स्वीकार गरिएको छ। राष्ट्रिय कौशल विकास निगम एनएसडिसी अनि कल्टस एजुकेसनले अमेजन वेब सर्भिसेससित मिलेर राष्ट्रिय स्तर क्लाउड तथा आर्टिफिसियल इन्टेलिजेन्स कौशलको सुरुवात गर्ने घोषणा गरेको छ। अनि भारतीय चिकित्सा अनुसन्धान परिषदले H1N1 कुनै प्रकारको नयाँ रूपको पहिचान नगरेको कारण चिन्ता गर्ने अवस्था नरहेको बताएको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि आन्ध्र प्रदेशको एलुरु जिल्लाको मुसुनुरु गाउँको भ्रमण गर्नुहुनेछ। यस भ्रमणको अवधि उहाँले मुसुनुरुमा भारतको पहिलो गैर आनुवंशिक रूपद्वारा संशोधित उच्च विस्तार क्षमता भएको पपकर्न मक्का हाइब्रिड बीज जारी गर्नुहुनेछ। साथै किसानहरूलाई सम्मानित गर्नुहुनेछ तथा कृषिसित जोडिएको हितधारकहरू अनि अन्य प्रतिभागीहरूलाई पनि सम्बोधित गर्नुहुनेछ। रक्षामन्त्री राजनाथ सिंहले

0: देशको सुरक्षाको लागि युद्धपोत र जहाजहरूको निर्माणमा आत्मनिर्भरतालाई आवश्यक बताउनु भएको छ। उहाँले भारतलाई प्रमुख जहाज निर्माण केन्द्रमा रूपान्तरण गर्ने र उच्च गुणस्तरको मरम्मत सेवा प्रदान गर्ने कुरामा जोड दिनुभएको छ। कोलकातामा गार्डन रिज सिप बिल्डर्स एन्ड इन्जिनियर्स जीआरएसी र यन्त्र इन्डिया लिमिटेड वाइआईएल सम्मिलित लगभग 3,400 करोड रुपियाँ मूल्यका 5 परियोजनाहरूको भूमिपूजन समारोहलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले आत्मनिर्भरता समयको आवश्यकता भएको बताउनुभयो। उहाँले भविष्यमा जहाज निर्माणमा जीआरएसीले अग्रणी भूमिका खेल्न सक्ने टिप्पणी गर्नुभयो। श्री सिंहले विश्वव्यापी निर्यातको लागि लक्षित रक्षा उत्पादनहरूको गुणस्तर र समयमै डेलिभरी सुनिश्चित गर्ने महत्त्वमा जोड दिनुभयो। रक्षा मन्त्रीले सशस्त्र बलहरू अब आफ्नो रक्षा आवश्यकताहरू पूरा गर्न स्वदेशी उत्पादनहरूमा भर पर्ने कुरा उल्लेख गर्नुभयो।
1: उसके साथ हजारों सपने भी आकार ले लेते हैं। जब हम अपने जहाज खुद बनाएंगे स्वाभाविक है कि हमारे फॉरेन एक्सचेंज की बचत होगी और साथ ही साथ हमारा इकोनॉमिक डेवलपमेंट तेजी के साथ आगे बढ़ेगा। जहाज निर्माण से इंडस्ट्रियल डेवलपमेंट होगा, एमएसएमई को बढ़ावा मिलेगा ही मिलेगा और बड़ी संख्या में डायरेक्ट और इनडायरेक्ट जॉब अपॉर्चुनिटीज भी क्रिएट होंगी।
0: श्री सिंहले भन्नुभयो, राज्य सरकारले आन्तरिक सुरक्षाको सन्दर्भमा पूर्ण सहयोग गरिरहेको छ र नयाँ परियोजनाहरूको लागि 11,000 एकर जमिन उपलब्ध गराएको छ। केन्द्रीय मन्त्रीले नवरत्न कम्पनी जीआरएसई लिमिटेडले हालै 100 भन्दा बढी जहाजहरू उपलब्ध गरेको कुरा प्रकाश पार्नुभयो। यसैबीच वाइआईएलले परम्परागत हतियार मात्र आपूर्ति गरिरहेको छैन तर अनुसन्धान र विकासमा पनि योगदान पुर्याइरहेको छ। जीआरएसईद्वारा सञ्चालित 5 परियोजनाहरूमध्ये 3 सिपयार्डको उत्पादन क्षमता र पूर्वाधार बढाउने दिशामा महत्त्वपूर्ण कदमहरू प्रतिनिधित्व गर्दछ। ब्रिक्स खेल मन्त्रीहरूको बैठकको समापन आज आन्ध्र प्रदेशको विशाखापट्टनममा भयो। यसमा ब्रिक्स खेल संयुक्त घोषणापत्र सर्वसम्मतिद्वारा स्वीकार गरियो। घोषणापत्रमा संवाद, परस्पर सम्मान अनि समग्रतासित ब्रिक्स देशहरूबीच खेलहरूमा सहयोग सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरियो। भारतको अध्यक्षतामा ब्रिक्स बैठक 2026 अन्तर्गत सदस्य देशहरूको खेल मन्त्री अनि वरिष्ठ प्रतिनिधिहरूले खेल विकास, युवा भागीदारी तथा अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साहन दिने तरिकाहरूमाथि विचार विमर्श गरियो। केन्द्रीय युवा कार्यक्रम अनि खेल मन्त्री डाक्टर मनसुख मान्डुवाले आफ्नो सुरुवाती उद्बोधनमा व्यवहारिक अनि सतत सहयोगसित ब्रिक्स खेल भागीदारीको निर्माण गर्ने आह्वान गर्नुभयो। उहाँले खेलाडीहरू अनि प्रशिक्षकहरूलाई आदान प्रदान, संयुक्त प्रतिस्पर्धा अनि खेल विज्ञान तथा प्रौद्योगिकी साझा गर्ने प्रस्ताव राख्नुभयो। श्री मार्डवियाले भन्नुभयो, भारतले प्यारा खेल अनि खेलहरूमा महिलाहरूको भागीदारीलाई प्रोत्साहित गर्ने प्रयास गरेको छ। भारतको अध्यक्षतामा 3 प्रमुख पहललाई अघि बढाएको छ। यसमा खेल प्रौद्योगिकीमाथि ब्रिक्स कार्यकारी समूह, खेल विज्ञानमाथि फोकस, आर्टिफिसियल इन्टेलिजेन्स अनि डिजिटल तथा नोभेम्बरमा उदयपुरमा सम्पन्न हुने ब्रिक्स खेल विनिर्माण सम्मेलन सामेल छ। यसको अतिरिक्त अक्टोबरमा अहमदाबादमा परम्परागत अनि स्वदेशी खेल प्रदर्शन प्रतिस्पर्धाको प्रस्ताव गरिएको छ। बैठकको अवधि खेल वस्तु विनिर्माणलाई बलियो गर्न तथा मेक इन इन्डिया पहल अन्तर्गत वैश्विक निवेश आकर्षित गर्ने भारतको योजनाको पनि उल्लेख गरियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। राष्ट्रिय कौशल विकास निगम NSDC अनि कल्टस एजुकेसनले अमेजन वेब सर्भिससित मिलेर राष्ट्रिय स्तर क्लाउड तथा आर्टिफिसियल इन्टेलिजेन्स कौशलको सुरुवात गर्ने घोषणा गरेको छ। यस कार्यक्रमको उद्देश्य 150,000 भन्दा अधिक मानिसहरूलाई एआई अनि क्लाउड साक्षरताको बारेमा आधारभूत जानकारी उपलब्ध गराउनु हो। यसबाहेक 10,000 भागीदारीहरूलाई रोजगार योग्य प्रशिक्षण पनि दिनेछ। कौशल विकास अनि उद्यमिता मन्त्री जयन्त चौधरीले बताउनुभयो, यस पहलमा विकसित भारतको भिजन परिलक्षित हुनेछ। उहाँले भन्नुभयो, भारत नवाचार, तकनिक अनि प्रतिभालाई वैश्विक केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ। भारतीय चिकित्सा अनुसन्धान परिषद ICMR ले स्पष्ट गरेको छ, H1N1 को कुनै प्रकारको नयाँ रूपको पहिचान गरिएको छैन अनि चिन्ता गर्ने आवश्यकता छैन। वर्तमान समयमा फैलिरहेको इन्फ्लुएन्जा नयाँ होइन। ICMR को वरिष्ठ वैज्ञानिकहरू अनुसार यो वर्ष 2025 अस्तित्वमा रहेको छ। ICMR अनुसार H1N1 समेत मौसमी इन्फ्लुएन्जा अत्याधिक समित छ। यसको सामान्य लक्षणहरूमा ज्वरो, खोकी, टाउको दुख्ने अनि शरीरमा कडापन आउने रहेको छ तथा धेरैजसो मानिसहरू उचित देखभाल अनि विश्रामपछि यसबाट निको हुँदछ। परिषदले बताएअनुसार साना नानीहरू, बुजुर्ग अनि बिमार व्यक्तिलाई यस इन्फ्लुएन्जाबाट

0: जटिलता आउन सक्दछ यदि यी लक्षण गम्भीर भएमा डाक्टरको सल्लाह लिन पर्नेछ ICMR ले बताए अनुसार नियमित निगरानीबाट स्थितिमाथि नजर राखिँदैछ अनि जनस्वास्थ्यको निम्ति आवश्यक कदम उठाइँदैछ आज देशभरि राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ यो दिवस 23 अगस्त 2023 को दिन चन्द्रमा सफलतापूर्वक अवतरण गरेको अवसरमा मनाइन्छ उपराष्ट्रपति सीपी राधाकृष्णन प्रधानमन्त्री नरेन्द्र मोदी अनि विज्ञान तथा प्रौद्योगिकी राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले यस अवसरमा देशका मानिसहरूलाई शुभकामना दिनुभएको छ सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री राधाकृष्णनले भारतको अन्तरिक्ष उपलब्धिहरू देशको वैज्ञानिक पराक्रम नवप्रवर्धनको भावना र ज्ञानको सीमा नाग्ने दृढ संकल्पको प्रमाण भएको बताउनुभयो यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भारतले आफ्नो अन्तरिक्ष क्षेत्रलाई निरन्तर विस्तार गरिरहेको बताउनुभयो यस अवसरमा श्री सिंहले सामाजिक सञ्जाल मार्फत एक पोस्टमा भन्नुभयो यस उपलब्धिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको भारतको नवाचारको भावना र विकसित भारतको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ जनजातीय कार्य मन्त्रालयले भोलिदेखि 26 अगस्तसम्म कर्नाटकको मैसुरूमा जनजातीय भाषाहरू अनि सङ्ग्रहालयहरूमाथि 3 दिवसीय राष्ट्र सम्मेलनको आयोजना गर्नेछ यो सम्मेलनले जनजातीय भाषाहरूको प्रलेखन संरक्षण अनि पुनरुद्धारमाथि राष्ट्र संवादलाई प्रोत्साहन दिनेछ यसबाट देशभरिमा जनजातीय सङ्ग्रहालयहरू अनि जनजातीय स्वतन्त्रता सेनानी सङ्ग्रहालयहरूलाई शक्ति प्रदान गर्नेछ यो सम्मेलन प्रधानमन्त्रीको विकसित भारत 2047 रोडम्यापलाई अघि बढाउँछ जसलाई अन्तर्गत भारतको पारम्परिक ज्ञान प्रणालीहरूलाई पुनर्जीवित गर्न अनि कुनै पनि समुदाय नछुट्न सुनिश्चित गर्नु हो सम्मेलनको उद्घाटन केन्द्रीय जनजातीय मामलाको राज्यमन्त्री दुर्गादास उइकेले गर्नुहुनेछ यस कार्यक्रमको उद्घाटन सत्रमा कर्नाटकको जनजातीय भाषाहरूको निम्ति प्राइमसको विमोचन गरिनेछ राष्ट्रिय हरित अधिकरण एनजिटीले गङ्गा नदीको संरक्षणसित सम्बन्धित नियमहरूमा हालैमा गरिएको परिवर्तनमाथि एउटा याचिकाको सुनवाई गर्दै केन्द्र सरकारसित जवाब मागेको छ एनजिटी अध्यक्ष न्यायमूर्ति प्रकाश श्रीवास्तवको नेतृत्वमा एक पीठले यस महिनाको सुरुवातमा जारी गरेको एउटा अधिसूचनामाथि संज्ञान लिएको हो अधिसूचनामा कथित रूपमा नदीलाई यसको सहायक नदीहरूको क्षेत्रमा निर्माण निषेध क्षेत्र हटाइदिएको छ हरित अधिकरण मान्दछ यो परिवर्तन वर्तमान पर्यावरणीय नियमहरूको उल्लङ्घन हो यस मामिलाको अघिल्लो सुनवाई 27 अक्टोबरमा हुनेछ यो समाचार युट्युबमा @AR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ अब अन्तमा मुख्य समाचार पुनः एकपटक उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि आन्ध्र प्रदेशको एलुरु जिल्लाको मुसुनुरु गाउँको भ्रमण गर्नुहुनेछ रक्षा मन्त्री राजनाथ सिंहले भारतलाई प्रमुख जहाज निर्माण केन्द्रमा रूपान्तरण गर्ने अनि उच्च गुणस्तरको मरम्मत सेवा प्रदान गर्ने कुरामा जोड दिनुभएको छ आन्ध्र प्रदेशको विशाखापट्टनममा आयोजित ब्रिक्स खेल मन्त्रीहरूको बैठकमा आज ब्रिक्स खेल संयुक्त घोषणापत्र सर्वसम्मतिद्वारा स्वीकार गरिएको छ राष्ट्रिय कौशल विकास निगम NSDC अनि कल्टस एजुकेसन अमेजन वेब सर्भिसेससित मिलेर राष्ट्रिय स्तर क्लाउड तथा आर्टिफिसियल इन्टेलिजेन्स कौशलको सुरुवात गर्ने घोषणा गरेको छ अनि भारतीय चिकित्सा अनुसन्धान परिषदले H1N1 कुनै प्रकारको नयाँ रूपको पहिचान नगरेको कारण चिन्ता गर्ने अवस्था नरहेको बताएको छ आकाशवाणीबाट समाचार पूरा भयो भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी
1: समाचारपछि समय भएको छ कार्यक्रम युवा वाणीको

भनिन्छ सङ्गीत बिना जीवन अधुरो छ। सङ्गीतमा रोदन बोकेकाहरूलाई मिठो मुस्कान दिने शक्ति हुन्छ। नमस्कार सम्पूर्णमा युवा बानीमा म मौसम नेवालको न्यानो अभिवादन। पहाडकी रानी दार्जिलिङ चिया अनि यहाँको मन लोभ्याउने टोय ट्रेनले त्यसै पनि रमाइलो छ। यहाँको हावा पानी घुमाउरो बाटोले पर्यटकहरूको मनै लोभ्याउने गर्दछ। यहाँलाई यो प्रथम गीत राख्दैछु पदार्पण एल्बमबाट प्रणय गुरुङको स्वर।

सुख दुख जीवनको दुई बाटो हुन्छ, कहिले हाँसिन्छ त कहिले रोइन्छ। यस्तै हाँस्दै रोँदै जिन्दगीलाई अघि बढाउनु नै जीवन जिउने कला हो। अर्को गीत रहेको छ ड्रिम्स एल्बमबाट, स्वर रहेको छ महेश सेवाको अनि शब्द सञ्जीव छेत्रीको।

जीवनमा बाँच्न सातको खाँचो पर्छ, त्यो साथ जो निस्वार्थ होस्। वासुदेव पुलामीको शब्दमा अनिल फागुको आवाजमा रचना एल्बमबाट सुन्दै गर्नुहोस् 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवा वाणी म मौसमको साथमा।

आमा संसारको सबैभन्दा प्यारो व्यक्ति हुन्। आमाको माया निस्वार्थ र अपार हुन्छ। र अर्को गीत रहेको छ आवाज एल्बमबाट मेरी आमा, जसमा स्वर रहेको छ रोहित दर्नालको, शब्द संगीत सुनिल तमुको।

अर्को गीत रहेको छ लेखान्तमा के छ, जसमा स्वर रहेको छ वैशाली लामाको, शब्द जस्यन्जन प्यासी, अनि सङ्गीत रहेको छ पेमा लामाको।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवाणी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

0: तपाईको चिया
1: यामै भाडा कसरी मिलाउने होला
2: एउटा जुक्ति छ राम्रो पैसा पाइन्छ
1: कसरी
2: आफ्नो बैंक विवरण देऊ केही मान्छेले पैसा पठाउने छन् अनि उनीहरूले भनेको खातामा त्यो पैसा पठाइदिनु कमिसन पाइन्छ
1: ए यति सजिलो
3: कहाँको सजिलो हुनु
4: यो त मनीम्यूल हो
3: अरूको खाता प्रयोग गरेर अवैधको कारोबार हुन्छ यो त अपराध हो जेल सजाय हुन सक्छ
1: नै म चाहिँ फसिन्दिन
5: आफ्नो बैंक खाता सुरक्षित राख्नुस् अरू कसैलाई प्रयोग गर्न नदिनुस् आरबीआई भन्छ
6: जानकार बन्नुस् सतर्क रहनुस्
7: सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवावाणी अब सुन्नुहुनेछ विविध कलाकारहरूको आवाजमा लोकगीत

श्रोतागण अहिले सुन्नुभयो सुमित आध्याल लेप्चाको आवाजमा लोकगीत। अब सुन्नुहोस् दोस्रो गीत पूर्ण राईको आवाजमा।

श्रोतागण सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको आवाजमा लोकगीत। अहिले सुन्नुभयो पूर्ण कुमार राईको आवाजमा, र अब सुन्नुहोस् यो अन्तिम लोकगीत हिरा वैभाको स्वरमा।

श्रोतागण अहिले सुन्दै हुनुहुन्थ्यो विविध कलाकारहरूको आवाजमा केही लोकगीतहरू र हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेको छौँ। अहिले 8:44 अनि 55 सेकेन्ड भइरहेको छ र उहाँको रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाइरहेका छौँ।

हामी आकाश पनि खरसाङबाट बोलिरहेका छौँ। समयले 11:10 भयो। यसका साथै आजको हाम्रो अधिवेशन यहीँ नै समाप्त गरिन्छ। भोलि बिहान 6:22 पुनः नयाँ अधिवेशनको साथमा उपस्थित रहनेछौँ। बिदा दिनुहोस्। प्राविधिक अधिकारी राजीव सुब्बा, प्रसारण सहयोगी अभिषेक, प्रभास, दिपेश लगायत म सुनिललाई पनि शुभरात्रि। जय हिन्द।